0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: मेरिया मैनी, कस्तो राम्रो गहना!
4: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा साफ्टवेयरमा

0: किसिमको सही मूल्याङ्कन
1: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ
2: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ शाखा कार्यालय बन्केवा चोक
1: प्रोपाइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811716069 9807725229
2: प्रोपराइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9807769142
3: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
4: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
3: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ गोङगुबु बस पार पछाडिपट्टि
4: हजुर काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
5: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
3: होटल टाइटेनिक गोङगुबु बस पार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841616878 9235527763

0: आमामामा होइन यसो आवाज कहाँबाट छनेको
1: कटिहाल्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
2: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9560633484 र 9560607988
7: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840594530
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सागन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि सात बजेसम्म स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान आठ बजेदेखि नौ तिस बजेसम्म, दिउँसो तिन तिसदेखि सात बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान आठ तिसदेखि नौ तिस बजेसम्म, दिउँसो तिन बजेदेखि चार बजेसम्म डाक्टर रुपेश कुमार यादवद्वारा चौबिसै घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल,
13: दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, चौबिसै घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143677 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका चार, बेपी चोक।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
15: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
16: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही एल्मुनियम अब युपिभीसीको साथमा।
16: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
17: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी दुई, गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
18: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
19: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
20: होइन, कति पुन मोबाइल भन्दै कराएको?
19: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
20: कहाँ छ पुन मोबाइल?
19: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
20: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
19: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी चार, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
20: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
21: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
22: घरै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
21: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
22: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
21: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
20: दुलीगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, दुलीगौडा, तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री।
21: सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
0: चिकन ससेज, बब ससेज
21: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
22: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
1: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
15: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
21: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
23: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
21: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
24: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
25: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
24: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
26: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
21: पण्डित बहादुर सुन, पर्सि घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
27: ओमकार।
21: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
27: ओमकार?
21: अनि घरमा पूजा सामग्री पनि छैन भने
27: ओमकार?
21: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
27: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
21: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
14: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
28: यस्ता कार्यालयहरूको तथा अनुसन्धान यस्ता अनुसन्धान गर्ने संस्थाहरू चाहिँ अलिकति पर्याप्त हुनुपर्ने हो। जनताले जता गए पनि तपाईँको सेवा पाउने खाले हुनुपर्ने हो, अझै ती हुन सकेका छैनन्। त्यही पनि यो कस्तो छ भने हाम्रो क्याटागोराइज छ कि कृषिले हेरेका बाली वनले हेर्दैन, वनले अनुसन्धान गरेका बालीहरू खासै कृषिले उहाँहरूको चासोमा पर्दैन। त्यो हिसाबले चाहिँ हामीले अनुसन्धान गरिरहेका बिरुवाहरूको बारेमा कृषि अफिसमा जानकारी नहुन सक्छ। त्यो हिसाबले चाहिँ अलिकति कम भएको हो कि पहुँच होइन जनताले? अब अहिले त सामाजिक सञ्जाल मार्फत तपाईँको जानकारी लिइरहनु भएको हुन्छ, तर पनि अझै ठाउँ ठाउँमा म यहाँ गएर यसको तपाईँको प्राविधिक सेवा चाहिँ मैले यहाँ पाउँथे, यसको सल्लाह यहाँ पाउँथे, ठाउँ ठाउँमा चाहिँ छैनन्। त्यो हिसाबले अलिकति अलमल देखिन्छ, किनकि अहिले जग्गाको तपाईँको हाम्रो हेरियो भने मार्जिनल ल्यान्ड अथवा तपाईँको फायर लिएको छोडिएको जग्गा हेरियो भने पनि त्यसको पुरै सदुपयोग हुन सकेको भए अहिले हामीले छलफल गरेका जडीबुटीहरू ती सबै जमिनमा 28-30% तपाईँको होइन त्यो मार्जिनल ल्यान्डहरूको अवस्था देखिन्छ देशैभरि हेऱ्यो भने होइन। अब अहिले अझै गाउँ छोडेर बाँदर आतंकले तपाईँको गाउँै छोडेर हिँडेका अवस्थाहरू पनि छन्। तिनमा पनि लगाउन सक्ने विशेष जडीबुटीहरू पनि छन् होइन। त्यस्तो अवस्थामा यो चाहिँ कति उपयोगी हुन्थ्यो होला होइन? यो चाहिँ अहिले एकदमै पेसिलो बहसको विषय चाहिँ बनेको छ।
29: यस्ता किसिमको जानकारी तपाईँले पनि भन्नुभयो, सामाजिक सञ्जालबाट पनि कतिपय पाउन सकिन्छ, कतिपयले भन्नुहुन्छ युट्युब हेरेर अथवा फेसबुकमा हेरेर पनि खेती गरे पनि भन्नुहुन्छ। त्यस्ता सामाजिक सञ्जालबाट ज्ञान लिँदाखेरि चाहिँ विशेष ध्यान दिनुपर्ने कुरा के हो? जस्तो तपाईँ जस्तो विज्ञले नै केही कुराहरू लेख मार्फत अथवा कुराकानी मार्फत अथवा आफूले पनि सामाजिक सञ्जालमा केही सामग्री बनाएर पनि दिनुहुन्छ, त्यो एउटा पाटो भयो। कतिपय चाहिँ अहिले पछिल्लो समय त साँच्चै भन्ने भने भ्युजको खेती भन्छन्, भ्युजको खेती एकदम बढेको कारणले गर्दा त्यता जोखिन्छ, के कुरा ध्यान दिनुपर्छ?
28: आफूले लिइरहेको ज्ञान सही हो कि होइन अब सबैलाई थाहा हुँदैन होइन, त्यो कुरा चाहिँ भेरिफाई गर्नु पर्यो कि सबभन्दा पहिला त हेर्ने। अब सामाजिक सञ्जाल पनि हेरिन्छ होइन, हेर्नुपर्ने कुरा केही न केही जानकारी त आउँछ त्यसबाट होइन, पूरै सत्य हो कि होइन भन्ने कुरो सम्बन्धित निकायहरू छन् नि त ठाउँ ठाउँमा, वन कार्यालयहरू मैले भने अघि कृषि कार्यालयहरू छन्, पालिकामा कृषि शाखाहरू छन् होइन, वनस्पति कार्यालय छ, वनस्पति विभाग छ होइन, देशैभरि यस्तै अनुसन्धानमा लागेका संघ संस्थाहरू पनि थुप्रै छन्, अरू नास्ट छ, नार्क छ होइन, कहीँ न कहीँ तपाईँको भेरिफाई गर्न सकिन्छ, बुझ्ने हो विज्ञ को हो यसको होइन। जस्तो मैले तपाईँको राष्ट्रिय स्तरका पत्रिकाहरूमा अनलाइन पोर्टलहरूमा लेख्छु होइन, अफिसका पेजहरूबाट पनि हामीले जानकारी दिइरहेका हुन्छौँ होइन, अब सबैतिर हाम्रो पहुँच नपुग्न पनि सक्छ, त्यो हिसाबले चाहिँ तपाईँको कहीँ कतै जानकारी लियो भने सम्बन्धित निकाय कुन हो त यो नेपालमा यसको बारेमा जानकारी दिने भनेर खोजेर आधिकारिक जानकारी चाहिँ लिनु पर्यो।
29: त्यसरी जस्तो प्राकृतिक रूपमा जंगलमा पाइने जडीबुटी पछिल्लो समयमा खेती प्रवर्धन गर्न लागि छ, त्यसको खेती प्रविधि विकास गर्न लागि छ, किसानले निजी जमिनमा व्यावसायिक रूपमा रोपेको जडीबुटी र त्यो जंगली मै उत्पादन भएको जडीबुटी बीच गुणस्तर र बजार मूल्यमा चाहिँ के फरक छ कि छैन?
28: बजार मूल्य त्यति साह्रो फरक त देखिँदैन होइन, तर तपाईँले भने जस्तो गुणमा, त्यसको वास्तविक गुणमा चाहिँ कहीँ कतै अलिकति फरक चाहिँ आउन सक्छ होइन। घरमा पालिएको र जंगलमा भेटिएको जति जस्तो हुन्छ नि केही जनावरहरूमा अथवा तपाईँको त्यस्ता पंक्षीहरूमा पनि त्यस्तो फरक पाउँछौ नि हामीले, त्यस्तो केही केमिकल कन्सिन्सहरूको अथवा मात्रा जति मात्रामा पाउनुपर्ने हो नि, टिमुरको बास्ना आउने अथवा तेलको मात्रा हुन्छ अथवा त्यसको सुगन्ध हुन्छ, त्यो चाहिँ जंगलमै पाउनेमा भन्दा खेती गरेकोमा अलिकति आफैले उ गरेकोमा अलिकति कम हुन सक्छ, त्यो वातावरणले पनि थोरै धेरै फरक पार्न सक्छ, तर तात्विक त्यति धेरै त्यसैले फरक पारेर व्यापारमा तपाईँको कम भएको अथवा व्यापार घाटा भएको त्यस्तो कुराहरू चाहिँ कमै छ।
29: कतिपय चर्चा गर्दा जस्तो अहिले विशेष गरी युरोपतिरको बजार हेर्यो भने चाहिँ उनीहरूले प्राकृतिक रूपमा उत्पादन भएका र व्यावसायिक रूपमा गरिएका बीच भिन्नता छुट्याउँछन् र मागमा पनि फरक पार्छन् भन्ने किसिमको कुराहरू चर्चाहरू चाहिँ व्यापारीहरूले गर्नुहुन्छ कि विशेष गरी
28: हुन्छ? यो चाहिँ अब विशेष गरेर तरकारीहरूको केसमा पेस्टिसाइड्सहरू होइन, फर्टिलाइजर्सहरू, केमिकल फर्टिलाइजर्स बढी प्रयोग गरेको केसमा अथवा विशेष गरेर इन्सेक्टिसाइड्स पेस्टिसाइड्सहरू बढी प्रयोग गरेको केसमा त ल्याबबाट सिधै थाहा भइहाल्छ होइन, अरूको केसमा पनि त्यो चाहिँ हुन्छ। जस्तो चिउरीको बेसारहरू पनि तपाईँको जंगलमा पाइएको अर्ग्यानिक होइन प्रमाणित गरेको भन्दा अन्य तपाईँको सामान्य अवस्थामा चाहिँ मलसल अथवा तपाईँको आफ्नो हिसाबले फर्टिलाइजरहरू हालेकोहरूमा कम पाउने, टिमुरकै तपाईँको यसमा पाइने मात्रा टिमुरको कन्स्टिट्युन्ट हुन्छ जुन तत्व हुन्छ त्यसमा पन्जेटिन स्मेल दिने तत्व होइन, त्यसमा पनि तपाईँको थोरै धेरै फरक पर्न सक्ने कुरा, तेलको मात्रा होइन, भोलाटाइल ओइलको पर्सेन्टेजको कुराहरू त्यो फरक पर्न सक्छ।
29: तर पनि विश्व बजारमा त्यो माघै नहुने भन्ने त हुँदैन, हामीले व्यावसायिक रूपमा उत्पादन गरेका कुराहरू पनि विश्व बजारमा बिक्री नै हुन्छन्।
28: अब वस्तुभित्रको विज्ञान खोज्न थालेको छ बाहिरी संसारले अहिले होइन, अघि मैले भने अब हामी बेसार मात्रै चिन्छौँ, पहेँलो मात्रा मात्रै हेर्छौँ बाहिरबाट, उनीहरूले त्यहाँ भित्रको चिमेरीको होइन पर्सेन्टेज हेर्छ होइन, त्यसलाई मूल्य दिन्छ कि, त्यो हिसाबले चाहिँ यो विश्व बजारमा भोलि यसले कहीँ कतै असर त पार्छ नै, त्यो लेभलमा हामी पुगेकै छैनौँ अहिले, किनभने हामीले त एक दुई स्टेप पनि ग्रेडिङ नगरिकन बेचिरहेछौँ अहिले, त्यो हिसाबले चाहिँ हामीलाई अहिले तात्विक फरक चाहिँ पारेको छैन, तर भविष्यमा चाहिँ यो तपाईँको खोज्छ, संसारले खोज्छ,
29: सोच्ने
28: विषय हो एकदमै।
29: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी उच्च मूल्य पाउने खालका जडीबुटी तथा रूख प्रजातिको खेती प्रवर्धनको सम्भावना, जोखिम र ख्याल गर्नुपर्ने कुराहरूबारे वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01590 61 89, मोबाइल 97072540 89।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी उच्च मूल्य पाउने खालका जड़ीबुटी तथा रूख प्रजातिको खेती प्रवर्धनको सम्भावना जोखिम र ख्याल गर्नुपर्ने कुराहरू बारेमा वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब उत्पादन भइसकेका वस्तुहरूको बजारीकरणका बारेमा चर्चा गरौं। नेपालमा जड़ीबुटीको उत्पादनपछि यसको बजारीकरण र मूल्य निर्धारणको अवस्था कस्तो छ त? किसानहरूले उच्च मूल्य पाइरहेका छन् कि छैनन्?
2: यो हेरियो भने, अध्ययन गरियो भने, विगत एक दशक यता हेरियो भने, म आफै 5-7 वर्ष जड़ीबुटीको क्षेत्रमा काम गरे, वनस्पतिको विभिन्न विधा हुँदै यही क्षेत्रमा काम गर्न लागेको 15-17 वर्ष भयो। यो हिसाबले यसो हेर्दाखेरि के देखिन्छ भने, जुन अरू वस्तुहरूको मूल्य बढेको छ नि, त्यो हिसाबले जड़ीबुटीको मूल्य चाहिँ बढेको देखिँदैन बजारमा। बढे पनि तपाईँको ज्यादै न्यून हिसाबले थोरै मात्र बढेको छ। यो हिसाबले अब उचित मूल्य पाए भन्न त सकिँदैन अहिले, होइन, किनकि कुनै कुनै जड़ीबुटीको त तपाईँको उनीहरूको उत्पादन होइन त्यो लागत मूल्य तपाईँको उठ्दैन कि, त्यति मेहनत पर्छ होइन। टिमुरमै तपाईँको 5 वर्षसम्म कुरेर त्यसको फल कुरेर बेच्नुपर्ने अवस्था आउँछ, त्यसको टिप्नका लागि एकदमै दुःख हुन्छ होइन, काँडाले गर्दा टिप्न दुःख हुन्छ, आधा टिपेर लैजाओ आधा मलाई दियाओ भन्ने अवस्था छ, त्यो काँडाले गर्दा त्यति दुःख हुन्छ। त्यो हिसाबले मूल्य उहाँहरूले सोचे जस्तो एकदमै जुन किसानले पाउने मूल्य र बजारमा हाम्रो विदेश पुग्ने मूल्यमा चाहिँ धेरै अन्तर छ कि, त्यहाँनिर त्यो बिचको ग्याप चाहिँ बढी छ। यो हिसाबले हेरियो भने अलिकति तपाईँको भ्यालु एडिसन गर्ने, ग्रेडिङसम्म गरेर त्यसलाई प्याकेजिङ अथवा लेबलिङसम्म गरेर बजार पुर्याउने अथवा विश्व बजारमा सिधै पुर्याउन सक्ने अवस्था आयो भने किसानको फेरिन्छ पनि कुनै बेला, कुनै दिन आउँछ होला त्यस्तो, होइन।
1: तपाईँले जोड्नुभयो कि यही कुरा जस्तो कच्चा पदार्थको रूपमा मात्रै बेच्ने प्रवृत्ति अहिले हाम्रो प्रशस्त छ, जति पनि जडीबुटी छन् धेरै जसो कच्चा पदार्थकै रूपमा गइरहेको छ, मूल्य वृद्धि गर्नको लागि प्रोसेसिङ कुराहरू नभएको कुरा छ। किसानलाई यसबाट कतिको नोक्सान भइरहेको छ? यदि प्रशोधन र मूल्य वृद्धि गरियो भने चाहिँ किसानको जीवनमा कतिको सुधार आउन सक्ला?
2: धेरै सुधार आउँछ। जस्तो हामीले टिमुरमै काम गर्छौँ बढी त्यहाँ, होइन, अथवा तेजपातमा काम गर्छौँ, होइन। टिमुर सामान्यतया उहाँहरूले डाँडसितै अथवा तपाईँको भित्रको दाना ननिकालिकन बेचेको टिमुर 600 रुपियाँदेखि 800 सम्म बिक्छ भने, ग्रेडिङ गरेर दाना मात्रै भित्रको बिउ मात्रै निकालेर उहाँहरूले बोक्रा मात्रै बेच्नुभयो भने, होइन, त्यसको 1500-1600-2000 सम्म पर्छ। त्यो हिसाबले चाहिँ अब ग्रेडिङ अलिकति मेहनत गरेर हाम्रो के छ भने, बेच्दिन्छु जे हुन्छ हुन्छ, होइन, जति आउँछ आउँछ भन्ने सोच आउँछ किसानहरूमा पनि। त्यो हिसाबले उहाँले अलिकति मेहनत गर्नेहरूले पैसा पार्नु पनि भएको छ, एक दुई स्टेप ग्रेडिङ गरेर, अथवा तपाईँको अहिले त विभिन्न जस्तो बोधिचित्तकै केसमा त तपाईँको अब यसको दाना जति सानो भयो त्यति मूल्य बढी पर्ने हो, जति ठुलो भयो होइन त्यति कम मूल्य पर्छ। ठुलोलाई बिउको रूपमा बिरुवा उत्पादन गरिदिने, सानोलाई चाहिँ तपाईँको मूल्य पर्छ 7-8 एमएम भन्दा तलकोलाई, त्यसलाई चाहिँ तपाईँको लाखौँमा बिक्री हुने हुँदाखेरि माला बनाएर बेच्ने, त्यो खाले सोच किसानहरूमा पनि आउन जरुरी छ।
1: त्यस्तै यस क्षेत्रमा चाहिँ सहकारी वा साना उद्योगहरूको भूमिका बढाउन चाहिँ के गर्न सकिन्छ जसले किसानलाई प्रत्यक्ष बजारसँग जोड्नको लागि सहयोग गरोस्?
2: एउटा महत्वपूर्ण पाटो चाहिँ बाइब्याक ग्यारेन्टी हो, होइन। बाइब्याक ग्यारेन्टी कस्तो हो भने, किसानले उत्पादन गरिसकेपछि यो मैले किनिदिन्छु, यो उत्पादन मेरो यो ठाउँमा बिक्री हुन्छ भन्ने कन्फर्म भयो भने किसान लाग्छ त्यसमा, हेर्नुहोस्, होइन। कतिपय अब रुकुमतिर देख्छु मैले, त्यहाँ रोजमेरीको खेती भइरहेछ अहिले, रोजमेरी हाम्रो बिरुवा त होइन तर त्यसको तेल राम्रो बिक्री हुन्छ बजारमा, त्यहाँ मेसिन आफैले राख्नु भएको छ, उहाँहरूले बिरुवा पनि आफै दिनुहुन्छ, त्यो किनिदिनु पनि हुन्छ कि, भनेपछि किसानलाई के ढुक्क भयो भने, यो चाहिँ फलेपछि किलोको कम्तीमा यति पर्छ, त्यस्तो खाले ग्यारेन्टी चाहियो कि, किसानहरू त्यो कुरामा ढुक्क हुनुहुन्न कि, मूल्य पाउने हो कि होइन, फलाइहाले पनि तपाईँको वर्षभरि राशन लगेको छ एउटा पसलबाट, त्यही तपाईँको पसलमा लगेर जति मूल्य भन्छ त्यतिमा छोडिदिनुपर्ने अवस्था छ। स्थानीय व्यापारी बाहेक तपाईँको सामान्य अलिकति बजारको व्यापारी अथवा तपाईँको अलिकति ठूलो बजारको व्यापारीसँग उहाँहरूको सम्बन्धै छैन, चिन्जानै छैन, यसले उहाँहरू घाटामा परिरहनु भएको छ, यसले मर्का पारिरहेको छ, त्यहाँनिर चाहिँ तपाईँको किसानहरू मर्कामा हुनुहुन्छ। हामीले पनि कार्यक्रम राख्यौँ, यो वनस्पति विभागले अथवा तपाईँको वनस्पति अनुसन्धान केन्द्रले पनि राख्छ कहिलेकाहीँ, किसानहरूलाई अलिकति ठूला व्यापारीहरूसँग भेटाइदिने, उहाँहरूलाई मूल्यको बारेमा तपाईँको छलफल गराइदिने, होइन। स्थानीय व्यापारीहरू त्यसमा खुसी त हुनुहुन्न तर उहाँहरूलाई फाइदा हुँदैन, त्यो हिसाबले भए पनि किसानलाई फाइदा होस् भन्ने हिसाबले हामी त्यस्ता खाले कार्यक्रमहरू पनि राख्छौँ, यो चाहिँ आवश्यक छ। र कहिलेकाहीँ तपाईँको न्यूनतम मूल्य सरकारले, स्थानीय सरकार, अहिले त 3 तहका सरकारहरू छन् होइन, कुनै कुराको बिक्री भएन भने एउटा मूल्य चाहिँ हामी दिन्छौँ या हामी लिइदिन्छौँ भनेर राखिदिने अवस्था रहनु पर्यो, अर्को भण्डारणको तपाईँको हाम्रो प्र्याक्टिस एकदम कम छ र भण्डारणको प्र्याक्टिस छैन भनौँ, भण्डारण केन्द्र किसान केन्द्रहरू छैनन् हाम्रोमा, त्यसले गर्दा किसानहरूलाई डर छ बिक्री भएन भने के गर्ने त, कहिले काहीँ तपाईँको कुहाएर फाल्नुपर्ने अथवा तपाईँको एकदमै नगण्य मूल्यमा दिनुपर्ने अवस्था पनि छ।
1: हजुर, एक कुरा चाहिँ मैले एउटा उदाहरण चाहिँ जोडेँ, जस्तो पूर्वी पहाड़मा अलैँची प्रशस्त उत्पादन भइरहेको छ जसले चाहिँ उच्च मूल्य दिन्छ त्यो बालीले। 70 दशकमा चाहिँ शुरूमा अलैँचीको भाव एकदमै बढ़्यो, किलोको 2500 बिक्री भयो, किसानहरू अवश्य धान खेती हुने जमिनमा अलैँची रोपे, त्यस पछाडि फेरि 75-76 सालतिर आइपुग्दाखेरि 500 रुपियाँमा झर्यो, फेरि धेरै निराश भयो छोडे, अहिले फेरि यसपालि 2500 रुपियाँ किलो पुग्यो भनेको यस्तो उतार चढ़ावले चाहिँ किसानलाई कस्तो अवसर पर्छ र यही कुरामा चाहिँ हाम्रा पालिकाहरूले कस्तो भूमिका निभाउन सक्छन्?
2: एकदमै हो, यो महत्वपूर्ण कुरा हो, किनकि हाम्रो बजारको अनिश्चितता भनौँ न, हाम्रो उत्पादन छ बजार हामीसँग छैन, हामी सबै अरूमा भर परिरहेछौँ। हाम्रो बजार कि इण्डिया हो होइन, छिमेकी देश इण्डिया हो कि तपाईँको छिमेकी देश चाइना हो होइन, चीन हो अथवा अरू कुनै होला, डाइरेक्ट तपाईँको कुनै तेस्रो कन्ट्रीमा गएको उदाहरणहरू पनि छन् केजीडुटीहरू, यो हिसाबले चाहिँ हामीलाई पछि पारेकै यही कुराले हो। भविष्य तपाईँको सुनिश्चितता नदेखेपछि कसैले पनि लगानी गर्दैन, कसैले पनि मेहनत गर्दैन। यहाँनिर सरकारहरूको भूमिका महत्वपूर्ण हुन्छ र सरकारी निकायहरू अथवा तपाईँको सरकारवाला निकायहरूको भूमिका महत्वपूर्ण हुन्छ। कि त तपाईँको त्यसलाई एक स्टेप 6 महिना वर्ष दिनसम्म भण्डारण गरेर मूल्य पाउने बेलासम्म राखिदिन सक्ने कमी हुनु पर्यो हाम्रो, होइन किसानहरूलाई त्यो सेवा सुविधा दिन सक्नु पर्यो, होइन भने न्यूनतम मूल्य दिएर सरकारले किनिदिन्छ यसको बजार हामी खोजिदिन्छौँ भन्न सक्नु पर्यो, होइन त्यो दुइटै कुरा गर्न नसकेको अवस्था छ। भण्डारण केन्द्रहरू अहिले कहीँ कतै अदुवाको केसमा, अरू केही तपाईँ जडीबुटीको केसमा, कहीँ किसान केन्द्रहरू बनाउन थालेको, फलफुलको केसमा पनि फाटाफुट्टो बन्न थालेका छन्, यो राम्रो कुरा पनि हो। तर यही हो, भविष्य नदेखेर तपाईँको होइन त्यसपछि के गर्ने भन्ने उसले अप्ठ्यारोमा पर्छ, एकचोटि मर्का पर्ने बित्तिकै, एकचोटि घाटामा जाने बित्तिकै त्यो व्यवसाय छोडेर मान्छे हिँडिहाल्छ, होइन। अलैँचीको केस होस् या तपाईँको थुप्रै अरू जडीबुटीहरूमा पनि त्यस्तो भएको छ, होइन। अलैँची के अरे तपाईँको तेजपात होइन टिपेर कुनै सिजनमा बिक्री भएन भने, कुनै तपाईँको भण्डारण गर्न पाइएन भने त्यो पात कुहिएर जान्छ। हामीले किलोको 40-45 उदयपुरदेखि लिएर तपाईँको पश्चिम नेपालतिर पनि यसको थुप्रै खेती भएको छ, 45-50 रुपियाँ किलो बेच्छौँ हामीले। 12 पत्ताको तपाईँको इन्डियाको माटोहरूमा गयो भने 12 पातको चाहिँ 80-60 रुपियाँ होइन, नेपाली 100 रुपियाँसम्म पर्छ। त्यो भ्यालु एडिसन हामीले यही गर्न सक्यौँ भने त्यो कुराहरूमा हामीले प्रमोट गर्नुपर्छ जस्तो लाग्छ। सरकारवाला निकाय स्थानीय सरकारले चाहिँ तपाईँको कम्तीमा त्यसको ग्रेडिङ गर्ने, प्याकेजिङ गर्ने, होइन लेबलिङ गर्ने, प्याकेजिङ गर्ने कुराहरू गरेर विश्व बजारमा भोलि 6 महिना वर्ष दिनसम्म टिक्ने बनाइदिने हो भने आफै राखेर पनि बेच्न सकियो र तपाईँको त्यसलाई बजार खोजेर बेच्ने समयसम्म त्यो चाहिँ सडेर जान्थेन, होइन। यो कुरामा चाहिँ हाम्रो विशेष भूमिका, अनुदान पनि यी कुराहरूमा हुनुपर्छ अब, होइन। लघु उद्यमहरू खोल्ने कुराहरूमा पनि हामीले प्रमोट गर्नुपर्छ जस्तो लाग्छ समूहहरूलाई, र तपाईँको स्थानीय सरकारहरूले प्रत्यक्ष हस्तक्षेप गर्ने कुराहरू यी हुन् जस्तो लाग्छ।
1: जडीबुटी तथा बहुमूल्य रूखको खेतीका बारेमा पानी र पर्वत विशेष बदल नेपालमा अहिले हामी छलफल गरिरहेका छौँ। वनस्पतिविद डाक्टर मित्र पाठक हुनुहुन्छ हामीसँग। अवश्य हामी अलिकति जोखिम र चुनौतीहरू हामी त जोड्दै आएका छौँ, जोड्न त्यो जोखिम चुनौती र यसलाई थप छलफल गरौं। यस संलग्न हुनुभयो किसानले बुझ्नै पर्ने जोखिम चाहिँ एकदमै, यो जोखिम चाहिँ मैले भोलि सहन पनि सक्छु है भन्ने कुरा चाहिँ एकदम छोटो बुझ्नुपर्ने कुरा चाहिँ के हो?
2: बजारै हो, बुझ्नुपर्ने बजार हो। यसको बजार कस्तो छ, एउटा त अघि नै हामीले प्रजाति पहिचानका कुराहरू यताउता हामीले गरिसक्यौँ, ती पछिको कुरा भनेको बजारको निश्चितता हो। बजार निश्चित हुन्छ भने चाहिँ होइन आत्मबल पनि दह्रो हुन्छ, त्यसपछि गएर यही कुरो अनिश्चित छ फेरि नेपालमा, हामी कहाँ अथवा किसानलाई अनिश्चित पनि यही छ। र अलिकति ढुक्क हुने कुरा चाहिँ बजारको कुरा हो, जस्तो अहिले हामी बोधिजुत्तको बारेमा हामीसित सल्लाह लिनुहुन्छ, हामी आफै सरकार अथवा सरकारी निकायहरूले प्रमोट धेरै प्रमोट गरेको अवस्था छैन, बोधिजुत्तलाई आफै आफै किसानहरूले गरिरहनु भएको छ, हामीले मात्रै तपाईँको यसको महत्व बुझाउने, यसको मूल्य यस्तो हो, यसरी खेती प्रविधि यस्तो हो, हामी अध्ययन गरेको हिसाबले भनिरहेछौँ होइन, तर हामी आफै बिरुवा उत्पादन गरेर उहाँहरूलाई बाँडिरहेको छैनौँ होइन। यो हिसाबले हेर्दाखेरि उहाँहरूलाई बजारको सम्भावना पनि यस्तो यस्तो छ है, होइन। जस्तो म चाइनाको 10 प्रोभिन्समा गएँ, त्यहाँ जाँदाखेरि मलाई पहिलो तपाईँको चासो चाहिँ त्यो बोधिचित्तको व्यापारको हुन्थ्यो कि कस्तो छ भन्ने कुरा, होइन। यो तिमालका गाउँ गाउँ घर घर डुलेर त्यसको अध्ययन गरेको हिसाबले मैले चाहिँ त्यसको बजार कस्तो छ भन्ने बुझ्थेँ, होइन। त्यो हिसाबले हेर्दाखेरि अझै धेरै देशमा चाहिँ यो पुग्नै बाँकी रहेछ, अझै 2-4 चाहिँ यसको मूल्य चाहिँ होइन 8-10 घट्दैन कि जस्तो लाग्छ। त्यो अनुमानको भर मात्रै भयो हाम्रो पनि, के भोलि हुनसक्छ। अहिले तपाईँको ड्रागन फ्रुट पहिला तपाईँको 700-800 रुपियाँ बजारमा हालेर किन्ने, 1000 रुपियाँसम्म पनि किनेको रेकर्ड छ, होइन। अहिले 200-250 झरिसकेका छ,
1: किवी पनि त्यस्तै भयो,
2: एकदमै अब किवीको अहिले तपाईँको अब त्यसलाई अलिकति भ्यालु एडिसन गर्नु पर्यो अथवा तपाईँ अलिकति चेन्ज गर्नु पर्यो कि। जस्तो सल्यानको गुराँसीमा एउटा किवीको फटुलो फार्म छ, उहाँहरूले किवी बेच्नुभयो 1-2 वर्ष, ट्रक गयो ठाउँ ठाउँमा, 1 बिक्री भएन, उहाँले ठ्याक्कै के आइडिया ल्याउनु वाइन बनाइदिनु भयो, त्यो गर्न सक्नु पर्यो।
1: त्यस्तै जस्तो दीर्घकालीन बाली भएकोले लगानी फिर्ता आउन ढिलो हुने कुरा त हामीले चर्चा गरिहाल्यौँ, रुख प्रजातिमा चाहिँ अनि बीचमा रोग किरा लाग्ने, मौसमी असर पर्ने, यस्ता किसिमको कुराहरूले चाहिँ कतिको प्रभाव पार्न सक्छ कि
2: पार्छ नै एकदमै। यसमा चाहिँ प्राविधिकहरूको भूमिका महत्वपूर्ण हुन्छ। प्राविधिक ज्ञान चाहिने, विज्ञ चाहिने यति बेला हो। किसानले के रोग लायो भनेर पत्तै नलाग्न सक्छ। कतिपय अवस्थामा विज्ञले अध्ययन गरिरहनु पर्ने होइन, खोजी किराले कति सतायो हामीलाई होइन, कतिपछि मात्रै तपाईँको त्यसको अझै निराकरण हुँदैन, त्यो लाइहाल्यो भने तपाईँको थुप्रै सखाबी पार्छ होइन। त्यस्ता थुप्रै रोगहरू छन्। 60को दशकमा एकचोटि तपाईँको तराईतिर सिसोको जंगल पुरै तपाईँको लगभग मासियो, डाइब्याक भन्छ त्यो माथिबाट, तपाईँ कलिलो मुना खा।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are.
1: यो कुरा गर्दा एउटा उदाहरण, 70को दशकको शुरूतिर देशका विभिन्न ठाउँमा यो पाउलोनिया भन्ने एउटा रुख रोप्ने होड नै चल्यो। एकदम राम्रो काठ हुन्छ, महँगोमा बिक्री हुन्छ, छिटो हुन्छ, 10-12 वर्षमा हुन्छ भनेर महँगोमा बिरुवा 200-300 एउटा बिरुवालाई लिएर पनि बिक्री गरे सुरु सुरुमा, पछि अलिकति घट्यो पनि। काठबाट मनगी आमदानी हुने लोभमा चाहिँ धेरैले रोप्नुभयो, तर अहिले चाहिँ उहाँहरू चाहिँ किसानहरू एकदमै घाटामा गइयो त्यो चाहिँ भनेर भन्नुहुन्छ। अवैज्ञानिक तरिकाले खेती गर्दा वा गलत प्रजाति छनौट गर्दा किसानले ठूलो घाटा बिहोर्नु परेका यस्ता उदाहरणहरू तपाईँले अरू केही देख्नु भएको छैन?
2: अब एकचोटि एलोभेराको खेती भएपछि त हुन्थ्यो होइन, त्यो पनि लार्ज स्केलमा इन्डियाले किनिदिन्छ अरे भनेर खेती गरियो भन्ने सुन्छु, मैले पनि सुनेको कथा होइन। पछि किनिदिएन, त्यसको मूल्य जुन पाउनुपर्ने हो पाइएन, त्यसपछि त्यो चाहिँ खेतैमा नाश भयो अरे, खेतैमा नष्ट गरियो अरे भन्ने हल्ला हामीले पनि सुन्यौँ त्यति बेला होइन। पौलिनियाको कुरा पनि त्यही भयो। अब यस्ता हुइमहरू आइरहन्छन् नेपालमा, हेर्नुहोस्, पटक पटक अथवा प्रत्येक 5 या 10 वर्षमा यस्ता हुइमहरू आइरहेछन्। अब यी बोधिचित्तहरू पनि होइन, यी रक्तचन्दन अगरवुडहरू पनि, अगरवुडको पनि टेक्निकल बाटो कमजोर छ नेपालमा, जस्तै इनिकुलेसन गर्ने, यसलाई काठ सुगन्धित बनाउने कुराहरू खेती धेरैले गरिसकेका छन् धामधाममा होइन। तर तपाईँको यसको प्राविधिक बाटो पनि सँगसँगै सिक्नुपर्छ भन्छु। मैले अहिले केही व्यापार गर्नेहरूसँग पनि भेटघाट हुँदाखेरि तपाईँहरूले यो बारेमा तालिम दिनुहोस् न, म आफै पनि सिकेको छु। म मलेसिया गएर अगरवुडको खेती पुरै तपाईँको फ्याक्ट्री सहितको खेती हेरेर आएको थिएँ, खेती, त्यसको इनिकुलेसन अनि तपाईँको त्यसको प्रोडक्टहरू बनाउने होइन। अब तपाईँको ग्रेडिङ हुँदो रहेछ त्यसको, एबीसीडी भन्ने, अब तपाईँको किलोको 50 लाखसम्म पनि बिक्री भएको छ त्यहाँ ग्रेडको हिसाबले होइन। अब त्यही ग्रेडको नेपालमा उत्पादन हुन्छ हुन्न होइन, भोलि उत्पादन भइहाल्यो भने त्यसको मूल्य कसरी पार्ने? अब रक्तचन्दन त्यस्तै होला, त्यो पनि एबीसीडी हुन्छ, ग्रेड हुन्छ। सामान्य एकदमै हटहुट बसेको काठ बसेकोहरू तपाईँको 5,000-10,000 लिएर 15,000-20,000 प्रति केजी हुन्छ होइन। अब श्रीखण्ड त्यस्तै होला होइन, सबैको तपाईँको ग्रेडिङ हुन्छ, आफ्नो आफ्नो तपाईँको क्वालिटी हुन्छ। अथवा त्यसलाई चाहिँ तपाईँको त्यो गर्ने अवस्था हाम्रोमा छ कि छैन, अथवा त्यो लेभलको ज्ञान छ कि छैन, त्यो लेभलका प्राविधिकहरू छन् कि छैनन्, यी कुराहरू चाहिँ एकदम बुझेर मात्र यसमा चाहिँ हाम फाल्नको लागि अनुरोध गर्छु। कि नत्र भने तपाईँको त्यही एलोभेराको जस्तो, तपाईँले भने जस्तो पौलोनिया होइन, यी कुरा, अब यी पौलोनियाहरू तपाईँको चाइनातिरबाट आयो भने होइन, सुनियो त्यति बेला, अब उनीहरूकोमा जति पनि फैलिने के मिचाह त होइन होला, मिचाह पनि हो भन्ने कुरा थियो होइन, कुनै बेला त त्यहाँ चाहिँ फैलिने, आफै फैलिने, धेरै फैलिने, यहाँ फैलिने त पाएन, बढ्ने, अरूलाई डोमिनेन्ट गर्ने होइन, त्यस्तो हिसाबले चाहिँ तपाईँको यो पुरै छोपेको भन्ने त्यहाँ सुनिन्थ्यो होइन। अब भनेपछि अब हुइममा हल्लाकै पछि लाग्ने होइन कि, त्यसको चाहिँ वास्तविक कुरा बुझेर त्यसको चाहिँ बजार, अहिले बजार छ, 10 वर्षपछि के हुन्छ त्यो पनि सोच्नु पर्यो क्या। हामीले के सोचिरहेछौँ भने अहिले एउटा रुख, अब होइन एउटै रुखको लाखौँ पर्याएको छ, कुनै कुनै बिरुवाहरूको पर्छ पनि होइन रुखहरूको, त्यो 10 वर्षपछि कति पर्छ त्यो पनि एनालाइसिस गर्नु पर्यो।
1: कुनै पनि जडीबुटीको खेती प्रवर्धन गर्न थाल्यो भने, यता खेती हुन थालेपछि यसको त बजार धेरै रहेछ भनेर जंगलमा अथवा प्राकृतिक वासस्थानबाट दोहन पनि बढ्छ भनेर पनि भन्छन् कतिपयले, भनेको त्यहाँबाट यसको बजार छ भने चाहिँ बजारको लागि त्यहाँ खोज्न जाने कुरा, यसले चाहिँ यो अति दोहनका कारण केही जडीबुटी प्रजाति लोप हुने खतरा छ भन्ने पनि सुनिन्छ, यसलाई कसरी सन्तुलनमा राख्न सकिन्छ?
2: एकदमै महत्वपूर्ण विषय अहिलेको, जस्तो पश्चिम नेपालबाट अहिले चुत्रो, त्यता चोत्रा भन्छन् होइन, त्यसपछि गएर अहिले गुजरगान होइन, लगभग सकिने अवस्थामा छ त्यहाँ, ट्रकका ट्रक गए, यसमा दुईटा बस हुन्छ। एउटा त अब गुजरगान अहिलेसम्म खोजिएकै थिएन होइन, किसानले खोजे थोरै भयो भने मूल्य पारेर त के फरक पर्यो? अहिलेसम्म चोत्राका झाडी जति पनि थिए होइन, तपाईँको अब अहिले खोजे चोत्रा काटे र तपाईँको पैसा पारे त के फरक पर्यो भन्ने एउटा पक्ष त्यो पनि छ होइन, थोरै धेरै आमदानी गरे किसानले त के बिग्रियो भन्ने कुरा पनि छ। सँगसँगै के हो भने अब तपाईँको हामीले जुन चोत्राका फल टिपेर खाइन्थ्यो होइन, अब त्यो फल टिपेर खाने अवस्था चाहिँ नरहने हो कि होइन, किनकि यो दिगो तपाईँको सङ्कलनको कुरा आउँछ कि, दिगो सङ्कलन चाहिँ भएन, हामीले छुटपुर चाहिँ दियौँ मानौँ अथवा तपाईँको सङ्कलन गर्न त दियौँ, उहाँहरूलाई अनुमति दियौँ, तर त्यो दिगो सङ्कलन विधि सिकाएनौ, त्यसले गर्दाखेरि तपाईँको डाँठ पनि बिक्री भयो। ढुङ्गा मुनिबाट कापा मुनिबाट म धेरै ठाउँमा पुगेको छु फिल्डमा, होइन, त्यो कापा मुनि गएको जरा पनि तपाईँको तानेर बेचिरहनु भएको छ। त्यस्तै प्राकृतिक अवस्थाबाट सकिन लागेका जडीबुटी थुप्रै छन् हेर्नुहोस् यहाँ, होइन, सतुवा सकियो पहाड़मा, होइन, पाषाणवेद भन्ने सकियो, होइन, पाषाणवेद ढुङ्गा छाडेरै निस्किने हो त्यो, होइन, तपाईँको अहिले गुजरगानु सकिँदैछ, होइन, अब यी त ठूला देशले ठूलो मात्रामा होइन त्यो कुन औषधिमा प्रयोग गर्छन् यिनीहरूले लान्छन्, त्यो त चाहियो, होइन, अब चत्रोको त तपाईँको धुलो पाउडरै बनाएर पूर्वी नेपालमा तपाईँको पाउडर बनाउने फ्याक्ट्रीहरू छन् अरे, त्यहाँबाट पाउडर बनाएर जान्छ भन्ने पनि सुनिन्छ, होइन, त्यो हिसाबले हेर्दाखेरि त यी त सकिने हुन्। दिगो संकलनको कुरा हामी सँगसँगै सिकाउनु पर्यो, यसमा हामी चुकेका छौँ, प्राविधिकहरू चाहिँ यसमा चुकेका छौँ। हामीले छुटपुर्जी अथवा तपाईँ तिनीहरूलाई त्यो अनुमति दिनु अगाडि नै एउटा तपाईँको होइन कुन किसिमको हुन्छ उनीहरूलाई तालिम दिएर अथवा त्यो दिएर दिगो संकलनको कुरा सिकाउनुपर्छ, नत्र भविष्यमा चोत्रो थियो अरे अथवा गुजरगानु थियो अरे होइन तपाईँका लोप भएका डाइनोसरका कथा जस्ता हुन्छन् कतिपय जडीबुटी।
1: पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी जडीबुटी वा बहुमूल्य रूखको खेतीका बारेमा वनस्पतिविद डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौं। अवश्य हामी अन्तिम चरणमा आएका छौं, अब अलिकति नीति, सरकारी भूमिका र भविष्यको बाटोमा चर्चा गरौं। जडीबुटी तथा बहुमूल्य रूख खेतीलाई प्रवर्धन गर्न सरकारको नीति, अनुदान वा कार्यक्रम पर्याप्त छ कि छैन, के कस्ता नीतिगत सुधारहरू आवश्यक देख्नुहुन्छ यतिखेर?
2: यो चाहिँ महत्वपूर्ण कुरा हो। अब भविष्य हामीले होइन जापानिजहरूको उखान छ अरे, अब तत्काल फाइदा लिने हो भने फुल रोप, अलिकति लामो समयपछि आमदानी लिने हो भने रुख रोप भन्छ अरे उनीहरूले, होइन, अथवा तपाईँको शिक्षामा लगानी गर, अथवा तपाईँको निरन्तर तपाईँको उसमा चाहिँ अलिकति दिगो रूपमा चाहिँ सोच्नु पर्यो भन्ने कुरा हो यो, होइन। अहिले नेपालमा भूउपयोग नीति आएको छ, यसले यो हाम्रो मार्जिनल ल्यान्डहरू होइन अथवा भूमि बैङ्कको कुरा पनि सुनिन्छ, होइन, तपाईँको भूउपयोग नीति, तपाईँको भूमि बैङ्कको कुरा, होइन, यसको नियमावलीको कुरा, कार्यविधिको कुराहरू मैले पढेको छु। अब यसलाई चाहिँ तपाईँको सरकारी स्तरबाट, सरकारी तौरबाट अक्षरशः तपाईँको पालना गराउने अथवा स्थानीय सरकारमा भूमि बैङ्क स्थापना गर्नु भन्ने गर्न सकिने भन्ने कुरा छ, एकदमै महत्वपूर्ण कुरा छ यो। अहिले यो तपाईँको छोडिएका जमिनहरूलाई अरू कसैले, व्यक्तिले पनि पायो या अरू कुनै तपाईँ संघ संस्थाहरूले अथवा गुठीहरूले अरू कुनै उसले पनि तपाईँको प्रयोग गर्न पाउने गरेर, उत्पादन लिन सक्ने गरेर यो नीति आएको छ, यो राम्रो कुरा छ। यो सैद्धान्तिक रूपमा एकदमै राम्रो कुरा छ, व्यवहारिक रूपमा कति सफल हुन्छ, तर यो हामीले खोजी गरेका छैनौ। म देख्छु विभिन्न देशहरू तपाईँको घुम्ने क्रममा होइन कुनै एउटा पहाड़को डाँडोमा भएको एउटा सामान्य हाम्रो पाटो भनौँ न, गरा, खेतबारीका गरा जस्ता गराहरू पनि उनीहरूले एउटा एउटा तपाईँको होइन सबै जमिनको सदुपयोग गरेका छन् कि उत्पादन लिनलाई। त्यो नीति कहिले आउँछ हाम्रोमा जस्तो लाग्छ क्या मलाई? अहिले जस्तो सहरतिरको आकर्षणले गर्दाखेरि होइन बारी, खेतबारी छोडिएका छन्, घरहरू उजाडिएका छन्, पहाड़ तपाईँको बाँदरले होइन बाँदरको कुरा व्यापक आउँछ, अब बाँझो पनि छ होइन छोडिएका छन्। अब यो जंगलकै छेउछाउको जमिन कति प्रयोग भएको छैन, खोलाको छेउछाउको जमिनमा अब यो त प्रशस्त हुन सक्छ, यी हाई भ्यालु टिमर्टी हामीले जति पनि कुरा गरौँ नि, यी खोलाको छेउमै लगाइदिए पनि हुने रुखहरू छन् क्या, थुप्रै छन् त्यस्ता रुखहरू। अब बाँदरले सताइएका ठाउँमा यही अहिले मेगाडेमीको कुरा धेरै सुनिन्छ होइन, अब तपाईँको हाम्रै तपाईँको ओखर, हाम्रै टिमुरको कुराहरू कम सुनिन्छ कि, टिमुरलाई छुँदै छुँदैन होइन, रोजमेरीलाई बाँदरले छुँदैन होइन, बाँदरले सताइएका ठाउँमा रोप्ने थुप्रै अरू बिरुवाहरू पनि छन् होइन। अब यी कुराहरूलाई चाहिँ तपाईँको प्रमोट गर्न सकिन्छ, एक त अब हुन त यो स्ट्रङ जस्तो हुन्छ अथवा तपाईँको यस्तो हुँदैन भन्ने कुरा पनि छ, बाँदर किन गाउँ पछि अध्ययन भएको छैन, किन त्यसको पपुलेसन बढ़िरहेछ होइन, त्यो कुराहरूको पनि अध्ययन हुनु जरुरी छ जस्तो लाग्छ होइन, यसको व्यवस्थापनको पाटो यति सजिलो चाहिँ छैन सोचे जस्तो त, तर पनि कम्तीमा त्यसले खाने फल आफ्नो ठाउँमा छ, जंगलमा रोप्दै पनि जाने र प्लस त्यसले नछुने बिरुवाहरू पनि थुप्रै छन्, यिनै रुखहरू लगाइदिए पनि हुन्छ, अगरवुड लाउने, तपाईँको श्रीखण्ड लाउने होइन, काठ बेच्नेलाई त त्यसले फरक पारेन नि त होइन, रक्तचन्दन लाउन सक्यो कतिपय ठाउँहरूमा, अब थुप्रै बोधिचित्तलाई नै छुँदैन तपाईँको, काँडा हुन्छ होइन, अब यस्ता किसिमका तपाईँको बिरुवाहरू छानेर होइन रोप्न सकियो भने पहाड़मा तपाईँको टुनीको बोटोहरू लाउन सकियो, अब साहसी छ हाम्रो प्राकृतिक अवस्थामा जे जे छन् त्यसलाई व्यवस्थापन आफ्नो ठाउँमा गर्नु पर्यो र खाली भएका ठाउँमा अलिकति तपाईँको लाउन सकिने हाई टिम्बर प्लान्टहरू होइन हाई भ्यालु प्लान्टहरू रोप्ने नीति चाहिँ तपाईँको यो आउन आएको छ नीतिगत रूपमा पनि होइन। यसलाई सम्बोधन गर्न चाहिँ धेरै जरुरी छ।
1: जस्तो अहिले नै कतिपयको गुनासो चाहिँ घरकै छेउछाउमा रोपेको 29 को काठसम्म मैले अलिक पर घर बनाउनलाई लान खोजेँ भनेदेखि सजिलो छैन, मैले उत्पादन गरेका यी जडीबुटीहरू चाहिँ निकासीको लागि एकदमै धेरै समस्या भोग्नुपर्छ भन्ने खालको कुराहरू चाहिँ गुनासो गर्नुहुन्छ भनेको कसैले व्यावसायिक रूपमा अथवा सामान्य रूपमा घर परिवारमा खेती गर्छ भने उनीहरूलाई सहजीकरण गर्नको लागि चाहिँ के गर्नु?
2: एकदमै त्यो सरकारी नीति स्पष्ट हुनुपर्छ, यो हामीले चाहिँ अप्ठ्यारो पार्ने भन्दा पनि उहाँहरूलाई सहजीकरण गर्नतिर जानुपर्छ। अब घरमा फलाएको तपाईँको होइन हुन अहिले टिमुरको पनि तपाईँ छुटपुर्ची लिन्छन् कतिपय घरै फलेको हुन्छ, बोधिचित्तको केसमा त्यही एकचोटि त्यो कुरा पनि उठ्यो होइन, त्यसको तपाईँको कर तिर्ने नतिर्ने भन्ने कुराहरू। अब यी घर फलाएका फलहरू होइन फलफुल जस्तै तरिकाले तपाईँको वेतन कसरी सहजीकरण गर्न सकिन्छ किसानलाई होइन, सहजीकरण गर्ने हो हामीले आमदानी लिन सक्ने ठाउँमा लिने पनि हो। सरकारले तपाईँको कर नलिकन अथवा समय सामान्य ऊ नलिकन देश अथवा अर्थतन्त्र बाँच्ने अवस्था पनि नरहला, तर त्यसको अध्ययन पनि गहिरो रूपमा अध्ययन प्रक्रिया सजिलो नै बनाउनु पर्यो, सहजीकरण गरिदिने हो हामीले, अप्ठ्यारो पार्ने चाहिँ होइन जस्तो लाग्छ। यसमा सम्पूर्ण हामी अब सरकारी निकायहरू अथवा सरकारवाला निकायहरूको पनि सहजीकरणको भूमिका अझै सहज हुनुपर्छ, भविष्यमा चाहिँ एकदम सजिलोसँग उहाँहरूले चाहिँ देशमै रमाएर खेती गर्ने होइन, तपाईँको यसलाई चाहिँ तपाईँको तुलनात्मक लाभको विषय सम्झेर जडीबुटी खेतीबाट चाहिँ मेरो भविष्य यही छ, म भविष्यमा चाहिँ झोला बोकेर चाहिँ विदेश जान पर्दैन भनेर युवाहरूलाई पनि आकर्षित गर्ने खाले कार्यक्रमहरू ल्याउन तत्काल आवश्यक छ यो चाहिँ होइन। अब यो हामीले ऋण दिने अथवा तपाईँको यो दिने भनेका छौँ, यी कुराहरूमा पनि प्रमोट गर्न सकियो भने आकर्षित गर्न सकियो भने युवाहरूलाई होइन जानै पर्ने अवस्था हो भने पनि अहिले खाली जमिनको सदुपयोग गरेर जाने हो, घरकालाई हेर्न लाउँदै गर्ने, 5 वर्षपछि फर्केर आउँदा त्यो चाहिँ तपाईँको नियमित आमदानीको चाहिँ तपाईँको स्रोतको रूपमा चाहिँ विकास होस् भन्ने हिसाबले सोच्न जरुरी छ जस्तो लाग्छ।
1: अब अन्तिममा आज कार्यक्रममा हामी अन्तिम चरणमा आएछौँ, जाँदै गर्दा यस क्षेत्रमा आकर्षित हुन चाहने नयाँ किसान वा युवा उद्यमीहरूलाई तपाईँ वनस्पति विज्ञको हैसियतले के सुझाव दिनुहुन्छ जसले चाहिँ उनीहरूलाई सोच्दा सोच्दै मात्र नभई सफलतापूर्वक पेसामा टिक्न पनि मदत गरोस्?
2: योजना बनाउनुहोस् होइन, मैले युवाहरूलाई त विशेष गरेर के भन्छु भने सिजन त छोप्नै पर्छ, अब जडीबुटी खेतीका लागि जस्तो भर्खर अहिलेको सिजन उपयुक्त सिजन हो होइन, खाली जमिन छ भने धेरै नसोच्नुहोस् होइन, एक दुईजना विज्ञहरूलाई सोध्नुहोस्, अफिसमै जानुहोस् होइन, अलिकति समय निकाल्नुहोस् कि, समय पनि लगानी होइन, अध्ययन सबै विषयको ज्ञान सबैलाई नहोला होइन, तर इच्छा शक्ति राख्नु पर्यो र थोरै समय निकालेर सिक्नु पर्यो, त्यसको मैले भने जस्तो त्यसको आमदानी कहिले हो, तपाईँको खेती गर्ने आमदानी कहिले लिने हो, यो हावापानीमा हुन्छ कि हुँदैन होइन, ती कुराहरू यावत कुराहरू कहाँ कहाँ छ, यसको व्यापार कति छ, अहिले बजार मूल्य 5 वर्षपछि 10 वर्षपछिको बजार मूल्य कस्तो हुन सक्छ, ती कुराहरू थोरै धेरै जानकारी पाइन्छ कि, कसैले भविष्यवाणी नगर्ला 10 वर्षपछिको बजार मूल्य त हामीलाई पनि थाहा हुँदैन होइन, विज्ञ मयौँ भन्नेलाई पनि थाहा नहुन सक्छ, तर एउटा केही न केही तपाईँको सल्लाह त दिन्छ त, प्राविधिक सल्लाह त अहिले संसारमा यस्तो छ है, संसारमा यसको मूल्य यस्तो छ, संसार यो यहाँ बिक्री नभए पनि विदेश जान सक्छ, अथवा तपाईँको नेपालमै उत्पादन भयो भने यसको मूल्य यहाँ हुन्छ, थुप्रै छन् त्यस्तो सम्भावनाहरू। एक त प्राकृतिक अवस्थाबाट तपाईँको जडीबुटी त्यसै खेर गइरहेछन् प्रत्येक वर्ष होइन, यासा गुम्बा किलोको 30-32 लाख पर्नेदेखि लिएर होइन, विदेशबाट आएको बिरुवा केसर किलोको 15 लाख छ होइन, 1500-2000 माथिको हाइटमा खेती गर्न सकिन्छ होइन, थुप्रै यस्ता बिरुवाहरू छन् ग्यानोडरमा, तपाईँ गुच्छी च्याउहरू किलोको 10,000-20,000 तपाईँ बिक्री भइरहेछ, अहिले ग्यानोडरमाको खेती भइरहेछ नेपालमा, युट्युबहरूमा पनि भिडियो कतै कतै भेटिन्छ होइन, पाल्पामा भक्तपुरमा खेती भइसकेको छ, यसको यो उत्पादन भइसकेको छ, यी कुराहरूमा तपाईँको केबाट चाहिँ आमदानी लिन सक्ने हो मैले होइन, जंगली अवस्थामा आफ्नो ठाउँमा जंगलकै छेउमा छ भने हामीले त्यहाँबाट के निकालेर बेच्न पाइन्छ, मैले बिहान नगरेका कुराहरू महत्वपूर्ण जडीबुटीहरू के छन् त्यहाँ, त्यो कुरातिर अलिकति चासो हुनु पर्यो, र खेती गर्ने हो भने कुनै एउटा प्राविधिक अफिसमा गएर जानकारी लिएर आउनुहोस् न, हामी कहाँ आउनुहोस्, वनस्पति विभाग छ, वनस्पति अनुसन्धान केन्द्रहरू छन् तपाईँको कम्तीमा 7 वटा देशभरि वनस्पति अनुसन्धान केन्द्रहरू कहाँ कहाँ छन् यसो एकचोटि गुगल गर्नुभयो भने थाहा भइहाल्छ, त्यो सल्यान आसपास हुनुहुन्छ आफ्नो जिल्ला वरिपरि हुनुहुन्छ भने आउनुहोस् हामी सहयोग गर्छौँ होइन, पूर्वमा तपाईँको इलाममा छ होइन, जनकपुरमा छ हाम्रो, मकवानपुरमा छ होइन, नेपालगञ्जमा छ, धनगढीमा छ, जुम्लामा छ होइन, सल्यानमा छ, अब तपाईँको वनस्पति विभाग थापाथलीमा छ, त्यहाँ गएर तपाईँको विस्तृत जानकारी लिन सकिन्छ, कुनै विषय विज्ञको जानकारी चाहियो भने हाम्रो विभागले पनि दिइहाल्छ होइन, विभागले पनि दिइहाल्छ, तपाईँको केन्द्रीय कार्यालयहरू छन् गोदावरीमा, जहाँसुकै गरेर जाने, अनि डिभिजन वनहरू छन् कि, प्रत्येक अरूभन्दा त वन अफिसहरू नजिक छन् नि त, वनमा जाने बित्तिकै केही न केही त जानकारी उहाँहरूले पनि दिनुहुन्छ नि त, सबै कुराको जानकारी नहोला सबैलाई, तपाईँको कृषि शाखाहरू छन् होइन, यसो तपाईँको पालिकामा गएर जानकारी लिए पनि हुन्छ, अहिले विभिन्न पालिकाहरूले हामीसित सहकारी गरिरहेछन्, यिनै तपाईँको बहुमूल्य रुखहरूको खेतीका लागि अथवा कृषकहरूलाई कसरी प्रमोट गर्न सकिन्छ भनेर हामी पालिकाहरूसित सहकार्य गरिरहेछौँ। त्यो हिसाबले इच्छा शक्ति हुनु पर्यो, आउनु पर्यो, होइन ठाउँमा आउनु पर्यो, केही कुरा बुझ्नु पर्यो। लगानी धेरै पनि चाहिँदैन, म भन्छु कि त्यति धेरै लाखौं लगानी पनि चाहिने होइन, केही हजार लगानी गरेर तपाईँ हामीले खेती शुरू गर्न सक्छौँ। जग्गा बाँझो नराखौँ, होइन, फालिएका छोडिएका आफ्ना पहाड़तिरका जग्गाहरू सदुपयोग गर्ने चलन बढ़िया छ अहिले। असर मेरो ठाउँमा यस्तो जग्गा छ, मैले टिगोर लाउन चाहन्छु, मैले मलागिरी लाउन चाहन्छु, मैले तेजपातै भए पनि लाउँछु अथवा बोधिचित्त लाउँछु, रक्त चन्दन तपाईँको के हुन्छ श्रीखण्ड, होइन, यो खेती गरिदिनु पर्यो सर, त्यहाँ बिरुवा पठाइदिनु पर्यो, बिरुवा खोजिदिनु पर्यो, यो ठाउँमा गइदिनु पर्यो, हजुर गइदिनुहोस्, कति लाखसम्म दिन्छु भन्ने पनि छन्। विदेश बस्नेहरूले पनि अब पहाड़तिरको छोडिएको जग्गाहरू, पहिला छोडिएको भनेको जग्गाहरू, होइन, त्यो स्वर्ग हो त्यो ठाउँ, कुनै बेला फर्किन्छ मान्छे खोज्दै, त्यो ठाउँहरूमा अब चाहिँ केही न केही गर्नुपर्छ आफ्नो ठाउँमा भनेर लागिरहनु भएको छ। म यही भन्छु किसानहरूलाई अथवा युवा साथीहरूलाई पनि आउनुहोस्, हामी सहयोग गर्छौँ, होइन, प्राविधिक हिसाबले तपाईँहरूलाई के सहयोग चाहिन्छ हामी निशुल्क गर्छौँ। बिरुवा बाहिर किन्न पर्यो त त्यो सहयोग गर्न तपाईँलाई कहीँ कतै सहजीकरण गरिदिनु पर्यो त गरिदिउँला, केही छैन, होइन, हामी कहाँ भएका बिरुवा निशुल्क पाइन्छ, त्यो बाहेकका हामी सहजीकरण गरिदिन्छौँ र प्राविधिक ज्ञान चाहिँ हामी निशुल्क दिन्छौँ, किन सरकारको हामीले तपाईँको होइन हिसाबले सरकारको नुन खाएको हामी, त्यो हिसाबले हाम्रो यो दायित्व हो। बिहान बेलुका राति जति बेला हुन्छ तपाईँहरूलाई हामी सम्पर्क नम्बर पनि छोडेका छौँ, वनस्पति अनुसन्धान केन्द्र होइन भनेर हान्नुहोस्, सल्यान हान्नुहुन्छ कि अरू कुनै हान्नुहुन्छ कि वनस्पति विभाग भनेर हान्नुहोस्, वेबसाइटमा नम्बर खोजेर तपाईँले एक कल फोन गर्नुभयो भने तपाईँको लागि प्राविधिक सल्लाह दिन हामी तयार छौँ, यही भन्न चाहन्छु।
1: हस् त, महत्वपूर्ण समय दिनुभयो, एकदमै यो पछिल्लो समयमा सम्भावना बढ्दै गएको विषयमा कुराकानी गर्नुभयो, यहाँलाई उज्यालोतर्फ धेरै धन्यवाद।

0: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार
2: शुक्ला गण्डकी एफएम 97.6।
3: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
4: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
3: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
3: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562652।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178 98560078।

0: भन्दै आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना। यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय जहाजमाथि आक्रमण, भारतीय 13 जना सहित सबैको उद्धार। र लिभरपुलका पूर्व फरवार्ड सलाह टर्कीको शीर्ष क्लब त्राब्जोनस्पोरमा आबद्ध हुने। नेपाल खबरमा अब पूरा खबर। एक हप्तादेखि अनशनरत नर्स अभियन्ता ज्योति राणा भाट र सरकारी वार्ता टोलीबीच 19 बुधे सहमति भएको छ। सहमतिसँगै गएको बिहिबार 14 गतेदेखि अनशनरत राणा भाटले आज बिहानदेखि आफ्ना विरोधका सम्पूर्ण कार्यक्रम अन्त्य गर्नुभएको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रसाद सुवेदी तथा अभियन्ता राणा भाटबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि 7 दिनभित्र कार्यदल गठन गरी 6 महिनाभित्र काम सम्पन्न गर्ने सहमति भएको छ। 7 दिनभित्र नर्स तथा मिडवाइफको पारिश्रमिक, सेवा सुविधा र सम्मानजनक सेवा शर्त निर्धारणका लागि कार्यदल गठन गर्ने सहमति भएको हो। साथै स्वास्थ्य सेवा ऐन, नर्सिङ तथा मिडवाइफ फ्री सेवा ऐन र सम्बन्धित नियमावलीमा संशोधन र प्रभावकारी रूपमा लागू गर्ने सहमति पत्रमा उल्लेख छ। त्यस्तै अस्पतालमा न्यूनतम सेवा मापदण्ड अनिवार्य लागू गर्ने, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालन निर्देशिका परिमार्जन गर्ने, एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था मापदण्ड परिमार्जन गर्ने तथा प्रवेश परीक्षा नीति सुधार गर्ने जस्ता तत्काल कार्यान्वयन गर्नुपर्ने लगायत विभिन्न 19 मुद्दामा सहमति भएको हो। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनामा घाइते भएर उपचारको क्रममा हिजो बिहान ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्तसँग गृहमन्त्री सुदन गुरूङले छलफल गर्नुभएको छ। उहाँले त्रिवी शिक्षण अस्पताल महाराजगंजमा पुगेर आफन्तसँग छलफल गर्नुभएको हो। सब पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मेहताका बुवा आमा आएपछि आज फेरि छलफल हुने भएको छ। हिजो सब बुझ्न नमानेपछि गृहमन्त्री गुरूङ आफै अस्पताल पुगेर छलफल गर्नुभएको थियो। उहाँले सरकारको तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको साउन 10 गते राति भएको घटनामा यसअघि 2 जनाले ज्यान गुमाएका थिए। 25 वर्षीय ओम प्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। यही घटनाको विरोधमा सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। नेपाल जस्ता विकासशील देशका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ। साथै एआई प्रविधिको प्रयोग विस्तार गर्न आग्रहसहित यसलाई व्यवस्था गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी पनि दिएको छ। सामान्य अवस्थामा 100 वर्ष लाग्न सक्ने विकासको लक्ष्यलाई एआईको सही प्रयोगले एकै दशकमा हासिल गर्न सकिने विश्व बैंकको विश्व विकास प्रतिवेदन सन् 2026 देखाएको हो। विकासशील देशहरूका सरकारले बिजुली, इन्टरनेट पहुँच, सिप विकास र संस्थागत गुणस्तरमा विद्यमान कमी कमजोरीलाई हटाउन तत्काल कदम चालेमा एआईले विकासको गतिमा कायापलट ल्याउन सक्ने प्रतिवेदनमा उल्लेख छ। एआईका कारण रोजगारी गुम्ने भन्दा पनि यसले कामदारको क्षमता बढ़ाउने अवसर धेरै हुने प्रतिवेदनले उजागर गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआईले विकासशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। गिलले एआईबाट फाइदा लिन ठूला मोडेल वा विशाल डेटा सेन्टर आवश्यक नपर्ने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकता अनुसार कम लागतका एआई उपकरण प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। मुख्य रूपमा अमेरिका र चीनमा विकास गरिएका अत्याधुनिक एआई मोडेलले ठूलो परिमाणमा तथ्याङ्क विश्लेषण गर्ने तथा दक्ष जनशक्तिले लामो समय लगाएर गर्ने कामलाई स्वचालित बनाउन सक्ने क्षमता राख्ने उहाँको धारणा छ। एआई प्रयोगका क्रममा सरकारी निर्णयमा पूर्वाग्रह देखिए वा व्यक्तिगत तथ्याङ्कको गोपनीयता कमजोर भएमा जनविश्वास पुनर्स्थापित गर्न कठिन हुने उल्लेख छ। यस्ता एआई प्रणाली संचालनको लागि विशाल डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार आवश्यक पर्ने भएकोले अत्याधिक ऊर्जा र पानी खपत हुने तथा यसको प्रभाव जलवायु परिवर्तनमा समेत पर्ने प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकले प्रतिवेदन तयार गर्न ओपन एआई, डीपसीक, गुगल र एन्थ्रोपिक लगायतका एआई उपकरणको समेत प्रयोग गरिएको जनाएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डको सिमलताल नजिकै आज बिहान पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। आज बिहान 7 बजेतिरको पहिरोले सड़क अवरूद्ध हुँदा गाड़ी चल्न नसकेका सड़क डिभिजन कार्यालय भरतपुर चितवनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो। गैराति चितवन आसपासका क्षेत्रमा पनि पानी परेको थियो। सिमलतालमा लेदो झरिरहेको छ। अहिले पहिरो र लेदो हटाउने काम भइरहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। एकाधी घण्टामा पहिरो र लेदो हटाउन सकिने गरी काम भइरहेको उहाँको भनाइ छ। यसै गरी बाढ़ी पहिरो लगायतका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध छन्। सिन्धुपाल्चोक अरणीको राजमार्ग, दोलखाको लामा साँगु रामेछाप राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्यापुरवेशी, रूकुम पश्चिमको जाँजरको डोल्पा सड़क तथा मुस्ताङको बेनीजोमसुम सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएका नेपाल प्रहरीले जनाएको छ। इलामको मेची राजमार्ग पनि अवरूद्ध छ, तर वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा भने रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउँदै आएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले बिहान पनि बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँ, लुम्बिनीको एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाड़ी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै तराई भागका केही ठाउँमा पनि पानी पर्ने अनुमान छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविदको आग्रह छ। आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भाग साथै मधेश प्रदेशका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराति पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

ब्याङ्क बन्न सक्ने विश्व ब्याङ्कको प्रतिवेदन, प्रयोग विस्तारमा व्यवस्था गरे थप पछाडि पर्न सक्ने चेतावनी, मुगलिन नारायणगढ़ सड़क खण्डको सिमलताल नजिकै पहिरो खुलाउने प्रयास

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाखिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सर्वोच्च अदालतले संगीत रोयल्टीको नाममा एफएम रेडियोका संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। हिजो सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता रमेश प्रसाद जोशी लगायतका कानून व्यवसायको बहसपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। संगीत रोयल्टी संकलनको नाममा एफएम रेडियोमाथि धरपकड़ गर्ने, रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यो आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक, व्यवस्थापक तथा रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड़ गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। भारतीय चर्चित अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। 4 दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली फिल्म उद्योगमा समेत काम गर्नुभएको छ। चर्चित टेलिभिजन श्रृंखला महाभारतमा अशोक थामाको भूमिका निर्वाह गरेर उहाँले चर्चा बटुल्नु भएको थियो। पछि लगान, गजिनी, राउडी राठौर लगायत धेरै फिल्ममा खलनायकको अभिनय गर्नुभएको थियो। रावतका श्रीमती र छोरा विक्रमादित्य हुनुहुन्छ। उहाँले रस्सो दीर्घ, अबाट आमा लगायत नेपाली फिल्म क्षेत्रमा पनि योगदान पुर्याउनु भएको छ। अभिनेत्री विपना थापा, नीता ढुंगाना लगायतले पनि उहाँको निधनमा श्रद्धांजलि अर्पण गर्नुभएको छ। अब विदेशको खबर। यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुती विद्रोहीले आक्रमण गरेका छन्। जहाजमा रहेका सबै 13 जना भारतीय नागरिकलाई भने सकुशल उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ। जहाजमा भारतीय 13 जना सहित 14 जना व्यक्ति रहेका र सबैको उद्धार गरिएको हो। विस्फोटक पदार्थले भरिएको एउटा बोट जहाजमा ठोकिएको थियो। यो आक्रमणपछि जहाज लाल सागरमा डुबेको छ। जहाजका चालक दल सदस्य लगायत 13 जनाको सुरक्षा सुनिश्चित गर्न यमनका सम्बन्धित अधिकारी सँग समन्वय र सहकार्य गरिरहेको भारतका जहाज मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभएको छ। भारतको विदेश मन्त्रालयले एमएसभी फैजी नूर ए औलिया नामक जहाजमाथि भएको आक्रमणको निन्दा गरेको छ। विदेश मन्त्रालयका अनुसार साउदी अरबको राजधानी रियादको भारतीय दूतावासले घटनाको निरन्तर अनुगमन गरिरहेको छ। अब खेल खबर। इंग्लिश क्लब लिभरपूलका पूर्व स्टार फरवार्ड मोहम्मद सलाह टर्कीको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने भएका छन्। क्लबले अनुबन्धका लागि सलाहसँग औपचारिक वार्ता शुरू गरेको पुष्टि गरेको छ। क्लबले विज्ञप्ति मार्फत 34 वर्षीय इजिप्टका फरवार्ड आज इस्तानबुल आइपुग्ने जनाएको छ। आज बेलुका ट्राबजोन पुग्ने कार्यक्रम रहेको क्लबले जनाएको हो। सलाह गएको सिजनको अन्त्यसँगै लिभरपूलबाट बाहिरिएका थिए। हाल उनी कुनै क्लबसँग अनुबन्धमा नरहेकोले फ्री एजेन्टका रूपमा ट्राबजोन स्पोरमा आबद्ध हुन लागेका हुन्। सन् 2017 इटालियन क्लब रोमाबाट लिभरपूल पुगेका सलाहले 9 वर्षको अवधिमा क्लबका लागि उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले लिभरपूललाई 2 पटक प्रिमियर लीग, 1 पटक यूईएफए च्याम्पियन्स लीग, क्लब विश्वकप, यूईएफए सुपर कप, एफए कप, 2 पटक ईएफए कप तथा कम्युनिटी सिल्डको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। लिभरपूलका लागि उनले 442 खेलमा 257 गोल तथा 120 असिस्ट गरेका छन्। चारभन्झाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। अनशनरत नर्स अभियन्ता राणा भट्टरा सरकारबीच 19 बुधे सहमति, विरोधका कार्यक्रम फिर्ता। हिजो ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्त र गृहमन्त्रीबीच छलफल। नेपाल जस्ता विकासशील देशलाई एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको प्रतिवेदन, प्रयोग विस्तारमा व्यवस्था गरी थप पछाडि पर्न सक्ने चेतावनी। मुगलिन नारायणगढ़ सड़क खण्डको सिमलताल नजिकै पहिरो र लेदो खुलाउने प्रयास चल्दै आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारी वर्षाको सम्भावना। यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय जहाजमाथि आक्रमण, भारतीय 13 जना सहित सबैको उद्धार। र लिभरपूलका पूर्व फरवार्ड सलाह टर्किएको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565935921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560 23128 र 98462014726।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
15: सुन्नु सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
20: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206630।
17: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
22: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
21: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्नु कहाँ जाने।
22: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न,
23: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो।
24: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
25: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
26: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमपी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
27: हजुर, दान गरौ।
28: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
29: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
27: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
28: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
30: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
31: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
30: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
32: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
31: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
33: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
32: ओम एम आभूषण सुन चाँदी दोकान,
30: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 98460769246, 98058 0008।
0: शुक्ला गण्डकी एफएम 97.6।
34: उकाली चढ्दै ओराली चढ्दै भन्स्याङ चौतारी अनि मेला पाठ गर्दै
35: लिङ्गी सन्तिनी वनपाखा
1: मौलिक लोक संस्कृति को जगेर्ना को लागि कार्यक्रम गाम्भीर्यका भाका
34: हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक साङ्गीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बिसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिना हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनसादी उद्योगले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशनका गरगनाहरू, राशिन्तर पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापावला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषण सुनसादी उद्योगमा गएर डुकाका चार गरगनाहरूको कारोबार गर्न सक्नेछ। दमौली पोखरा बस रोक्ने ठाउँ र भीमसेन मन्दिर भएको गल्लीबाट तपाईँहरू भित्र छिर्नु भयो भने बायाँपट्टि ओ मेनाभूषण सुनसादी उद्योग ठ्याक्कै भेटाउन सक्नुहुनेछ। त्यहाँ गएर तपाईँले गरगनाहरू सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ। आफूलाई मन पर्यो भने गरगनाहरू खरिद गर्न पनि सक्नुहुनेछ र आफ्नो इष्टमित्र दाजुभाइ साथी सँगैलाई पनि ओ मेनाभूषण सुनसादी उद्योगको बारेमा चाहिँ जानकारी दिन सक्नुहुनेछ। आज पनि हामी रहेका छौँ बुधबारको बसमा। बुधबारको वस्तुमा तपाईँको मासो मौलिक अनि सांस्कृतिक लोकवाकारलाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ। आफ्नै घर यस्तै काममा व्यस्त हुनुहुन्छ होला, स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै हाम्रो कामहरू पनि अगाडि बढ्नुहोला भन्न चाहन्छु। विशेष आज तपाईँको मासो मौलिक सुमधुर लोकवाकारलाई स्थान दिने दिन रहेको छ र यिनै भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु र सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक सांगीतिको सिलेश्वर तपाईँको माझमा यस मधुर ठाडो भागलाई स्थान दिन्छु। हरिमाया गुरूङ र मनकाजी गुरूङको आवाजमा रहेको छ। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक सांगीतिको सिलेश्वर यस मधुर ठाडो भाका स्वीकार्नुहोस्।

फुल्याली साई दुखी छोरा माता बसु पन्दै खालमा सरस्वती जगाउनुको लागि यो पहिलाको चरा लिन्छु मैले सार।

हजुर, सुमधुर ठाडो भाकालाई मैले कार्यक्रममा स्थान दिइसके हरिमाया गुरुङ र मनकाजी गुरुङको आवाजमा रहेको थियो। सुमधुर भाकालाई स्थान दिइसके पक्कै पनि सुनेर आनन्द लिनुभयो होला भन्ने विश्वास रहेको छ। फेरि पनि अर्को सुमधुर लुभाकालाई कार्यक्रममा स्थान दिन्छु भाका रहेको छ। झ्याउरे भाका सुसायो मर्स्याङ्गी भेरी भनिरहेको छ। यसमा आवाज रहेको छ नवराज केसी टिका पूर्ण भागीर चलाउने निर्मला देवी बस्नेत खेमराज गौतम त्यस्तै जमुना विश्वकर्मा सन्दीप खत्री र सरिता सुनारको आवाजमा रहेको छ भने लय शब्द नवराज केसीको रहेको छ। त्यति बेलाको नाच सिकानुहोस् सुमधुर।

हजुर, सुमधुर चौरीबाका मैले तपाईँको माझमा स्थान दिइसकेछु। सायो मर्स्याङले भेरी भनिरहेको त्यसमा आवाज रहेको थियो। नवराज केसी टिकापुन भागीरथ चलाउने निर्मला देवी बस्नेत खेमराज गौतम जमुना विश्वकर्मा सन्दीप खत्री र सरिता सुनाको आवाजमा रहेको तिमीलाई शब्द नवराज केसीको रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसके। अर्को पुनः सुमधुर लुकबाकालाई कार्यक्रममा स्थान दिन्छु। चाहिँ कौरा भाषा रहेको छ लाउरे भनी, यसमा आवाज रहेको छ दीपिका बोइम्बुम मगर र सुरज परियारको आवाजमा रहेको छ भने लय शब्द सुरज परियारकै रहेको छ। अन्य साथीको पनि आवाज रहेको छ सन्दीप सिंह, विष्णु अधिकारी, ज्ञानु परियार र प्रतिमा पिकको पनि यसमा आवाज रहेको छ। यति बेला कमा स्वीकार्नुहोस् सुमधुर कौरा भाषा।

हजुर यसो मधुर कौडा भाटा मैले कार्यक्रमलाई स्थान दिइसके लाउरे भनिरहेको थियो। यसमा आवाज दीपिका बयम्बु मगर र सुरज परियारको रहेको थियो भने शब्द सुरज परियारको रहेको थियो। यसमा अन्य साथीहरू हुने आवाज रहेको थियो सन्देश सिंह, विष्णु अधिकारी, ज्ञानो परियार र प्रतिमा विकको पनि यसमा आवाज रहेको थियो। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका। आज हामी रहेका छौं बुधबारको बसैमा तपाईँहरूको माझमा मौलिक अनि सांस्कृतिक रोग भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनसादी उद्योगले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू, सेन्सर पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका थापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषण सुनसादी उद्योगमा गएर ढुक्काका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यति बेलाको क्रमको सुमधुर भाकालाई स्थान दिन्छु। चाहिँ सालैजो भाका रहेको छ, साहित्य पर्यो भन्ने यसमा आवाज रहेको छ। विरही बस्याल र शर्मिला गुरुङको आवाज रहेको छ भनेलाई शब्द सागर विरहीको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् सुमधुर भाका।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9864269240 9508
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नातिकेरो भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656705725, मोबाइल 9856033 98 4 61 56 58।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनु।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा एफएम रेडियोका संचालक व्यवस्थापन तथा सम्बन्धित व्यक्तिहरू विरूद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै पनि कानूनी जटिलता सृजना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। हिजो मंगलबार सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बान्दे संयुक्त रूपमा दायर गरेको रिटर्न निवेदनमाथि सुनाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता रमेश प्रसाद जोशी लगायतका कानून व्यवसायहरूको बहसपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपकड गर्ने, रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सृजना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यो आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक व्यवस्थापन तथा रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड गर्ने, थुनामा राख्ने वा अन्य कुनै पनि प्रकारको कानूनी अवरोध सृजना गर्ने कार्यमा रोक लागेको छ। सुनसरी देवनगंज गाउँपालिका तीन कप्तानगंजमा भएको दुर्घटनामा घाइते भएका उपचारका क्रममा हिजो बिहान ज्यान गुमाएका रविन्द्र कुमार मेहताको आफन्तसँग गृहमन्त्री सुदन गुरूङले छलफल गर्नुभएको छ। उहाँले त्रिवेशीसर अस्पताल महाराजगंजमा पुगेर आफन्तसँग छलफल गर्नुभएको हो। सब पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मेहताका बुबा आमा आएपछि आज फेरि छलफल हुने भएको छ। हिजो सब बुझ्न नमानेपछि गृहमन्त्री गुरूङ आफै अस्पताल पुगेर छलफल गर्नुभएको थियो। उहाँले सरकारका तर्फबाट मृतकका परिवारहरूले उठाएका मागहरू समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। देवनगंज गाउँपालिका तीन कप्तानगंजमा भएको साउन 10 गते राति भएको घटनामा यसअघि दुईजनाले ज्यान गुमाएका थिए। 25 वर्षीय ओमप्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। यही घटनाको विरोधमा सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। एक हप्तादेखि अनसनरत नर्स अभियान ज्योति राणा भाट र सरकारी वार्ता टोलीबीच 19 बुधे सहमति भएको छ। सहमतिसँगै गएको बिहिबार 14 गतेदेखि

अनसनरत राणाभारले आज बिहानदेखि आफ्नो विरोधका सम्पूर्ण कार्यक्रमहरू अन्त्य गर्नुभएको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डाक्टर कृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रकाश सुवेदी तथा अभियन्ता राणाभारे बीच सहमति पत्रमा हस्ताक्षर भएको छ। सरकारी निजी वा तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि 7 दिनभित्र कार्यदल गठन गरी 6 महिनाभित्र काम सम्पन्न गर्ने सहमति भएको छ। 7 दिनभित्र नर्स तथा मिडवाइफको पारिश्रमिक सेवा सुविधा र सम्मानजनक सेवा शर्तहरू निर्धारणका लागि कार्यदल गठन गर्ने पनि सहमति भएको छ। साथै स्वास्थ्य सेवा एन नर्सिङ तथा मिडवाइफ फ्री सेवा एन र सम्बन्धित नियमावलीमा संशोधन प्रभावकारी रूपमा लागू गर्ने सहमतिमा उल्लेख छ। त्यस्तै अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड अनिवार्य लागू गर्ने, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालन निर्देशिका परिमार्जन गर्ने, एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था मापदण्ड परिमार्जन गर्ने तथा प्रवेश परीक्षा नीति सुधार गर्ने जस्ता तत्काल कार्यान्वयनहरू गर्नुपर्ने लगायतका विभिन्न 19 बुँदे सहमति भएको हो। नेपाल रेडको सोसाइटीले आफ्नो मातहतका सबै तहमा हुने अनियमित भ्रष्टाचार र विधिका सम्बन्धमा उजुरी पठाउन खुल्ला आह्वान गरेको छ। रेडकसका कुनै पनि निकायमा व्यतिथि तथा अनियमित भएको भएमा उजुरी गर्न नेपाल रेडको सोसाइटीले आग्रह गरेको हो। आउँदो भदौ 3 गतेसम्म उजुरी दिन रेडकसले आग्रह गरेको छ। संस्थामा अहिलेसम्ममा भएका अनियमितता तथा गुनासो छानबिन गरी आगामी दिनमा संस्थालाई पारदर्शी बनाउने र सुशासन सुनिश्चित गर्नका लागि उजुरी आह्वान गरिएको उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डाक्टर दिपेश घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार रेडक्रसको पुरानो शाखा पुनर्जीवित गर्ने उद्देश्यका साथ यो निर्णय लिएको हो। उहाँले यसअघि दिएको 35 दिनको म्याद सकिएको र फेरि 20 दिन थप गरिएको जानकारी दिँदै आउँदो भदौ 3 गतेसम्म तथ्य र प्रमाण सहित कार्यालयको आधिकारिक इमेल तथा अन्य ठेगानामा अनियमितता, भ्रष्टाचार तथा विधि सम्बन्धमा उजुरी पठाउन आह्वान गर्नुभयो। उजुरी गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेमा संस्थाको गोपनीयताको संरक्षण गर्ने प्रश्न पार्दै उजुरी गर्न पनि गर्नका लागि इमेल गुनासो @nrcs.org निशुल्क हटलाइन नम्बर 1130 तथा वाट्सएप नम्बर 97416 9597097 मार्फत उजुरी गर्न सकिने व्यवस्था गरिएको रेडक्रसले जनाएको छ। लेदो र पहिरोले अवरूद्ध मुगलिन नारायणगढ सड़क खण्ड खुलेको छ। आज बिहान 7 बजेतिर चितवनको सिमलताल नजिकै पहिरो र लेदो खसेपछि यो सड़क खण्ड दुईतर्फ अवरूद्ध भएको थियो। सड़क डिभिजन कार्यालय भरतपुरको विभिन्न उपकरण प्रयोग गरी पहिरो तथा लेदो सफा गरिएपछि झण्डै 2 घण्टापछि सड़क खुलेको जनाएको छ। अहिले गाड़ी चल्न थालेका छन्। मुगलिन नारायणगढ सड़क खण्डमा पहिरोको जोखिम कायमै रहेका बेला बेला बेला माथिबाट लेदो खस्ने हुँदा पटक पटक अवरूद्ध हुने गरेको छ। यो सड़क खण्डमा यात्रा गर्दा सावधानी अपनाउन यात्रु चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ। विगतका आन्दोलनका क्रममा नष्ट भएका भूमिहीन, दलित, भूमिहीन, सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूको आवेदन फारम पुनः संकलनका लागि जिल्ला भूमि समस्या समाधान समिति तनहुँले 21 दिने सार्वजनिक सूचना जारी गरेको छ। समितिले साउन 18 गतेदेखि लागू हुने गरी 21 दिनभित्र तोकिएको ढाँचामा निवेदन फारम भरी सम्बन्धित वडा कार्यालयमा पेश गर्न आह्वान गरेको हो। भूमि समस्या समाधान समितिले थाहा चल काठमाडौँको साउन 6 गतेको अधिकार प्रत्यायोजन सम्बन्धी निर्णय र तनहु समितिको साउन 14 गतेको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको नापी कार्यालय तनहुका प्रमुख एवं समितिका सदस्य सचिव विजय कुमार सिंहले जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिका दुलेगौड़ामा आन्दोलनका क्रममा आगजनी हुँदा निवेदन फाइलहरू नष्ट भएका थिए। वास्तविक पीड़ितहरूलाई पुनः जग्गा पाउने प्रक्रियामा सहभागी गराउन सूचना जारी गरी पुनः फारम संकलन गर्न लगाएको समितिले जनाएको छ। तनहुका भूमिहीन सुकुम्बासी र दलित परिवारलाई साउन अन्तिम सातादेखि लाल पूर्जा वितरण शुरू गर्ने तयारी गरिएको छ। तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले भूमि व्यवस्था सम्बन्धी मन्त्री प्रतिभा रावलसँग जिल्लाको भूमि प्रशासन सम्बन्धी समस्या समाधानका विषयमा छलफल गरेपछि उक्त जानकारी दिनुभएको हो। सांसद न्यौपानेले गृह जिल्ला पुगेर भूमि प्रशासन र नापी कार्यालयको अनुगमनपछि मन्त्री रावलसँग भेट गर्नुभएको थियो। भेटमा जिल्लाका भूमि प्रशासन र नापी कार्यालयबाट प्रवाह हुने सेवालाई सहज बनाउनका साथै गुठी जग्गाको व्यवस्थित व्यवस्थापन र लामो समयदेखि बसोबास भइरहेका सार्वजनिक जग्गाको कानूनी व्यवस्थापनका विषयमा छलफल भएको सांसद नेपालले सचिवालयले जनाएको छ। भारतीय चर्चित अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्।
चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी तेलुगु तमिल तथा नेपाली फिल्म उद्योगमा समेत काम गर्नुभएको छ। चर्चित टेलिभिजन श्रृंखला महाभारतमा अश्र थामाको भूमिका निर्वाह गरेर उहाँले चर्चा बताउनु भएको थियो। पछि लगान, गजनी, राउडी, राठौर लगायतका धेरै फिल्ममा खलनायकको अभिनय गर्नुभएको थियो। रावतका श्रीमती र छोरा विक्रमादित्य हुनुहुन्छ। उहाँले रसोदिलको आबाट आमा लगायतका नेपाली फिल्म क्षेत्रमा पनि योगदान पुर्याउनु भएको छ। अभिनेत्री विपना थापा, नीता ढुङ्गाना लगायतले पनि उहाँको निधनमा श्रद्धांजलि अर्पण गर्नुभएको छ। नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदले शुक्ला गण्डकी नगरपालिका स्थित गुरूङ मगर एकता समाजद्वारा संचालित बुद्ध पार्क एक्ले डाँडा परिसरमा वृक्षारोपण गरेको छ। सो अवसरमा सरसफाई गर्नका साथै डस्टबिन वितरण समेत गरिएको थियो। सो अवसरमा वडा अध्यक्ष नारायण सिंह थापाले बुद्ध पार्क धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण, सरसफाई र प्रबन्धनमा सबैको साझा दायित्व रहेको बताउनुभयो। गुरूङ मगर एकता समाजका अध्यक्ष मनोज गुरूङले बुद्ध पार्कलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। नगर परिषद अध्यक्ष कुल कुमार कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका सचिव विमल जीशी, सल्लाहकार संयोजक खिमबहादुर कुमार, समन्वय परिषद सचिव एवं कार्यक्रम संयोजक बिर्सना श्रेष्ठ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नगर समन्वय परिषदकी अध्यक्ष मार्टिना कुमाल, सल्लाहकार सुमन आले लगायतले बोल्नुभएको थियो। कार्यक्रममा स्वागत महासंघका उपाध्यक्ष सुरेन्द्र तामाङले गर्नुभएको थियो। विश्व आदिवासी दिवसको अवसरमा परिषदले शुक्ला गण्डकीमा सप्ताहव्यापी रूपमा विविध कार्यक्रमहरू गरेको छ। बुधबार आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको महत्व शीर्षकमा वक्तृत्व कला प्रतियोगिता, साउन 21 गते बिहीबार बेलचौतारामा महिला तथा युवा लक्षित वृहत अन्तर्क्रिया कार्यक्रम को आयोजना गरिएको छ। यसै गरी साउन 22 गते बेलचौतारामा जनप्रतिनिधिसँग छलफल तथा अन्तर्क्रिया, साउन 23 गते मूल समारोहको पूर्व तयारी बैठक र साउन 24 गते नगरपालिका परिसरमा मूल समारोह कार्यक्रम गरिने भएको छ। सनौको शुक्ला गण्डकी नगरपालिका चार दुरेगोडा स्थित पञ्चम निदेव माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक एवं कक्षा 11-12 संयोजक लक्ष्मण पुरीले स्वर्गीय आमाको स्मृतिमा कोष स्थापना गरेका छन्। लक्ष्मणका बुबा दामोदर पुरी, दाजुभाइहरू भेषराज, कृष्ण, मोहनराज र मीनराज पुरीको परिवारले स्वर्गीय बुधमाया पुरीको स्वर्गारोहण भएको 45 औं दिनको पुण्यतिथिमा 1,11,111 को आमा बुधमाया अक्ष कोष स्थापना गरेका हुन्। सो रकमको चेक मंगलबार विद्यालयका प्रधानध्यापक विमल जोजीजूलाई हस्तान्तरण गरेको हो। कोषबाट कार्यविधि निर्माण गरी कार्यविधि अनुसार छात्रवृत्ति वितरण गरिने विद्यालयले जनाएको छ। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर 4 खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ। वडा सभापति बालकृष्ण विगतको अवस्थामा सोमबार बसेको बैठकले आगामी भदौ 29 गते प्रतियोगिता गर्ने निर्णय भएको सचिव उपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो। बैठकले तीज गीत प्रतियोगिताको संयोजकमा रीता कुमारी श्रेष्ठलाई चयन गरेको छ भने आर्थिक संयोजकमा टोप बहादुर खातीलाई चयन गरेको छ। विगतका वर्षहरूमा हुँदै आएको प्रतियोगितालाई निरन्तरता दिई चाड़ पर्वको संरक्षण र प्रबन्धनको लागि कार्यक्रम गरिएको वडा व्यवस्थापन समिति वडा नम्बर 4 कानी वर्तमान सभापति तथा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश थापाले बताउनुभयो। तनावको सदरमुकाम स्थित प्रदेश अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढ़दै गएको छ। स्वास्थ्य सेवाको दायरा विस्तार र पहुँच बढ़ेसँगै अस्पतालमा बिरामीको चाप पनि बढ़े र पर्याप्त जनशक्तिको अभावले सेवा प्रवाहमा चुनौती थपिएको छ। गत आर्थिक वर्ष 2082-83 अस्पतालबाट कुल 96,213 जनाले सेवा लिएका छन्। तीमध्ये 25,708 जना 60 वर्ष माथिका ज्येष्ठ नागरिक रहेका छन्। अस्पतालमा दैनिक करिब 200 जना बिरामीको लागि सेवा दिने क्षमता भए पनि हाल दैनिक बिरामीको संख्या 400 पुग्ने गरेको छ। संघको कलङ नगरपालिका 5 रूपखानीमा चितुवाको आक्रमणबाट एकै रातमा 10 बाख्रा मारिएका छन्। स्थानीय श्याम राणाको घर नजिकै रहेको खोरमा सोमबार राति छिरेको बाघले सानो ठूलो गरी 10 बाख्रा तथा बोका मारेको हो। अति आक्रमणबाट 9 बाख्रा खोरभित्रै मृत अवस्थामा फेला परेका छन् भने एउटा बाख्रो नभेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घटनाको जानकारी लगतै इलाका प्रहरी कार्यालय जयपातेबाट प्रहरी टोली घटनास्थल पुगी वस्तुस्थिति बुझ्ने कार्य गरेको थियो। जिल्ला प्रहरी कार्यालय
अधिकारीलाई संघका सूचना अधिकारी एवं डीएसपी रमेश दत्त अवस्थीका अनुसार घटनाबारे थप अनुसन्धान र बुझ्ने काम भइरहेको छ। एकै रात खोरमै छिरेर ठूलो संख्यामा पशु चपाया मारेपछि स्थानीयवासीमा त्रास फैलिएको छ।

0: उहाँले नगरपालिकाका किसानले उत्पादित तरकारी र कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त हुने भएको छ। वारिङ नगरपालिका कृषि त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गर्नेसँगै किसानका घर आँगनबाट उत्पादन संकलन गरी बजारमा पुर्याउने व्यवस्था शुरू भएको हो। वारिङ नगरपालिका दियालु संस्था वारिङ कृषि विकास परियोजना हेफर इन्टरनेशनल नेपाल र सहकारी बीचको साझेदारीमा कृषि उत्पादन संकलन ढुवानी भण्डारण तथा बजारीकरण थप प्रभावकारी बनाउने उद्देश्यले कृषि एम्बुलेन्स संचालनमा ल्याइएको हो। नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जीवन ग्यावालीले एम्बुलेन्सका खरिदका लागि नगरपालिकाले 18,90,000 रूपियाँ र वारिङ कृषि विकास परियोजनाले 14,00,000 बेहोरेको बताउनुभयो। कुल 32,90,000 लागतमा खरिद गरिएको एम्बुलेन्स सहकारीलाई हस्तान्तरण गरिएको छ। हाल सहकारी मार्फत दैनिक करिब 50 क्विन्टल तरकारी संकलन तथा भण्डारण हुँदै आएको छ। अब कृषि एम्बुलेन्स संचालनमा आएपछि किसानका घर घरबाटै तरकारी तथा अन्य कृषि उपज संकलन गरिनेछ। यसले ढुवानी खर्च घट्नुका साथै समयमै बजार पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz, इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डोरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेटो भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 98560338, 98461656।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
7: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
6: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
7: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
7: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
6: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
7: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
6: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूछए बाढ़ी र पहिरोबाट बचौं र बचाऊ।
7: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
6: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौ, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
7: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रेसो र बाँस, भूछय रोकिन्छ पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
6: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौ।
7: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ।
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
7: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहु, फोन नम्बर 0565361175, 98563175।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
10: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
0: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
12: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
0: प्रोप्राइटर रोशनी श्रेष्ठ,
12: मोबाइल नम्बर 9827103066 र 9840694543।
13: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
6: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
13: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
6: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
13: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
6: थप जानकारीको लागि अध्यक्ष कुल कुमार 98460 26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98562160, सचिव बिर्सना श्रेष्ठ 98461394378।
9: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवन में आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशुपंक्षी का औषधि पाइनुका साथै कुकुर तथा कुखुरा को भ्याक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बिउ बीजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाह को लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660 86925, 98560 34881 र 98460 47580।
14: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
15: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21वीं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
14: बीबीए बीएससी सीआईटी कार्यक्रमका लागि पहिला फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
15: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
14: फोन नम्बर 0614510000,
15: 0614510002, मोबाइल नम्बर 9856084466।
14: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
16: कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
18: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
19: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
18: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
19: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
18: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
19: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
18: थप जानकारीको लागि 0635714479, मोबाइल 98562265, 98468064145।
19: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
20: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
19: धार्मिक महोत्सवका आकर्षणहरू:
20: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
21: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
20: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
20: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
2: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
2: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
2: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
2: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
2: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
22: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
23: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
22: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 065-414-377, मोबाइल 98-560-44-343।
24: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, शुक्ला गण्डकी. Hello, hello.
25: Come on everybody. Hello, शुक्ला गण्डकी.
24: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी. फोन गर्नुहोस्, कुरा गर्नुहोस्. Only on 97.6, a complete console.
26: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई नमस्ते, स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज हामी रहेका छौँ बुधबारको बसाईमा। बुधबारको बसाईमा तपाईँहरूसँग टपिक्समा कुराकानी गर्ने गर्दछौ। तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। हामी हप्ताको सातै दिन तपाईँको माझमा रहने गर्दछौ, आइतबारदेखि शनिबारसम्म। बिहानीको समय रहेको छ, खाना त पक्कै पनि खाइसक्नुभयो होला भन्ने विश्वास पनि रहेको छ। बाहिर चाहिँ घाम लाग्दा लाग्नु जस्तो भएको छ हाम्रोतिर। तपाईँहरूकोतिर के कस्तो हुँदैछ? आफ्नो आफ्नो स्वास्थ्यको ख्याल राख्दै हाम्रो कामहरू पनि अगाडि बढ्नु होला पनि भन्न चाहन्छु है। बिहानीको समय सँगसँगै अब खेती किसानी गर्ने हुनुहुन्छ सबैजना, होइन? कुनै आफ्नो व्यापार व्यवसायमा लाग्नु भएको छ, कुनै आफ्नो कामहरूमा व्यस्त हुनुहुन्छ। जे गर्दै हुनुहुन्छ आफ्नो राम्रोसँग स्वास्थ्यको ख्याल राखेर अगाडि बढ्नु होला पनि भन्न चाहन्छु। विदेशमा हुनुहुने तपाईँ सम्पूर्ण पनि आफ्नो स्वास्थ्यको ख्याल राखेर चाहिँ अगाडि बढ्नु होला पनि भन्न चाहन्छु। र आज चाहिँ हामी तपाईँसँग कुराकानी गर्न दिनुभएको छ। फोन गर्नुहोला 9242 9911 9663 6631 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुन्छ। यति बेलाको क्रममा भनेमा कार्यक्रममा एउटा मिठो गीतले शुरूआत गर्छु, अनि त्यसपछि तपाईँको माझमा टपिक्स लिएर फेरि म उपस्थित हुने नै छु भन्दै तिमी हुन्छ भन भनिरहेको छ। यो मिठो गीत सुनौ, अनि त्यसपछि फेरि म तपाईँको माझमा उपस्थित हुनेछु।

0: तिमी हुन्छ मात्रै भन म जिसुकै सहुला भन्ने मिठो गीत तपाईँको माझमा मैले स्थान दिइसके पक्कै पनि सुनेर आनन्द लिइसक्नुभयो होला भन्ने विश्वास पनि रहेको छ। आज पनि हामी रहेका छौ बुधबारको बसाईमा। बुधबारको बसाईमा तपाईँहरूसँग टपिक्समा कुराकानी गर्ने दिन हो। मैले टपिक्स लिएर आइसकेको छु। आज भने विशेष हामी अहिले यहाँ यही समयमै भनौँ न भइराखेको समय घटनालाई नै कार्यक्रममा नै यिनै विषयलाई नै लिएर आएको छु। समसामयिक विषयलाई नै अहिले चाहिँ बजारमा ग्यासको अभाव भएको छ होइन। अब सरकारले नि अभाव भएको नै छ भन्छ अनि सबै के अरे पहिला आधी ग्यास आउँदाखेरि पुगेको थियो अहिले भरि ग्यास आउँदाखेरि चाहिँ अलिकति बजारमा समस्या भएको हो भन्ने कुरो छ होइन। कुनै कुनै ठाउँमा त समस्या छैन भन्ने पनि भएको छ तर भने धेरै जस्तो ठाउँमा समस्या नै छ हाम्रो यहीँ तहमा पनि भनौँ हाम्रो यहीँ दुलैकोटा बजार पनि अलि अस्ति ताका होइन केही दिन अघि धेरै भएको छैन दुई तिन दिन अघि चाहिँ एकदमै ग्यासको अभाव भएको थियो। सबै भरि सिलिन्डरहरू नभएर होइन खाली सिलिन्डरहरू मात्रै सबैको घर घरमा अगाडि अनि त्यसपछि फेरि पसलहरूमा हामी जहाँबाट ग्यास लिएर आउँछौँ त्यो ठाउँहरूमा पसलहरूमा पनि एकदमै खाली सिलिन्डर ग्यासहरू मात्रै थिए भरिहरू थिएन। त्यही पनि आयो भने पनि दसवटा पन्ध्रवटा तीसवटा आउँदाखेरि पनि एकैछिनमा सकिहाल्ने क्या अहिले भर्खर आएको छु अहिले भर्खरै सकिने त्यस्तो भएको थियो। त्यही भएर यही विषयमा कुराकानी गर्नेछु। तपाईँहरूको ठाउँतिर पनि के कस्तो भइरहेको छ होइन सिलिन्डर ग्यासहरू कतिको समस्या भएको छ होइन। अनि फेरि अब धेरै मान्छेहरूले स्टक गरेर राख्ने के छैन नपाउने भइसकेपछि होइन ग्यासको अभाव हुन्छ भनिसकेपछि चाहिँ एउटै मान्छेले दुई तिनवटा चार पाँचवटा त्यसरी चाहिँ स्टक गरेर राख्ने पनि छ। तपाईँहरूलाई के कस्तो लाग्छ तपाईँको विचार व्यक्त गर्न सक्नुहुन्छ सिलिन्डर ग्यास अभाव भयो भन्दैमा एकदम धेरै आफूले स्टक गरेर राख्ने कि होइन सबैलाई त्यो ग्यास उपलब्ध होस् सहजता होस् भन्ने सोच्नुहुन्छ के सोच्नुहुन्छ नि यसै विषयमा चाहिँ कुराकानी गर्नेछु। तपाईँ चाहिँ बताउन सक्नुहुनेछ आफूलाई मनमा लागेको कुरा होइन ग्यास अभावले कतिको दुःख पाउनु भएको छ होइन कतिको सजाय भोग्नु भएको छ तपाईँले खाना खान पाउनु भयो कि भएन होइन यस विषयमा कुराकानी गर्नेछु। फोन गर्नु होला 9842972960 3611 माध्यमबाट तपाईँ जोडिन सक्नुहुनेछ र कुराकानी गर्न सक्नुहुन्छ। यति बेला प्रभाव भन्ने हामीसँग एकजना साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: नमस्ते
0: नमस्कार हजुर। सञ्चारमा हुनुहुन्छ हजुर? एकदमै आरामै छ मेरो पनि। अनि के छ हाम्रो पिरुङतिरको हाल खबर? हजुर हजुर ल ठिक छ त्यसो भए यस्तै मौसम पानी पर्ने बेलामा चाहिँ केही कुरा व्यक्त गर्न नै सकिँदैन। आजको विषयवस्तु सुन्नु भएको छ कि छैन दिदी? ल के भन्नुहुन्छ त नि ग्यासको एकदमै अभाव छ एकदम धेरै जमा गरेर राख्नु भन्नुहुन्छ कि सबैले सस्ता रूपमा पाओस् भन्नुहुन्छ कि
1: खाद्यान्न अब एउटा आफ सरकार पनि ध्यान आएको जानु पर्यो है। खाद्यान्न अब एक सकेट भइराखेको छ कुनै कुनै किसिमको सकेट भइराखेको छ कसरी सकेट भयो तपाईँले भन्नुभएको चाहिँ अब एकै घरमा त्यो आफूलाई त के भन्छ अरे अर्को घरलाई त जो अब
0: दाउराले पकाएर खाइएला होइन
1: यो त म भोलिको छ भने अर्को युज गरिराखेको छ भने अर्कोलाई समस्या छ भने ल के हुँदै चलाउ मलाई ढुङ्गो चाहिएको छैन मेरो सकेरमा भरिले भने पनि मेरो मैले सक्नुमा हुन्छ म मेरो लान्छ ल गर्छु मैले समस्या त्यो बनाउँदै छ सबै त्यो पनि एकदम ध्यान आएको छ नि त
0: त्यही
1: भनेर चाहे मैले अब अरूको धेरै छ अनुगमन गर्नेहरू पनि अब खोज्नु पर्यो त्यही अब त्यही अनुसार चाहिँ पहिले चाहिँ खाना नपरे कोही खाना नपाएर पकाउन नपाएर बस्नु पहिले चाहिँ अब त्यस भएन त्यही कारण एकदम ध्यान आएको छ सरकारतिरबाट पनि जाऊ र उपभोक्ता समिति पनि एकदम कुरा बुझ्नु होला भन्दै बिताउनुहोस् नमस्ते अनि सम्झनु भन्दा पर्दा
0: धन्यवाद
1: भन्दा पछि अनुसारको सबै छोरीको लागि र जति पनि मलाई माया गर्नुहुन्छ मलाई सुन्नुहुन्छ सबैको लागि भन्दै बिताउनुहोस् नमस्ते बाई बाई
0: नमस्कार शुभदिन हामीलाई फोन गर्नुभएको थियो हाम्रो खगी माया दिदीले बिरुङदेखि हुनुहुन्थ्यो यहाँ उहाँले एकदमै राम्रो विचार व्यक्त गरेर गइसक्नु भएको छ हो नि त होइन कतिपय चाहिँ अब सिलिन्डर ग्यासहरू सबैको घरमा आजभोलि दुईवटा छ होइन कसैको घरमा एउटा मात्रै हुनेहरूकोमा चाहिँ एकदम अप्ठ्यारो भएको छ कि यतिखेर दुई तिन दिन कुर्नुपर्ने चार पाँच दिन कुर्नुपर्ने के खाएर बस्ने होइन पकाउने नभइसकेपछि त ग्यासै नभएपछि के खाएर बस्ने जस्तो पनि अवस्था स्थिति चाहिँ सिर्जना भएको थियो होइन सामाजिक सञ्जालहरू पनि तपाईँले हेर्नुभयो होला होइन कतिपय कस्तो कस्तो भएको छ भन्ने कुरा कतिपय ठाउँमा त सामान लाइन बस्दै होइन नाम टिपाउँदै जाँदै गर्नुभएको छ त्यो पनि एउटा कुरा त ठिकै हो लाइन टिपाएर लिएको भइसकेपछि होइन बसाएर एकजनाको भागमा एउटा सिलिन्डर परेपछि दोहोरो रूपमा चाहिँ उसले सिलिन्डर हेर्जना पाउँदैन त्यो पनि एकदमै राम्रो हो र तनावमा चाहिँ सिलिन्डरको त्यस्तो खासै अभाव छैन भन्ने कुरा चाहिँ हामीले समाचारमा सुनेका थियौँ तर भोग्नेलाई थाहा छ नि त होइन त त्यही भएर उहाँहरूले कतिको अनुगमन गर्नुभएको छ पक्कै पनि अनुगमन गर्नुहोला पनि भन्न चाहन्छु उहाँ विशेष सम्बन्धित होइन यो ग्यासहरू सिलिन्डरहरू उपभोक्ता मास पुर्याउने हुने संस्थाहरू बजार व्यवस्थापनहरूसँग चाहिँ अनुरोध गर्न चाहन्छु होइन तपाईँहरूले कतिको निहाल्नु भएको छ कुनै ठाउँमा त होइन कुनै बेला त पकाएर खाने पनि ग्यास पनि नभएर होइन पाउँदै नपाएर कुर्दा तिन चार दिनपछि पाएको पनि छ त्यही भएर अलिकति ग्यासहरू आउँदाखेरि चाहिँ विचार गरिदिनुहोला बाँडफाँडको विषय वस्तुमा होइन अब सधैँ आइराख्नु केही फरक परेन यो अभावको बेलामा चाहिँ एकदमै गाह्रो हुने सबैले हानालुसी गरेर लाने गर्दाखेरि चाहिँ जुन उपभोक्ता होइन जसको घरमा एउटा मात्रै ग्यास हुन्छ उहाँलाई चाहिँ एकदमै गाह्रो होइन पकाएर खान ग्यास सकिएपछि चाहिँ एकदमै गाह्रो हुने त्यही भएर उहाँले एकदम राम्रो विषयवस्तु उल्लेख गरिदिनु भयो होइन यो विषयमा तपाईँ पनि आफ्नो आफूलाई मनमा लागेका विचारहरू व्यक्त गर्न सक्नुहुनेछ ग्यास अभाव हुँदैछ देशैभरि होइन यो हमासमा हर्मुजमा यो जलमार्गमा होइन युद्धहरू भइराखेको कारणले अमेरिका र हमासहरू बीच होइन विशेष गरी यो बाहिर देशमा बढी मात्रामा युद्धहरू हुँदाखेरि चाहिँ अलिकति बढी प्रभाव चाहिँ नेपालमै पर्ने गरेको छ त्यसका साथै अलिकति भारतबाट चाहिँ अलिक थोरै मात्रामा चाहिँ सिलिन्डर ग्यास पनि आएको भएको कारणले पनि हुन सक्छ होइन आधी बाँड्दा चाहिँ सबैलाई पुग्यो पुरा भरेर बाँड्दाखेरि पनि फेरि कसैलाई पुग्ने कसैलाई नपुग्ने भयो र कुनै कुनै ठाउँमा त कसैले त होइन लुकाई छिपाई गरेर पनि राख्नु भएको छ भने कतिपयले चाहिँ कालो बजारी पनि गर्नुभएको छ तपाईँले समाचार पनि सुन्नुभएको छ होला कतिपयलाई पक्रिएको पनि छ त्यही भएर यस विषयमा कुराकानी गर्दै गरौँला आउनुहोला होइन तपाईँको भनाइ व्यक्त गर्न सक्नुहुनेछ ग्यासको अभाव तपाईँलाई कतिको पर्यो होइन यस विषयमा कुराकानी गर्नेछु के कस्तो लाग्छ तपाईँले विचार आफ्नो व्यक्त गर्न सक्नुहुनेछ होइन यसको समाधानको विषयवस्तुमा पनि तपाईँलाई लागेको चाहिँ आफ्नो विचारहरू व्यक्त गर्न सक्नुहुनेछ भन्दै दिन दिउँ कि तिमीलाई रात दिउँ भनिरहेको छ यो मिठो सुमधुर गीत सुनौ अनि त्यसपछि म तपाईँहरूको माग माग्छु तपाईँहरू पनि फोन गर्दै गर्नुहोला

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको वर्तबन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रश्न होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
6: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0654414484, मोबाइल 9560633384 र 9560667988।
9: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू।

0: तिमी बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका।
0: दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही धुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: होइन हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ,
2: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
3: 98560 60268।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्लागण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।
2: हजुर मिस, मिठो गीत सँगसँगै म चाहिँ छोटो व्यवसायिक विश्रामपछि अनि 11 बजेको टाइम चेकपछि फेरि उपस्थित भइसकेको छु। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ जुन हामी टपिक्समा कुराकानी गर्ने दिन रहेको छ। मैले आज समय सान्दर्भिक विषय वस्तु नै लिएर आएको छु। ग्यासको समस्या छ नि त, कुनै ठाउँमा छ भनेको छ, कुनै ठाउँमा छैन भनेको छ, तर त्यो ठाउँमा ग्यासको अभाव छ। यस विषयवस्तुमा तपाईँको विचारहरू प्रस्तुत गर्न सक्नुहुन्छ, के जस्तो लाग्छ, होइन बजार व्यवस्थापन गर्दैन राम्रो यो कि होइन, सबैले एक एकवटा मात्र ग्यासको प्रयोग गरे सबैलाई पुग्थ्यो कि ग्यासको अभाव हुन्थेन कि, होइन ग्यासको अभावहरू हुँदैछन्, यी विषयमा तपाईँलाई आफ्नो विषयवस्तुहरू होइन यो विषयवस्तुमा चाहिँ आफ्नो विचारहरू व्यक्त गर्न सक्नेछ ग्यासको अभावमा, होइन सबैले पाओस् भन्नको लागि सबैले बाँडेर लिने कि होइन, अब धेरै अब आफ्नो जसको पाउँछ उसले मात्र लिने, होइन यस्तो पनि छ नि त, त्यही भएर जसको शक्ति उसको भक्ति भनिन्छ नि त, जसको शक्ति छ उसले चाहिँ एकदमै अब राखिराख्ने ल्याएर घरमा ल्याएर दुइटा ल्याएर राख्ने, अब जसको छैन पाउँ छैन ऊ चाहिँ होइन खाना पनि नै पकाएर खान नपाउने अवस्थामा पनि छ। गाउँघरमा त दाउराहरू हुन्छ, दाउराबाटै पकाएर खाए पनि ग्यास नभएर कुनै फरक पर्दैन। बजारतिर बस्नुहुने त्यसपछि घर भाडा बस्नेहरू अनि त्यसपछि विद्यार्थीहरू हुनुहुन्छ नि त, त्यही भएर उहाँलाई चाहिँ एकदमै गाह्रो पनि परेको छ। उहाँले नि इष्ट गरेर राख्नु भएको छ भने त अब पहिला नै किनेर होइन दुईटा सिलिन्डर छ भने त सजिलो छ, तर एउटा मात्रै उनीहरूको त एकदमै गाह्रो छ, होइन खाना पनि पकाएर खान नपाउने स्थिति सृजना भएको

सपति भए ठाउँमा भन्दै यति बेलाको क्रममा भने हार्को मिठो गीतलाई स्थान दिन्छु। तपाईँहरू आफ्नो विचार व्यक्त गर्न सक्नुहुनेछ होइन, यहाँ सभावहरू भइराखेको छ होइन, कसरी व्यवस्थापन गर्न सक्यो भने राम्रो हुन्छ होला भन्ने विषयवस्तु तपाईँहरूले आफ्नो विचारहरू राख्न सक्नुहुनेछ। र यदि तपाईँहरू भर्खर मात्रामा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने पनि तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम रहेको छ। हेलो शुक्ला गण्डकी, आज बुधबारको बसमा छौ, टपिक्समा कुराकानी गर्छौं, तपाईँले समाचार पनि सुनिराख्नु भएको छ, विषयवस्तुहरूलाई तपाईँले सुनेर होइन अलिकति यस्तो गर्न पाए हुन्थ्यो भनेर आफ्नो मनमा लागेको विचारहरू चाहिँ प्रस्तुत गर्न सक्नुहुनेछ। मैले ग्यास अभावको विषयवस्तु नै लिएर आएको छु होइन, सिलिन्डर ग्यासहरू अभाव भइराखेका छन् होइन, यसको प्रयोग कसरी गर्ने, कसैले सबैलाई सहज रूपमा उपलब्ध हुन्छन् अभाव नखेप्नको लागि होइन, सबैलाई कसरी सहज घरघरमा सबैको ग्यासहरू हुन्छन् पुर्याउन सकिन्छन् भन्ने, र यो ग्यास अभाव हुनुको मुख्य कारणहरू पनि के हुन् तपाईँलाई मनमा लागेका कुराहरू अनि यसको समाधानका बारेमा पनि तपाईँले चाहिँ बताउन सक्नुहुनेछ। र तपाईँले इन्टरनेट अनलाइन मार्फत www.suklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेको साथ रूपमा सुनेर साथ दिनुराख्नु भएको छ होला भने हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि तपाईँहरूले सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा अर्को मिठो गीतलाई स्थान दिन्छु होइन सुमधुर, अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु, तपाईँ पनि आउँदै गर्नुहोला हे हे भनिरहेको छ। यति बेलाको क्रममा गीत सुन्नुहोस् अनि त्यसपछि तपाईँको माझमा आउनेछु, तपाईँ पनि फोन गर्दै गर्नुहोला।

0: हजुर, मेरो गीतमा तपाईँको माझमा राखिसकेँ, होइ होइ होइ होइ भनिरहेको थियो, होइन पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँ आउन सक्नुहुन्छ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यो विषयमा तपाईँहरू कुराकानी गर्न चाहनुहुन्छ भने आउनुहोला, अनि सुनेर पनि साथ दिनुहोला भन्दै यति बेलाको क्रममा भने तपाईँको माझमा फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म आउनेछु। तपाईँहरू फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्, एनटिसिएनसिएल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, आउनुहोला भन्न पनि चाहन्छु। काफलको भनिरहेको छ यति बेलाको क्रममा भने यो मिठो गीत सिकानुहोस्, अनि त्यसपछि म तपाईँको माझमा उपस्थित हुनेछु।
1: सबै कुरा बिर्स्यौ तिमीले, साइकल चढाएर तिमीलाई स्कुल लगेको।

हजुर, यो मिठो गीतमा तपाईँहरूको माझमा राखेको मन पर्यो होला भन्ने विश्वास रहेको छ। काफलको दाना भनिरहेको थियो, तपाईँहरूको माझमा मैले स्थान दिइसकेको छु। यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु, तपाईँहरू भने फोन गर्दै गर्नु होला भन्दैछु। यति बेलाको क्रममा भने म एउटा मिठो गीतलाई स्थान दिन्छु, सी यू अगेन भन्ने इङ्ग्लिस गीत हो। मलाई चाहिँ एकदमै धेरै पछि सुन्न मन लाग्यो अनि त्यही भएर तपाईँहरू माझमा राख्दैछु। होइन, बुझ्नुहुने त बुझ्नुहुन्छ, नबुझ्नु भए पनि सुनेर चाहिँ आनन्द लिनु होला। होइन, बुझ्दै नबुझे पनि गीत सङ्गीत भनेको होइन, म्युजिक भनेको म्युजिक नै हो। होइन, आफूले बुझ्दै नबुझे पनि सुन्न चाहिँ एकदमै रमाइलो हुन्छ। होइन, बुझ्दै नबुझे पनि त्यो त्यहाँ भरेका गीत सङ्गीतहरूले होइन एकदमै आनन्द प्रवाहित गर्ने गर्छ। त्यही भएर यति बेला क्रममा यो गीत सुन्छौँ, शिवगेन भनी। अनि त्यसपछि म तपाईँहरूको माझमा आउने सबै फोन गर्नुहोला 9842279911 9806736611 माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र यो टपिक्समा चाहिँ कुराकानी गर्न सक्नुहुनेछ। आउँदै गर्नुहोला।

हजुर मिठो गीत भएको छ, सुनेर चाहिँ आनन्द लिनुभयो होला। कार्यक्रममा आउन सक्नुहुनेछ, सहभागिता जनाउन सक्नुहुनेछ भनी त राखेको नै छु, आउनुहोला। यति बेलाको क्रममा फेरि पनि अर्को गीतलाई सानिन्छु, फुलथुङ्गे रानी भनिरहेको छ। यी सँगसँगै म त्यसरी व्यावसायिक विश्रममा जान्छु, विश्रामपछि फेरि तपाईँको माझमा आउनेछु, तपाईँ पनि सुन्दै गर्नुहोला।

0: 7.6 शुक्ला गण्डकी एफएम 97.6
1: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5070। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
1: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, सेनिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
1: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस्तार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मगयाम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मगयाम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोमगोबु बस्तार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235 5773।
1: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त, जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
13: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
10: 32 विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
13: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
10: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
13: झाँकी सुरु हुने स्थान बीपी चोक र गल्छिना।
10: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
14: हप्ता एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
14: पुराना गरगहनासँग नयाँ साथ फेर,
15: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
14: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-62099।
16: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
17: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
16: धार्मिक महोत्सवका आकर्षणहरू
17: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
18: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
16: कथा सहितको झाँकी गीति नाटक
17: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
16: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
17: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
16: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछेपानी तनहुँ।
19: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0655706676, मोबाइल 98560-62676।
22: कता हिँडेको हो आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654-14-050, मोबाइल 98463-23811।
0: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
2: यस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीबी चोकमा यही साउन 23 गते शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल।
2: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143777, मोबाइल 9856044343।
5: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

हजुर, यो मिठो गीत सँगसँगै छोटो व्यवसाय विश्राम पछि फेरि पनि तपाईँ सम्पूर्णलाई स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज हामी बुधबारको बसाइमा छौँ। बुधबारको बसाइमा टपिक्समा कुराकानी गर्ने गर्दछौँ। हामीले हप्ताभरि फोन गर्ने साथीहरू मध्येबाट एकजना रुचाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसलले एल पुस्तकमा रहेको छ। तपाईँहरू मोबाइल सम्बन्धी सम्पूर्ण जानकारीहरू र बनाउनु परेको छ, नयाँ खरिद गर्नु परेको छ, र इलेक्ट्रोनिक सम्बन्धी सम्पूर्ण समस्याहरू छन् बनाउनु परेको छ भने पनि पोखरेल मोबाइल पसलमा गएर एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु। आजको बसाइमा विशेष टपिक्समा कुराकानी गर्न दिनुभएको छ। तपाईँहरू आउन सक्नेछ कार्यक्रममा 42 4 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ भन्दै त्यही बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु अनि फेरि त्यसपछि तपाईँहरूको माझमा आउनेछु। हजुर नहेरी भनिरहेको छ, मिठो गीत सिकार्नुहोस् अनि फेरि तपाईँहरूको माझमा म फेरि आउनेछु।

हजुर, मिठो गीतमा तपाईँको माझमा है राखिसके जु नहेरी भनिरहेको थियो, पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। नाकैमा फुली भनिए मिठो गीत सुनौ, अनि फेरि आउनेछु, तपाईँ पनि सुन्दै गर्नुहोला।

हजुर मिठो गीत मैले तपाईँको माझमा राखिसके, नाकैमा फुली भनिरहेको थियो, आस्था राउतको आवाजमा रहेको थियो, मैले तपाईँको माझमा स्थान दिइसके। आज भने यिनै सुमधुर गीतहरू र साथसाथै तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिँदा दिँदै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। तिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि आज हामीलाई फोन गर्नुभएको खगीमा थापा दिदीलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज मैले चाहिँ ग्यास अभावले तपाईँहरूलाई कतिको शास्ति बिहोर्नुभयो भनेर पनि सोधेको थिएँ भने यसको समाधानहरू अनि उपायहरू के गर्दाखेरि राम्रो हुन्छ होला भन्ने विषयमा होइन तपाईँहरूको विचारहरू राख्नुहोला भनेको थिएँ। हाम्रो दिदीले चाहिँ राखेर गइसक्नुभयो, बजार व्यवस्थापन राम्रोसँग गर्नु पर्यो होइन भन्नुभएको थियो। अनि एउटा व्यक्तिले होइन एउटा भन्दा बढी ग्यासहरू प्रयोग नगर्ने अनि सबैलाई पुग्ने गरेर होइन नाम दर्ता गरेर पुग्ने गरेर बाँड्यो भने चाहिँ होइन ग्यास उपलब्ध दियो भने चाहिँ कसैले पनि होइन ग्यास पाएन भने चाहिँ खाना नपाएर होइन एक छाक दुई छाक तिन छाक कति हुन्छ होइन खाना नपाएर चाहिँ बस्नु पर्थेन भन्ने कुरा व्यक्त गरेर गइसक्नु भएको छ। एकदम धेरै धेरै धन्यवाद छ उहाँलाई यति मिठो विचार व्यक्त गरिदिनु भएकोमा। र मेरो विचार पनि यिनै हुन् होइन ग्यासहरू अभाव हुन नदिनको लागि होइन सबैलाई पुगोस् भन्न चाहन्छु। एउटै व्यक्तिले एकदमै धेरै ग्यासहरू जम्मा गरेर पनि नराखोस्, दुईटा तिनवटा होइन स्टक घरमा नराखोस्, र व्यापारीहरूले पनि ग्यास व्यापार गर्ने व्यापारीहरूले पनि धेरै स्टक गरेर छैन भनेर नराखुन् होइन सबैलाई पुगाइदियोस् भन्न चाहन्छु। र सरकारले पनि यसको समय बढी रूपमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु, प्रशासनहरूले पनि र तपाईँहरूले अनुगमन गर्दाखेरि पनि एकदम राम्रोसँग गरिदिनुहोला होइन सबै ठाउँको अनुगमन गरेर चाहिँ राम्रोसँग अनुगमन गरिसकेपछि बल्ल विचारहरू प्रस्तुतहरू गरिदिनुहोला भन्न चाहन्छु होइन कुनै ठाउँमा ग्यास पाइरहेको छ कुनै पाकै छैन होइन त्यही भएर हाम्रै तनुमा पनि होइन हाम्रै क्षेत्रबाट पनि त्यही भइराखेको छ। एउटा दुईवटा स्टकहरू भएको ठाउँमा होइन ग्यासहरू पेच्ने भनौँ न स्टकहरू ठाउँमा राख्ने ठाउँमा गएर सोध्यो भने पनि छैन छैन छैन भन्ने गर्दा सुनिएको थियो। र आए पनि बिहान छ बजी आए पनि पाँच दस मिनट नहुँदै सबै सर्लकै सकिने दसवटा पाँचवटा होइन तिसवटा आउँदाखेरि पनि एकैछिनमा सकियो भनेर पनि भन्नुभएको थियो ग्यास बिक्री गर्ने विक्रेताहरूले। त्यही भएर सबैलाई अलिकति पुग्ने गरेर विशेष गरेर चाहिँ विद्यार्थीहरूलाई भाडा बस्नेहरूलाई चाहिँ अलिकति शास्ति हुन्छ नि त। कसैको त भाडा बस्ने विद्यार्थीहरू पनि दुई दुईवटा सिलिन्डरहरू भरेका हुन्छन् भने कसैले चाहिँ एउटा मात्रै सिलिन्डरमा गुजरा भइरहेका हुन्छन् त्यो हुँदाखेरि अप्ठ्यारो हुने पनि गर्दछ। र जङ्गलतिर खासै असर पर्दैन, बजारतिर चाहिँ एकदम बढी असर परेको पनि छ होइन बजार क्षेत्रमा चाहिँ बढी मात्रामा ग्यासहरू प्रयोग गर्ने ठाउँमा चाहिँ असर परेको छ। र इलेक्ट्रोनिक सामानहरू पनि प्रयोग गरिन्छ भने पनि खासै असर चाहिँ पर्दैन। त्यही भएर बजार व्यवस्थापनमा होइन कृपया चाहिँ ध्यान दिनुहोला र राम्रोसँग अनुगमन पनि गरिदिनु होला भन्न चाहन्छु मेरो भनाइ चाहिँ। र अन्तिममा जाँदा तपाईँको माझमा इन्टु मिन्टु लन्डनमा भन्ने मिठो गीत छोडेर आजको श्रृङ्खलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी बस्छु भन्ने सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार, बाई बाई।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ।
4: सबैले दिशाको घरको डेकोरेसन कस्तो राम्रो भन्छ। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या।
1: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घाय फर्निचर्स शोरूम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मेज, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पाइन्छ।
5: साथै पुरासँग साथी र तिनका डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर शोरूम, दुलगढा त नहुँ,
5: सुपरजन लक्ष्मीराज वाग्ली। फोन नम्बर 0265709607, मोबाइल नम्बर 9847061268,
4: 9856068268।
3: प्रसन्न, होमवर्क देखाउ त।
7: हस् टिचर।
3: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, ग्यालट्रिक्स, सोहो, रेन्को, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856033384 र 9856067988।
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
10: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 देखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रुपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल,
11: दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा।

0: घोडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्म लगाउने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सिस्टमका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
2: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: ल छोरी, हामीलाई जोइसाप साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो, सुनौ त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसानी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहना सँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुनसादी पसल सुपना गण्डकी छ खैनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 9847078022।
4: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
5: ल, यसैका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दिलेगौडाको रसी बेबी ल्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रश्मि बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
2: मोबाइल 9560055770।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याहको ठिक 12 बज्यो।
3: चितवनको सिमलताल नजिकै पहिरो र लेदो खसेपछि शाखाका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुर सहित देशका विभिन्न 40 जिल्ला र यी जिल्ला आसपासका खोला नदीमा आकस्मिक बाढ़ीको सम्भावना छ। आज पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानीसँगै नदी तथा खोलामा बहाव बढ़न सक्ने अनुमान छ। बाढ़ी पूर्वानुमान बुलेटिनका अनुसार बाढ़ीको जोखिम रहेका जिल्लामा ताप्लेजुङ, पाँच थर, तेह्रथुम, शंखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, नुवाकोट, धादिङ रहेका छन्। त्यस्तै रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, तनहु, पाल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व र रूकुम पश्चिम, जाजरकोट, जुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा र कञ्चनपुर रहेका छन्। बाढ़ीको सम्भावना रहेका जिल्लाका बासिन्दालाई सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ।

0: नागरिकका गुनासा सुन्ने र सम्बोधन गर्ने हेलो सरकारमा गुनासा बढ़ेका छन्। विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, वाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन्। निशुल्क टेलिफोन नम्बर 1111 मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी छ। हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढ़ेका छन्। गएको आर्थिक वर्ष 82-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासो बढ़ेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 16568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 82-83 बढ़ेर 69724 पुगेका छन्। अर्थात 53,156 गुनासा थपिएका छन्। वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढ़ेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका एलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ। एलो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा कुल 50,721 गुनासा प्राप्त भएकोमा 39,177 गुनासाको समाधान गरिएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामै 4,200 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,88,000 पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,83,800 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रूपियाँले बढ़ेको छ। चाँदीको भाव आज बढ़ेर तोलाको 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 4,380 रूपियाँमा कारोबार भएको थियो। विभिन्न माग राखेर अनसनमा बसेकी अभियन्ता नर्स ज्योति राणाभाटले अनसन अन्त्य गर्नुभएको छ। सरकारी वार्ता टोली र अभियन्ता राणाभाटका बीच आज बिहान विभिन्न 19 बुँदे सहमति भएपछि राणाभाटले अनसन अन्त्य गर्नुभएको हो। उहाँ गएको साउन 14 गतेदेखि अनसन बस्नुभएको थियो। सहमतिमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव श्री कृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राष्ट्र बैंकले आज 85 अर्ब रूपियाँ बराबरको 3 महिने निक्षेप संकलन गर्दै चितवन राष्ट्रिय निकुञ्जको सौरा क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थाल्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले लेदो र पहिरोले अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड खुल्यो। आज काठमाडौँ उपत्यका सहित 40 जिल्लामा बाढ़ीको मध्यम जोखिम, हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढ़ी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट आज 85 अर्ब रूपियाँ बराबरको 3 महिने निक्षेप संकलन गर्दैछ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचना अनुसार यो निक्षेप संकलनका लागि आज दिउँसो 3 बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर ओबीएसएस मार्फत बोलकबल हुनेछ। निक्षेप संकलनको विवरण आज निष्कासन गरिनेछ भने ब्याजदर बोलकबल प्रक्रियाबाट निर्धारण गरिनेछ। निक्षेपको सावा तथा ब्याज आउँदो कार्तिक 17 गते भुक्तानी गरिनेछ। न्यूनतम 10 करोड़ र अधिकतम 5 करोड़ गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ। राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन बेला बेला निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्दै आएको छ। चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थालेको छ। झण्डै 2 हप्ता यता अन्दाजी 18-19 वर्षको जंगली हात्ती देखिन थालेको हो। निकुञ्जका सहायक संरक्षण अधिकृत प्रवीण पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ। केही दिन अघि हात्ती प्रजनन केन्द्र पुगेको यो हात्तीलाई त्यहाँ आउने अरू जंगली हात्तीले लखेटेका थिए। अहिले सौराहाको निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको पौडेलले बताउनुभयो। नयाँ देखिएको यो हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख भने दिएको छैन। अब विदेशको खबर। अन्तरिक्षमा घुमिरहेको स्पेस एक्सको फाल्कन 9 रकेटको एउटा टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किने भएको छ। यो टुक्रा 4 मेट्रिक टन गरौं अर्थात 4000 किलोको रहेको छ। गएको जनवरीमा फायर फ्लाई एरोस्पेसको चन्द्रयानलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको थियो। रकेटको टुक्रा नेपाली समयअनुसार आज दिउँसो 1:20 आसपासमा चन्द्रमामा ठोक्किने सम्भावना सहितको अनुमान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो झण्डै 8690 किलोमिटर प्रति घण्टाको गतिमा चन्द्रमाको सतहमा बज्रिनेछ। रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदा ठूलो मात्रामा चन्द्रमाको धूलो उड्ने अनुमान छ। सामान्य अभियानको तुलनामा बढ़ी धक्का आवश्यक परेकोले फाल्कन 9 को दोस्रो चरण पृथ्वीको वायुमण्डलमा फर्किन सकेन। त्यसपछि यो अन्तरिक्षमा रहेका अन्य हजारौं टुक्राहरूसँगै अनियन्त्रित रूपमा घुमिरहेको थियो। नासाका अनुसार यसबाट तत्काल कुनै खतरा भने छैन। चन्द्रमामा मानव निर्मित अन्तरिक्ष सामग्री ठोक्किने घटना निकै कम हुने वैज्ञानिकहरूले बताएका छन्। अमेरिकी समाचार संस्था एसोसिएट प्रेसले वैज्ञानिकलाई उद्धृत गरी यो घटनाले भविष्यमा चन्द्रमामा जाने अन्तरिक्ष यात्री र उपकरणमाथि यस्ता ठक्करले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने बुझ्न सहयोग पुग्ने जनाएको छ। अब खेल खबर। इंग्लिश क्लब लिभरपुलका पूर्व स्टार फरवार्ड मोहम्मद सलाह टर्किएको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने भएका छन्। क्लबले अनुबन्धका लागि सलाहसँग औपचारिक वार्ता शुरू गरेको पुष्टि गरेको छ। क्लबले विज्ञप्ति मार्फत 34 वर्षीय इजिप्टका फरवार्ड आज इस्तानबुल हुँदै ट्राबजोन पुग्ने कार्यक्रम रहेको जनाएको छ। सलाह गएको सिजनको अन्त्यसँगै लिभरपुलबाट बाहिरिएका थिए। हाल उनी कुनै क्लबसँग अनुबन्ध नरहेकोले फ्री एजेन्टका रूपमा ट्राबजोन स्पोरमा आबद्ध हुन लागेका हुन्। सन् 2017 इटालियन क्लब रोमाबाट लिभरपुल पुगेका सलाहले 9 वर्षको अवधिमा क्लबका लागि उल्लेखनीय सफलता हासिल गरेका छन्। लिभरपुलका लागि उनले 442 खेलमा 257 गोल गरेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लेदो र पहिरोले अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड खुल्यो। आज काठमाडौँ उपत्यका सहित 40 जिल्लामा बाढ़ीको मध्यम जोखिम। हेलो सरकारमा एक वर्षमा 321% बढ़ी गुनासा। नयाँ सरकार बनेपछि गुनासा झनै बढ़्दो। आज सुनको भाव तोलामै 4200 रूपियाँले बढ़्यो। तोलाको 2,88,000 रूपियाँमा कारोबार। स्पेस एक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै ठूलो मात्रामा चन्द्रमाको धूलो उड्न सक्ने अनुमान। र लिभरपुलका पूर्व फरवार्ड सलाह टर्किएको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: आज पनि खाना काप्छे होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
1: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
2: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ बुबुको
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
5: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन् दराज हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
5: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्दै त्यतै जान्छु
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
7: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702525 मोबाइल 98568 98456658
8: मेरी आमै कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
9: कान्छी पनि सेन्जा धनलक्ष्मी सिंचादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
10: सेन्जा धनलक्ष्मी सिंचादी पसल
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
12: शुद्ध सुन तथा चाँदीका गर गहना
11: छापावाला सुन चाँदीका गर गहना
12: राशि अनुसारका पत्थर
11: कम्प्युटर तौल प्रविधि
12: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
10: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका तुलगङ्गा तनहुँ शाखा कार्यालय बन्तेवा चोक
11: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 98171 69 67 25 229
10: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 98141 33 222 98 87 69 70 142
13: गाउँबाट सपिङ गर्नको लागि दुलिगौडा झरेको यता हेर्ने उस्तै उता हेर्ने नि उस्तै कहाँ जाउ जाउ अलमाइन होइन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलिगौडा झरेको कुन पसल पसल खोजेको जस्तो कहिले पाउँदैन आफूलाई भने नयाँ ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असुल अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउ न त दुवै जमा भएर हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असुल अस्मी फेन्सी श्रेष्ठ मोबाइल नम्बर 98461943378 98171996902
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन सके?
2: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौड़ाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सेतु पूजा सामग्री भन्दा सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9808526466 र 9847739849।
5: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, सेनाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोङगोगु बस्तार पछाडि पट्टि।
6: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26-60 हुँदै मगाम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनु काठमाडौँको लोसी महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक गोङगोगु बस्तार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841168788 9825527763।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचन का अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9855023128 र 9842614726।
8: आहा कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ कि। हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी बैंक र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी नम्बर 9827109466 र 9847094543।
9: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
10: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरिनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरिनी टायर कहाँनिर छ यो राजु टायर?
10: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562-62452।
11: यस्तो पङ्खा चलिरहेको देखेन पनि।
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
10: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
11: गतिलो ठाउँ चाहिँ कहाँ छ?
10: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560-30-324।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानी झोला बोकेर कता जान लागेको?
2: घर यसै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो छ सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560285।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0765414411, मोबाइल 98562938 र 98028222938।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98560353921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
9: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
12: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
9: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
12: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
9: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै लास्का रङ्गीन तथा सादा जस्ता पाता, शिवम सुनिल, एसियन पेन्ट्स का रङ, पञ्चकन्याका एचडी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: हिमाल हार्डवेयर, सम्पर्क 0564142545, 0564143।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि कहाँ हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुईवटामा भरपर्दो मोबाइल रिप्लेस गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो।
5: कहाँ छ पुन मोबाइल?
6: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
8: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
8: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
8: फोन गर्नुहोस् 0635905511।
0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
9: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी एसआईटी कार्यक्रमका लागि पहिलो फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
9: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
0: फोन नम्बर 0614510002,
9: मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
10: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तपाईँ?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउ त्यतै।
12: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिरसँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी। प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707744।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779087।
14: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
15: त्यही त नि बुढा, म पनि बेकार भइसके। पितृतुष्प हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन सके?
16: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
14: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
17: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
18: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
19: प्रोपाइटर ऋषिराम पौडेल, ऋतुलमसाल पौडेल। मोबाइल 9805926466 र 9847349839।
20: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
21: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
22: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
21: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
22: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
21: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
22: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
21: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
22: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9825152067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गंडकी एफएम 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल भिक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 देखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रुवेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालू स्नेहा मण्डल
1: दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143677 र 98564443343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: समय आएको छ नेपाली प्रमाण प्रविधिको। आफ्नो

0: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
1: ओरफुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
2: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वाशिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9858062676।
3: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा, बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
4: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
3: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीयूको आधारमा विशेष छुटको व्यवस्था छ।
4: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
3: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सोमाथि 60% छुटको व्यवस्था।
4: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
3: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
5: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9856086925, 9560034881 र 9460745780।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तपाईँ थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 नागरिकताको फोटोकपी र 2 फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 9843638011।
5: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98644 35 031।
4: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
6: आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
7: ए थिम्पू, बुस्ती गरे, म तिमीलाई चिया बनाएर ल्याउँछु।
6: यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त।
7: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहालेँ,
7: चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
8: दीर्घाई फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबाइल, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पाइन्छ।
8: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलगाडा त नहुँ,
8: प्रोपाइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0265 57 900 7, मोबाइल नम्बर 98560 61 268 68
9: 98560 60 268।
10: चिसापानी, चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटानिक छ, गोमगोगु बसबार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मुगाम चिसा पानी आयोजनाको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनु काठमाडौँको लोसी महलमा ठिक 8 बजे।
10: होटल टाइटानिक, गोमगोगु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461 16 878 98235 52 87 63।

0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
0: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
1: पूर्ण बहादुर

0: तिलबहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120
1: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005
0: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000
1: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111
0: भीमप्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155
2: कता हिँडेको हो आइफोन हातमा लिएर
3: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
2: लौ तँलाई थाहा छैन दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
3: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलीगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 98463311
4: मामीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
5: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
4: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलीगुडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
6: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
4: होम डेलिभरीको पनि व्यवस्था छ
7: सम्पर्क तिनसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिनसेना मोबाइल 98141111178 98570077178

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6 शुक्ला गंडकी एफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित वा दर्शन पर्सी खाल्पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
0: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
0: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
0: ओमकार
2: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू शिफत मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: कल्पना फुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508 34
4: समय आएको छ नेपालले प्रमाण प्रविधिको आजको दमको

0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
1: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रो कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि सम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
2: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
3: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि धुलगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
5: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
2: विगत लामो समयदेखि तपाईँहरूको मनसुखमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगोडा प्रस्तुत गर्दछ
6: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0564142121, मोबाइल 98560935।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
10: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
11: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
12: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ।
13: अरुकर्षण ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगङ्गा हेल्थ पोस्टोक,
13: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेर्ने उस्तै, उता हेर्ने उस्तै, कहाँ जाउँ जाउँ, अलमैलो परेन त। होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसल पसल, खोजेको जस्तो कहीँ पाउँदैन, आफूलाई भने नयाँ स्टाइल। ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउन त, दुवै जमा भएर हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी शेष, मोबाइल नम्बर 98461394378, 98171996902।
15: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो, द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
16: हजुर दान गरौं।
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ।
18: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहु।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू गोलेगौड़ा तनहुँ र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864535031।
5: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
6: आज त यो बाटो आउँदा यसको घरमा नदी भएन। ए थिम्पो, बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दिदीबाट बजारमा छ नि, दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँ है।
7: दीर्घाय फर्निचर्सहरू,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मेज, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एड्रेस स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घाय फर्निचर सोरुम, दुलगाडा त नहीँ,
7: रूपाईको लक्ष्मी वास वाग्ने, फोन नम्बर 0265790704, मोबाइल नम्बर 9876061268,
6: 9856602068।
8: बताइएको आइफोन हातमा लिएर,
9: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ, ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 9843638011।
10: नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
13: सम्पर्क तिनसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक कनहु, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 9811411178, 9556007078।
14: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरिङ टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुखद मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क महिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: ल छोरी, हामीलाई जुन साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
0: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
0: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100460 र 9846078022।
0: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
4: ल, यसैका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दिनगौडाको रसी बेबी ल्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रश्मि बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुले गौडा।
2: मोबाइल 9560055770।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेले स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
1: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित

0: wherever you are.
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: को इन्टरनेट गेटकन
1: मा यांकी उपकारलाई नियुक्त गर्ने समाज कल्याण परिषदमा 60,000 एनजीओ र 250 आईएनजीओ दर्ता 10,000 एनजीओ र 136 आईएनजीओ मात्र सक्रिय दुई वर्षको उमेर अघि चिनी नखाए दिमागको स्वास्थ्य राम्रो हुने अध्ययनको निष्कर्ष बच्चालाई गर्भमा आएदेखिको 1,000 दिनसम्म चिनी नखुवाउन सुझाव युक्रेनको राजधानी किवमा रूसको भीषण आक्रमण कम्तीमा 17 जनाको ज्यान गयो 44 जना घाइते जवाफी आक्रमणमा रूसमा पनि 12 जनाले ज्यान गुमाए र अध्यक्ष प्रति आलोचना बढ्दै गएपछि फिफा कार्यकारी बैठक आह्वान नेपाल खबरमा अब पूरा खबर सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ मन्त्री परिषदको आजको बैठकले पीड़ित पक्षसँग भएको सहमति अनुसार सुनसरी घटनाका मृतक परिवार र घाइतेहरूलाई क्षतिपूर्ति राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो प्रदर्शनका क्रममा सुनसरीमा 3 र सिरहामा 1 गरी 4 जनाले ज्यान गुमाएका थिए यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा यांकी उक्यावलाई नियुक्त गरेको छ विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सचिवमा प्राध्यापक डाक्टर राजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो उहाँका अनुसार बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्नुको साथै बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संशोधन पेश गर्न स्वीकृति दिएको छ बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय समेत गरेको छ यस्तै नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गरी समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिएको नेपाल ऑयल निगमले उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन क्विक रेस्पोन्स टीम अर्थात द्रुत प्रतिकार्य टोली गठन गरेको छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको यो विशेष टोलीले आजदेखि काम शुरू गरेको निगमले जनाएको छ बजारमा ग्यास अभाव भई लाइन बस्नुपर्ने बाध्यता हटाउन मन्त्रालय ऑयल निगम नेपाल उद्योग ऑयल निगम उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधि समेटेर यो संयन्त्र बनाएको हो त्यसका कुनै पनि ठाउँमा ग्यासको आपूर्तिमा समस्या देखिए यो टीमले तत्काल समाधान गर्नेछ ग्यास आपूर्ति सम्बन्धी समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र ऑयल निगमको हटलाइन नम्बर 01-59-71-902 सम्पर्क गर्न सक्नेछन् प्राप्त गुनासोका आधारमा ग्यास उपलब्ध गराइने निगमले जनाएको छ निगमले ग्यासको आपूर्ति पर्याप्त भइरहेको बताए पनि उपभोक्ताहरूले कैयौं दिनदेखि ग्यास नपाइरहेको गुनासो गरेका छन् काठमाडौँ उपत्यका सहित विभिन्न शहरमा ग्यास सिलिण्डर साट्न लामो लाइन देखिन्छ नेपालमा दर्ता भएका गैर सरकारी संस्थाहरूमध्ये ठूलो संख्या निष्क्रिय रहेको पाइएको छ प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा समाज कल्याण परिषदका सदस्य सचिव चक्रबहादुर बुढाले यस्तो जानकारी दिनुभएको हो उहाँका अनुसार परिषदमा अहिलेसम्म झण्डै 60,000 एनजीओ आबद्ध भए पनि 10,000 हाराहारी मात्रै सक्रिय छन् यस्तै दर्ता भएका 250 आईएनजीओ मध्ये अहिले 136 मात्रै सक्रिय आयोजना सहित सञ्चालनमा रहेका छन् बैठकमा अन्तर्राष्ट्रिय संस्थाहरूको गतिविधि बारे जानकारी दिँदै उहाँले इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजीले सन् 2022 मा 5 वर्षका लागि सम्झौता नवीकरण गरी संक्रमणकालीन न्याय र मानव अधिकारको क्षेत्रमा काम

0: रहेको बताउनुभयो। आईसीजेले अहिले अपाङ्गता भएका महिला तथा बाल बालिकाका लागि इनेबल नामक नयाँ परियोजना प्रस्ताव गरेको छ। यस्तै एमनेस्टी इन्टरनेशनल नेपालको आबद्धता 2083 असारसम्म कायम रहेको र उसले सन् 2026 लागि लन्डनमा रहेको सचिवालयको सहयोगमा 5,15,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट स्वीकृत गराएको छ। अर्को संस्था ह्युमन राइट्स वाच भने 2064 आबद्ध भए पनि कुनै कार्यक्रम स्वीकृति र नवीकरणका लागि नआएको परिषद जनाएको छ। यी तीन संस्थाले सर्वोच्च अदालतका न्यायाधीशलाई महाअभियोग लगाउन दवाब दिएको दावी गर्दै विज्ञप्ति निकालेपछि संसदीय समितिमा छलफल भएको हो, तर छलफलमा तीनवटै संस्थाका प्रतिनिधिहरू भने उपस्थित भएनन्। एउटा वैज्ञानिक अध्ययनले 2 वर्षको उमेरसम्म चिनी नखाँदा वा निकै कम खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सक्ने देखाएको छ। बेलायतमा गरेको अनुसन्धानको निष्कर्ष अनुसार बच्चा गर्भमा आएपछि आमाले र जन्मेको 2 वर्षसम्म बच्चाले चिनी नखाएमा त्यस्ता बाल बालिकामा दशकौंपछि मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सकिने देखिएको हो। अनुसन्धानको नतिजा अनुसार चिनी नखाएमा वा निकै कम खाएमा त्यस्ता बच्चा वयस्क भएपछि बिर्सने रोग अर्थात डिमेन्सियाको जोखिम 23% घट्ने पाइएको बीबीसीले जनाएको छ। तर अनुसन्धानकर्ता झुयङका अनुसार अध्ययन झण्डै 65,000 व्यक्तिको अवलोकनमा मात्रै आधारित भएकाले बाल्यकालको चिनी सेवनले नै मस्तिष्कमा प्रत्यक्ष असर गर्छ भनेर पूर्ण रूपमा निर्कुल गर्न थप अनुसन्धानको आवश्यकता छ। टाइप 2 मधुमेह र उच्च रक्तचापलाई पनि डिमेन्सियाको जोखिम बढ़ाउने प्रमुख कारकका रूपमा मानिन्छ। यसैबीच अन्य स्वास्थ्य विज्ञहरूले भने दशकौं अघिको खानपान र जीवनशैलीका आधारमा अहिलेको स्वास्थ्य परिणाम अनुमान गर्दा जीवनशैलीका अरू थुप्रै पक्षहरू पनि जोडेर हेर्नुपर्ने बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-94-33-493-555।
0: सीताको रा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सिरहामा पिस्तोल र म्यागजिन सहित 3 जना पक्राउ परेका छन्। उनीहरू गैराती लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर 6 रहेको सलो खरी दास टोलबाट पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा लाहान नगरपालिका वडा नम्बर 22 21 वर्षका संजय दास, 20 वर्षका गुरूदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका 6 20 वर्षका सारबोजित दास रहेका छन्। यसैबीच मा 207 किलो गाँजा सहित 1 जनालाई प्रहरीले पक्राउ गरेको छ। विन्ध्यवासिनी गाउँपालिका नम्बर 5 रहेको सड़क खण्डबाट हेटौँडाका 48 वर्षका कृष्ण लामा पक्राउ परेका हुन्। उनी गाँजा बोकेको गाड़ीका चालक हुन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनी भट्टाको संयुक्त टोलीले गाँजासहित चालक लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले जाँचका क्रममा गाड़ीभित्र सिमेन्टको बोरामा लुकाएर राखेको गाँजा भेटेको जनाएको छ। विदेशी खबर। रूसले युक्रेनको राजधानी किव र वरपरका क्षेत्रमा कैयौं ब्यालिस्टिक क्षेपयास्त्र तथा ड्रोन प्रहार गर्दा कम्तीमा 17 जनाको ज्यान गएको छ, अरू 44 जना घाइते भएका युक्रेन रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। बुधबार मध्यतिर भएको आक्रमणलाई यस वर्ष किबमा भएको सबैभन्दा घातक आक्रमण मध्येको एक मानिएको छ। युक्रेनी अधिकारीहरूका अनुसार आवासीय भवन र गोदामहरूमा ठूलो क्षति पुगेको छ। शहरको मध्य भागमा भएको आक्रमणका कारण मानिसहरू भग्नावशेष मुनि पुरिएको हुन सक्ने मेयर भिटाली क्लिचेबलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। युक्रेनी वायुसेनाका अनुसार रूसले 24 ब्यालिस्टिक र 4 अन्य क्षेपयास्त्र प्रहार गरेको थियो। रूसी रक्षा मन्त्रालयले भने युक्रेनका सैन्य आपूर्ति केन्द्र, ड्रोन उत्पादन स्थल र ओडेसा बन्दरगाह नजिक हात हतियार बोकेका 3 कारको जहाजलाई निशाना बनाएको दावी गरेको छ। यसैबीच युक्रेनले पनि रूसभित्र आक्रमण तीव्र बनाएको छ। रूसको मस्कोमा रहेको वाइल्ड बेरिज कम्पनीको भण्डारण स्थलमा युक्रेनी आक्रमणमा परि 5 ज्यान गएको छ भने क्रास्नोडार क्षेत्रको समुद्री तटमा भएको ड्रोन आक्रमणमा 7 ज्यान गुमाएका छन्। दुवै पक्षले सर्वसाधारणलाई जानी जानी निशाना बनाएको आरोप प्रत्यारोप गरे पनि त्यसलाई दुवै पक्षले अस्वीकार गरेका छन्। अब खेल खबर। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नै प्रस्तावको चर्को विरोध आए भएपछि फिफाको कार्यकारी समितिको आकस्मिक बैठक बोलाएका छन्। विश्वकपसँगै आफ्ना प्रमुख प्रतियोगिताहरूमा निजी लगानी भित्राउने विवादास्पद योजना अघि सारेको विषयमा तीव्र आलोचना खेपिरहेका बेला इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकायका वरिष्ठ पदाधिकारीहरूलाई आज मोरक्कोमा बैठकका लागि बोलाएका हुन्। विवादास्पद योजनापछि इन्फान्टिनोलाई दिँदै आएको समर्थन वेल्स सहित फिनल्याण्ड, स्वीडेन र सर्बियाले आधिकारिक रूपमा फिर्ता लिएका छन्। उत्तर मध्य अमेरिका र क्यारेबियन फुटबल महासंघ कन्काकाफका अध्यक्ष भिक्टोर मोन्टाग्लियेनीलाई इन्फान्टिनोको सम्भावित विकल्पका रूपमा अघि सार्न शुरू भएको छ। इन्फान्टिनोले विवादास्पद योजना भने फिर्ता लिइसकेका छन्। मोरक्कोको राबाटमा आउँदो वर्षको मार्च 28 हुने 70 कंग्रेसबाट फिफाको नयाँ अध्यक्ष छान्ने कार्यक्रम छ। इन्फान्टिनो सन् 2016 फिफाको अध्यक्ष छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनखरी र सिराहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्यावलाई नियुक्त गर्ने, समाज कल्याण परिषदमा 60,000 एनजीओ र 250 आईएनजीओ दर्ता, 10,000 एनजीओ र 136 आईएनजीओ मात्र सक्रिय, 2 उमेर अघि चिनी नखाए दिमागको स्वास्थ्य राम्रो हुने अध्ययनको निष्कर्ष, बच्चालाई गर्भमा आएदेखिको 1,000 दिनसम्म चिनी नखुवाउन सुझाव, युक्रेनको राजधानी किबमा रूसको भीषण आक्रमण कम्तीमा 17 जनाको ज्यान गयो, 44 जना घाइते, जवाफी आक्रमणमा रूसमा 12 जनाले ज्यान गुमाए, र अध्यक्षप्रति आलोचना बढ्दै गएपछि फिफा कार्यकारी बैठक आह्वान।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन सके?
9: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
8: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सेतु पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ, साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
10: प्रोपाइटर ऋषिराम पौडेल, ऋतुलंसाल पौडेल। मोबाइल 9898526463 र 9847349।
11: मेरिया मैनी
12: कस्तो राम्रो गहना
11: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त,
12: राति पनि बत्ती बाल्नै नपर्ने
11: कान्छी पनि सुन्चा धन लक्ष्मी सुन्चादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
13: सुन्चा धन लक्ष्मी सुन्चादी पसल
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
15: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
13: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका कुलगंगापन हो, शाखा कार्यालय बन्तेवा चोक,
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 69 67 25 229,
13: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98 87 69 70 142।
16: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
17: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
16: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
14: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ। दुलेगौडा बन्थेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694057056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
18: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
19: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरिनी टायरमा मर्मत गरे भइहाल्यो नि।
18: खैरिनी टायर कहाँनिर छ यो राजु टायर?
19: राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा छ।
18: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
19: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आटाउँदैन मलाई त।
18: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
18: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भेटी बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
18: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
20: मोबाइल 98560043952 र 98066656586।
18: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ, तपाईँ थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँड्यो है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो लिनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 414 050, मोबाइल 98 463 23 811।
6: शुक्ला गण्डकी FM 97.6।
1: Where's our digital entertaining the nation?

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्सी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटानिक छ गोमगोबु बसबार पछाडिपट्टि
2: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे 26-60 हुँदै मगेम चिसा पानी आयोजनको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस् समय सम्झनुहोस् काठमाडौँको लोसी महलमा ठिक 8 बजे
1: होटल टाइटानिक गोमगोबु बसबार प्रोप्राइटर रामचन्द्र मह मोबाइल 98461688 98-235-5773
3: सुन होमवर्क देखाऊ त
4: टिचर
3: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
4: टिचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
3: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ग्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564-14-484 मोबाइल 98-560-33-384 र 98-560-67-988
6: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै लासका रङ्गीन तथा सादा जस्ता पाता शिवम सिमेन्ट एसियन पेन्ट्सका रङ्गीन पञ्चकन्याका एचडिटी पाइप राजस्थान मार्बल सेनिटरी टाइल इन्डियन कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्पर्क
8: हिमाल हार्डवेयर सम्पर्क 0-65-414-245 0-65-414-345
9: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0-65-414-142 मोबाइल 98-560-23-128 र 98-462-14-726
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल भिक, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 देखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रुपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल,
13: दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143377 र 98564443343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको वर्तबन्दको दिन पनि जिर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: माथिको वर्तबन्द गरेर उनका दिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर वर्तबन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
0: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
4: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते गरेले, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ। बुबु हो
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
8: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
9: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
8: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरिङ 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिराउला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क महिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98-161-38-981।
10: दाई, एक बिहानी झोला बोकेर कतिजना लागेको?
9: घरेसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
9: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
12: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
13: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
14: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओमएम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
13: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
12: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
15: विगत 24 वर्षदेखि बुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
12: ओएम आभूषण सुन चाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-246-98-58-00-8।
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छ। आज त यो बाटो आउँदा यसको घरमा नर्कै भएन।
17: तिमीको बस्दै गर है, म तिमीलाई चिया बनाएर ल्याउँछु।
16: यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका
17: दिपा। ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
17: ए त्यसो भए त म गइहालेँ,
16: चिया त पिएर जाऊ।
17: अहिले हतार छ, पछि आउँदै गरौलाई।
18: दीर्घाई फर्निचर्स हेरौँ,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मेज, सोफा लगायत पर्दा, कार्पेट, डोरबेज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पाइन्छ।
18: साथै पुरासँग साथी र
19: नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
18: लक्ष्मी। फोन नम्बर 0625 57 967, मोबाइल नम्बर 98 60 61 68,
16: 98 60 60 68।
20: होइन यसो आमा चाहिँ कहाँबाट चलेको छ?
21: कटिहाल्छु पुन, यस्तो पङ्खा चलिरहेको देखिनु पुन।
20: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
22: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
21: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
23: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98 5 60 30 324।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी खल्पसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
0: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
0: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
0: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
0: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइन्छ लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: जानकारीको लागि फोन नम्बर 98 5 50 8 34
3: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
2: ओरपुर ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
4: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
3: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0658 75 676 मोबाइल 98 5 60 62 676
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउ जाउ अलमाइमा परिनु त होइन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसल पसल खोजेको जस्तो कहिले पाउँदैन आफूलाई भने नयाँ यस्तै ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असुन अस्मी फेन्सी स्टोर छौ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउ न त दुवैजना भएर हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असुन अस्मी फेन्सी मोबाइल नम्बर 98 4 61 94 378 98 1 71 96 902
6: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
7: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
7: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
8: पुरानो सुनसँग नयाँ गहना साथ नसकिने
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
8: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टाढा नहो थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ मोबाइल नम्बर 98 2 61 52 0 67 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
4: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
9: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
9: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9648064145।
10: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली तेलो सुन्दा हुँदै के को सुन्दा के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले मात्र सिलाउनु भए पनि ढुक्कै हुने रहेछ, अरू तेलो सस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाउनुका साथै रेडिमेड सिलिङ, सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकीका सम्पूर्ण ड्रेस पाइन्छ। साथै
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461300
8: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रामिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगुडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रामिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिएका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
10: ओम एम आभूषण सुन चाँदी दोकान।
8: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 98460769746, 98098।
13: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छ, हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
14: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानी एमबी ब्याङ्क र दुलेगौंडा पोलि क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी नम्बर 98271036 र 98460994543।
13: सुन
11: हेर्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, दन्ना, पलङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि धुलगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: चिसापानी
21: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
20: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
21: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोमगोगु बसपार पछाडिपट्टि।
21: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 36 हुँदै मगन चिसा पानी आयात जायतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनु काठमाडौँको मुस्लिम महलमा ठिक 8 बजे।
20: होटल टाइटेनिक, गोमगोगु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841161878, 9825527763।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845106950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागन्धक एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम, अब युपीबीसी को साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, सुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0365414411, मोबाइल 98562938 र 98028222938।
5: दाई, एक बिहानी झोला बोकेर कति जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560288587।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
10: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
10: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भेटी बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
9: मोबाइल 98560043952 र 98066656586।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0765414050, मोबाइल 98463311।
12: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
13: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोषको हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
14: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
12: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फर्स्ट चोकमा रिद्धि सेतु पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
2: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहात रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी चार दुलेगौड़ा बेत्री बजार हेल्थ पोस्ट चोक
15: प्रोपाइटर ऋषिराम पौडेल ऋतुलम्साल पौडेल मोबाइल 9958426463 र 9847349839।
16: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
17: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
16: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
17: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
16: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
17: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9841694378।
18: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
19: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
18: धार्मिक महोत्सवका आकर्षणहरू
19: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
20: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
18: कथा सहितको झाँकी गीति नाटक
19: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
18: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
19: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
18: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: सुक्खा गण्डकी समाचार।
1: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। कास्कीको प्रसिद्ध मर्द हिमाल पदयात्रामा निस्किएका पोखराका 3 युवक जंगलमा अल्पत्र परेको खबर छ। मासुपुछ्रे गाउँपालिका नवस्थित बादल डाँडा क्षेत्रबाट सम्पर्कविहीन भएका उनीहरू छुमरुङको फेरी मोदी खोलाको पारिपट्टिको एरियामा रहेको भनी सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 24 वर्षका अजित जीसी, 23 वर्षका युकेश गुरूङ र 23 वर्षका दिपेश गुरूङ अल्पत्र पर्नु भएको हो। उहाँहरू आज बिहान 8 बजेसम्म सम्पर्क हुनुहुन्थ्यो, त्यसपछि मोबाइल अफ भएको थियो। युवकहरू हराएको सूचना बिहान 11 बजे प्राप्त भएपछि खोजी कार्य तीव्र पारिएको छ। शुरूमा बादल डाँडाका होटल व्यवसायी प्रेम अधिकारीसहित 4 जना टोली खोजीमा खटिएको थियो। घटनाको थप जानकारी लिन र खोजी गर्न भेराबारी प्रहरी पोस्टबाट प्रहरी हवलदार जीवन बरालको नेतृत्वमा 2 जनाको टोली परिचालन गरिएको थियो। टोलीले स्थानीय बासिन्दा र बेपत्ता आफन्तसँग समन्वय गरिएको बेला आज दिउँसो 2 बजे युवकहरू अन्नपूर्ण गाउँपालिका 11 छुमरुङको फेदी स्थित मोदी खोला पाए रहेको सूचना प्राप्त भएको थियो। त्यसपछि प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा 2 जनाको टोली खटिएको छ। प्रहरी नायब निरीक्षक पौडेलका अनुसार युवाहरूको उद्धार प्रयास शुरू भएको छ। युवकहरू अल्पत्र परेको स्थानमा सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको छ। शुक्लागण्डकी नगरपालिकाले बजारमा उपलब्ध ग्यास अति आवश्यक भएकालाई प्राथमिकता दिई प्रदान गर्न व्यवसायलाई आग्रह गरेको छ। आज सरकारवालाको बैठकपछि जारी विज्ञप्तीमा आवश्यक भएका व्यक्तिलाई उपलब्ध गराउन, विद्युतीय चूलोको प्रयोग गर्न, अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरिएको उपप्रमुख खुम्बहादुर विक राजुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। सबै नागरिकको सहभागितामा समस्या समाधान गर्नुपर्ने भएकाले उद्योग व्यवसाय नागरिक समाज पत्रकार तथा सबै नागरिकलाई सचेत भई भ्रमपूर्ण सूचनाको पछि नलाग्न पनि अपील गरिएको छ। बैठकमा नगर उपप्रमुख खुम्बहादुर विक राजुले खाना पकाउने ग्यास अभाव, बजारको अवस्था र समाधानका लागि सरकारको भूमिकाको लागि छलफल आयोजना गरिएको उल्लेख गर्नुभयो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्राम श्रेष्ठले आवश्यकताभन्दा बढ़ी ग्यास मौजात नराख्ने तथा आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गर्नुभयो। अध्यक्ष राजकुमार वाग्ले, 6 का अध्यक्ष बुद्धिबहादुर थापा, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष उमानाथ पाठक लगायतले व्यवसाय र उपभोक्ताले अहिलेको समयमा जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड़ दिनुभयो। व्यवसाय वसन्त जर्चन, विधान गुरूङ लगायतले अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गर्नुभयो। कास्की जिल्लामा एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन काली कास्कीले नयाँ नियम लागू गरेको छ। पछिल्लो समय रातको समयमा ग्यासको कालोबजारी तथा अवैध कारोबार भइरहेको सूचना प्राप्त भएपछि प्रशासनले अबदेखि बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म मात्र ग्यास बिक्री वितरण गर्न पाइने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराले आज एउटा सूचना जारी गरी ग्यास विक्रेताहरूले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी, भाडामा बस्ने विद्यार्थी वर्ग तथा घरायसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुपर्ने जनाएका छन्। साथै ग्यास खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको व्यवस्थित अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। विगत वर्षको यही अवधिमा कास्कीमा भएको खपत अनुसार हाल नियमित माग धान्न सक्ने परिणाममा ग्यास वितरण भइरहेको भए पनि 2083 साउन महिनाको शुरूआतसँगै 14.2 केजीको पूरा सिलिण्डर वितरण शुरू भएपछि देशभर एक एकपटक माग वृद्धि हुन गई

0: बजारमा केही अस्वस्थता सिर्जना भएको प्रशासनले जनाएको छ। बजारको बढ़दो माग र आपूर्तिको सन्तुलन मिलाउन नेपाल आयल निगम, ग्यास उत्पादक, ग्यास विक्रेता संघ, उद्योग वाणी संघ, उपभोक्ता मंच, संचारकर्मी लगायत सरकारवालासँग निरन्तर समन्वय भइरहेको सहायक प्रमुख जिल्लाधिकारी चित्रंगत बरालले जानकारी दिनुभयो। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले आयोजना गरेको नगर स्तरीय वक्तृत्व कला प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कूलकी स्मृति चौधरी प्रथम हुनु भएको छ। आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको महत्व विषयक बुधबार आयोजित प्रतियोगितामा खैरेनी माध्य विद्यालयकी स्मारिका घिमिरे दिती र लिटिल गार्डन बोर्डिङ स्कूलकी एकता गौतम तृतीय हुनुभयो। त्यसैगरी हंसबाहिनी माध्य विद्यालयका कुशल भण्डारी र गाउँ फर्कदे माध्य विद्यालयकी गंगा विकाले सान्त्वना स्थान प्राप्त गर्नु भएको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद 10,000, 7,000, 5,000 र समान 2,500का साथ मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको जनाइएको छ। प्रतियोगितामा शुक्ला गण्डकीका 19 विद्यालयका 19 जनाको सहभागिता थियो। विजेतालाई परिषदका अध्यक्ष कुलकुमार कुमार, शुक्ला गण्डकी सातको वडा अध्यक्ष खड्ग सिंह थापा मगर, कार्यपालिका सदस्य खिम कुमार, विमल भुजेल, कार्यक्रम संयोजक सुरेन्द्र तामाङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रम संचालन परिषदकी सचिव बिर्सना श्रेष्ठले गर्नुभएको थियो। यसअघि शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख माधवी राजुले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। तीव्र गतिमा डेंगू फैलिएको बागलुङमा संक्रमितको संख्या 241 पुगेको छ। बागलुङ नगरपालिका डेंगू संक्रमणको केन्द्र हटस्पट बनेको छ। यहाँ मात्रै डेंगू संक्रमितको संख्या 182 पुगेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार साउन महिनाको 19 दिनमा डेंगू संक्रमितको संख्या 241 पुगेको हो। डेंगू फैलिएपछि धौलागिरी प्रादेशिक अस्पताल, बुर्तीबाङ र गलकोट अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या बढ़ेको प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो। ग्वालिङ नगरपालिकाका किसानले उत्पादित तरकारी र कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ। ग्वालिङ नगरपालिका 1 स्थित 83 कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएसँगै किसानका घर आँगनबाट उत्पादन संकलन गरी बजारसम्म पुर्याउने व्यवस्था शुरू भएको हो। ग्वालिङ नगरपालिका बियालो संस्था, ग्वालिङ कृषि विकास परियोजना, हेफर इन्टरनेशनल नेपाल र सहकारी बीजको साझेदारीमा कृषि उत्पादन संकलन, ढुवानी, भण्डारण तथा बजारीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले कृषि एम्बुलेन्स संचालनमा ल्याइएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जीवन ज्ञानीले एम्बुलेन्स खरिदका लागि नगरपालिकाले 18,90,000 रूपियाँ र ग्वालिङ कृषि विकास परियोजनाले 14,00,000 बेहोरेको बताउनुभयो। कुल 32,90,000 लागतमा खरिद गरिएको एम्बुलेन्स सहकारीलाई हस्तान्तरण गरिएको छ। विगतका आन्दोलनमा नष्ट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसवासीको आवेदन फारम पुनः संकलनको लागि जिल्ला भूमि समस्या समाधान समिति तनहुँले 21 दिने सार्वजनिक सूचना जारी गरेको छ। समितिले साउन 18 नै लागू हुने गरी 21 दिनभित्र तोकिएको ढाँचामा निवेदन फारम भरी सम्बन्धितवटा कार्यालयमा पेश गर्न आह्वान गरेको हो। भूमि समस्या समाधान समिति ताहाचल काठमाडौँको साउन 6 गतेको अधिकार प्रत्यायोजन सम्बन्धी निर्णय र तनहुँ समितिको साउन 14 निर्णय अनुसार सो सूचना प्रकाशित गरिएको नापी कार्यालय तनहुँका प्रमुख एवं समितिका सदस्य सचिव विजय कुमार सिंहले जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिका दुलीगोडामा आन्दोलनका क्रममा आयोजनी हुँदा निवेदन फाइलहरू नष्ट भएका थिए। वास्तविक पीड़ितलाई पुनः जग्गा पाउने प्रक्रियामा सहभागी गराउन सूचना जारी गरी पुनः फारम संकलन गर्न लागि समितिले जनाएको छ। नेपालका लागि इजरायलका राजदूत इस्मोलिक एरी बास र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच पोखरामा शिष्टाचार भेटवार्ता भएको छ। नगर प्रमुखको कार्यकक्षमा भएको सो भेटमा नेपाल र इजरायलको सम्बन्ध तथा पोखरा र इजरायल बीचको साझा हितका विविध पक्षमा छलफल भयो। भेटका अवसरमा विशेष गरी पर्यटन, कृषि प्रविधि, रोजगारी तथा प्राविधिक ज्ञान र सिप आदान प्रदानका विषयमा कुराकानी भएको जनाइएको छ। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आएका चाहन्छु। तपाई यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6
0: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
3: होइन कति पुन मोबाइल भन्दै कराएको
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
3: कहाँ छ पुन मोबाइल
0: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
3: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191974888 र 98448400000
4: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
5: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
6: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
5: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
6: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौंडा नगरपालिकाबाट 10 घर माथि
5: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268 र 98644530031
7: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
8: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
7: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
2: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलीगौडा
3: मोबाइल 98560055770
9: ए नानीको बुवा आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
10: ढुक्क भाउन हो बुढी फ्रेस आउँछ कि भन्छ क्यारे ल्याइ त हाल्छु नि
9: इज्जतको सवाल छ बुढा जहाँ पाए त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
10: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
9: होम डेलिभरीको पनि व्यवस्था छ
2: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141111178 98560078
11: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
11: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
2: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412414160 र 98460078022 शुक्ला गण्डकी एफएम 97.6
13: मिलन विछोड गाउँ अनि सहर मौलिक संस्कृतिको धरोहर
14: सुख दुःखका बिताउने भारी कार्यक्रम लोक चौतारी हरेक आइतबार देखि बिहीबार सम्म साँझ 5 बजेको शुक्ल गण्डकी समाचार पछि

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस बुधबारीय श्रृंखलामा पनि तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। विशेष गरेर आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि पाँचवटा उत्कृष्ट भाकाहरू लिएर आउने दिन अनि तपाईँको रोजाईको भाकालाई चाहिँ कार्यक्रममा राख्ने दिन है। यो पाँचवटा उत्कृष्ट भाकाहरू मध्येबाट चाहिँ तपाईँले आफ्नो रोजाईमा पार्ने दिन चाहिँ हो, तर विशेष गरेर अब पाँचवटा उत्कृष्ट भाकाहरूलाई मात्रै लिएर आएको छु, तपाईँको फोनको लागि चाहिँ मैले लिने छैन। विशेष गरेर कार्यक्रमलाई प्रायोजन गरेको छ रामराम सुन शान्ति पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भन्ने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुन जाति पसललाई। र यो पसल चाहिँ रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि भागा राख्दैछु फूल राम्रो बोलको गीत चाहिँ रहेको छ खेम सेन्चुरी, त्यस्तै गरी आवाज रहेको छ सुमन थापा मगरको, अनि लय रहेको छ खेम सेन्चुरीको, शब्द रहेको छ नेत्र अर्यालको। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि फुल राम्रो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका राख्दैछु। कहाँ पर्यो घर बोलको भाका चाहिँ रहेको छ टेक बहादुर गुरुङ, मथु गुरुङ, त्यस्तै गरी दीपिका बयम्बो मगरको आवाजमा रहेको अनि लय रहेको छ मथु गुरुङको, शब्द रहेको छ नेत्र रियालको। यति बेला भने स्वीकार्नुहोस् यो भाका।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि कहाँ पर्यो घर बोलको यो भाका मैले राखि नै सके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाकामा राख्दैछु वर्ष सुकेको बोलको भाका चाहिँ रहेको छ र यो भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्राम पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: भदौ 1 गते देखि 8 गते सम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीति नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
3: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
4: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
3: पुराना गरगहनासँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
8: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
9: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
10: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
3: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसबार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोङगुबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9846161688, 9825527763।

0: शासनबा शासिना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डोरा हेर्यो त्यस्तै, लोभर हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, सुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563338, 98461656।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124121060 र 98460072।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोकचौतारीमा। कार्यक्रम लोकचौतारी लिएर आजको यस बुधबारीय श्रृंखलामा तपाईँको लागि पाँचवटा उत्कृष्ट भाकाहरू चाहिँ मैले लिएर उपस्थित भएको हो र तिनै भाकाहरू चाहिँ मैले कार्यक्रममा राखिराखेको छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। अब साँझको समय त सधैँ नै छ, अब सबैजना आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, घरधन्दातिर व्यस्त हुनुहुन्छ होला होइन, आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। र यति बेला भने कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले र यो पसल चाहिँ रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना छाटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भन्ने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई। र यो पसल चाहिँ रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म फेरि भाका राख्दै नै छु। घरबारे माया बोलको भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ सागर विरही, त्यस्तै गरी कला गुरूङको, लय रहेको छ शिव खम्चा मगरको, अनि त्यस्तै गरी शब्द रहेको छ सागर विरहीको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि घरबारे माया बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाकाहरू राख्दा राख्दै अब पनि कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा चाहिँ कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि झलीको बोलको हरजन सापकोटा त्यस्तै गरी मेलेना राईको आवाजमा सजिएको अनि त्यस्तै गरी समीक्षा अधिकारीको पनि आवाज रहेको छ अनि लय रहेको छ अर्जुन सापकोटाको भन्ने शब्द रहेको छ सन्तोष सापकोटाको र अन्तिममा तपाईँ सम्पूर्णको लागि यो भाका राख्दै आजको श्रृंखलाबाट म विदा हुन्छु। विदा हुनुभन्दा अगाडि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम संसाधी पसलका प्रोभाइडर भक्त बहादुर रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला सुप्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शर्माको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: होइन हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर सोरुम दुलीगौडा तनहुँ
2: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 98 60 61 268
1: 98 60 60 268।
4: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98 60 86 925, 98 560 34 881 र 98 460 47 580।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी

0: एनबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
1: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले सुनसरी र सिराहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। मन्त्री परिषदको आजको बैठकले पीड़ित पक्षसँग भएको सहमति अनुसार सुनसरी घटनाका मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रदर्शनका क्रममा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाको ज्यान गएको थियो। यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्वावलाई नियुक्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी र सचिवमा प्राध्यापक डाक्टर राजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि भएको छ। प्रवक्ता पोखरेलका अनुसार बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्नुको साथै बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसदमा पेश गर्ने स्वीकृति दिएको छ। बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय समेत गरेको छ। यस्तै नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गरी समितिलाई नेपाल पार वहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिएको छ।
4: खाना पकाउने एलपी ग्यासको आपूर्ति तत्काल सहज बनाउन संसदीय समितिले सरकारलाई कड़ा निर्देशन दिएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको आज सिंहदरबारमा बसेको बैठकले ग्यास आयात, दैनिक उपभोग्य वस्तुको कालोबजारी, अस्वाभाविक मूल्य वृद्धि र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारलाई ताकेता गरेको हो। समिति सभापति जयन्ती देवी राईले बजार अनुगमनलाई प्रभावकारी बनाउन हरेक पसलमा अनिवार्य मूल्य सूची राख्न र तीनै तहका सरकारबीच समन्वय गरी उपभोक्ता अदालतलाई सक्रिय बनाउन निर्देशन दिनुभएको हो। यता नेपाल आयल निगमले भने ग्यास आयात बढ़े पनि उपभोक्ताको अस्वाभाविक मागका कारण बजारमा केही समस्या देखिएको जनाएको छ। निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालका अनुसार एउटा सिलिण्डर मौजात छँदै अर्को सिलिण्डरका लागि नाम दर्ता गर्ने प्रवृत्तिका कारण वास्तविक उपभोक्ता प्रभावित भएका हुन्। यद्यपि अबको 2 हप्ताभित्र ग्यास अभावको समस्या पूर्ण रूपमा समाधान हुने उहाँको दावी छ। यसैबीच काठमाडौँ उपत्यका सहित देशका प्रमुख शहरमा ग्यास सिलिण्डरका लागि सर्वसाधारण लामो लाइनमा बस्न बाध्य भएपछि आयल निगमले आजैदेखि क्विक रिस्पोन्स टीम अर्थात द्रुत प्रतिकारीय टोली परिचालन गरेको छ। मन्त्रालय, आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायी सम्मिलित यो टोलीले देशका कुनै पनि ठाउँमा देखिएको ग्यास समस्याको तत्काल समाधान गर्नेछ। ग्यास नपाएमा वा कुनै समस्या भए उपभोक्ताले आयल निगमको हटलाइन नम्बर 01597192 सम्पर्क गर्न सक्नेछन्।
3: संघीय संसदको कानून, न्याय तथा मानवाधिकार समितिले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको अनुगमनलाई थप प्रभावकारी, मर्यादित र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले समाज कल्याण ऐन बमोजिम स्वीकृत परियोजनाहरू तोकेको उद्देश्य अनुसार संचालन भए नभएको सूक्ष्म मूल्यांकन गर्न सरकारलाई ताकेता गरेको हो। यस्तै समितिले नेपालको स्वतन्त्र न्यायपालिका र संसदको विधायकीय अधिकारमाथि प्रश्न उठाउँदै संयुक्त विज्ञप्ति जारी गर्ने 3 राष्ट्रिय संस्थाहरूसँग आधिकारिक प्रमाणसहित स्पष्टीकरण माग गर्न सरकारलाई निर्देशन दिएको छ। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचले सर्वोच्च अदालतका न्यायाधीशलाई महाअभियोग लगाउन दवाब दिएको दावी गर्दै विज्ञप्ति निकालेका थिए। समिति सभापति समीक्षा बास्कोटाले राष्ट्रिय सार्वभौमिकता र संसदको क्षेत्राधिकार भन्दा माथि हस्तक्षेप हुने अभिव्यक्तिप्रति समिति गम्भीर रहेको बताउँदै स्पष्टीकरणको जानकारी समितिलाई गराउन निर्देशन दिनुभयो। बैठकमा बोलाएको भए पनि विज्ञप्ति जारी गर्ने 3 संस्थाका प्रतिनिधि भने उपस्थित भएनन्। बैठकमा समाज कल्याण परिषदका सदस्य सचिव चक्रबहादुर बुढाले दर्ता भएका ठूलो संख्याका गैर सरकारी संस्थाहरू निष्क्रिय रहेको जानकारी दिनुभयो। परिषदमा आबद्ध झण्डै 60,000 एनजीओ मध्ये 10,000, दर्ता भएका 250 आईएनजीओ मध्ये

0: 1,136 मात्रै अहिले सक्रिय रहेका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा सार्वजनिक गरेको छ। नयाँ व्यवस्था अनुसार पार्टीको तर्फबाट मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष वा सदस्य पदमा प्रतिस्पर्धा गर्न चाहनेले शुरूमा पालिका वा वडा क्याण्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। आवेदनपछि चार चरणको मूल्यांकन पार गर्नुपर्नेछ, जसमा 25% भारांक रहेको लिडरशिप एकाडेमीको परीक्षण पास हुनु अनिवार्य छ। त्यसपछि 25% भारांकको जनसम्बन्ध र लोकप्रियता मापन गरिने पोलिटिकल प्रोक्सिमिटी र 10% भारांकको समावेशी सम्बोधन रहनेछ। सबैभन्दा बढ़ी 40% भारांक भने पार्टीको आन्तरिक चुनावलाई दिएको छ। आन्तरिक मतदानमा क्रियाशील सदस्य, सांगठनिक कमिटी र विशिष्ट नेताहरू मतदाता रहनेछन्। आर्थिक लेनदेन, धाँधली र गुटबन्दी रोक्न कड़ा आचार संहिता ल्याएको रासोपाले जनाएको छ। असाधारण परिस्थितिमा भने केन्द्रीय समितिको दुई तिहाई बहुमतले सीधै उम्मेद्वार चयन गर्न सक्नेछ।
0: यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ। आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले 15 मुद्दे आरोप सार्वजनिक गर्दै सरकारका कमजोरीका कारण जनविश्वास निरन्तर खस्किरहेको जिक्र गर्नुभएको हो। कांग्रेसले सुनसरीको दिवानगंज कप्तानगंज घटनामा राज्य संयमित हुन नसकेको र बन्दुकको बलमा प्रस्तुत भएको आरोप लगाएको छ। सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि सरकारले गठन गरेको समिति प्रति असन्तोष जनाउँदै कांग्रेसले स्वतन्त्र उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ। यस्तै भदौ 23 र 24 गतेको घटनाबारे मानवाधिकार आयोगले दोषी औंलाएका व्यक्तिहरूलाई सरकारले आफू अनुकूल आयोग बनाएर चोख्याउन खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। पार्टी सभापति गगन कुमार थापा लगायत संचारकर्मीहरूमाथि गृह मन्त्रालयको संरक्षणमा निगरानी र त्रास योजना गरेको तथा माइती घरबाट प्रश्न सोध्ने जेएनजी अभियन्ताहरूलाई पक्राउ गरेको भन्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न कांग्रेसले चेतावनी दिएको छ। यसै गरी राहदानी खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको भूमिकामाथि प्रश्न उठाउँदै कांग्रेसले जर्मन र फ्रान्सेली कम्पनीसँगको विवादबारे तथ्य सार्वजनिक गर्न माग गरेको छ। गृहमन्त्री सुदन गुरूङमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धान गरी हतारमा जिम्मेवारी दिएको अनुसन्धान नगरी हतारमा जिम्मेवारी दिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएको छ। गौरी बहादुर आयोगको अस्पष्ट प्रतिवेदन, सुकुम्बासी किसानका समस्या र महँगी नियन्त्रणमा सरकार चुकेको भन्दै कांग्रेसले स्टन्ट छाडेर परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएको छ।
1: भाड़ा विवादका कारण 4 महिनादेखि बन्द रहेको भ्रेकुटी मण्डपको काठमाण्डु उपत्यका सार्वजनिक पुस्तकालय आजदेखि पुनः सञ्चालनमा आएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको निर्णय अनुसार समाज कल्याण परिषद जिल्ला प्रशासन कार्यालय काठमाण्डु महानगरपालिका र पुस्तकालयका प्रतिनिधिको उपस्थितिमा पुस्तकालयको ताला खोलिएको हो। परिषद र पुस्तकालय समाजबीच वर्षौंदेखि चलिरहेको 2,85,00,000 रूपियाँ भाड़ा बक्यौता विवादका कारण गएको चैत्र 30 गतेदेखि पुस्तकालय बन्द थियो। अब यो पुस्तकालय समाज कल्याण परिषदको मातहतमा सञ्चालन हुनेछ। तालाबन्दी भएको 114 दिनमा पुस्तकालय खुलेपछि दैनिक त्यहाँ पुग्ने झण्डै 150 जना पाठक तथा अध्ययनकर्तालाई सहज भएको छ। 2060 सालमा स्थापना भएको यस पुस्तकालयमा 50,000 भन्दा बढ़ी पुस्तकहरू उपलब्ध छन्।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीहरूसँग छलफल गर्नुभएको छ। मन्त्रीसँगको छलफलमा उनीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ़न लगानी मैत्री वातावरणको विकास गर्नुपर्ने सुझाव दिएका छन्। अहिले कर्जाको माग नबढ़नुमा लगानी वातावरण नै प्रमुख रहेको उनीहरूको भनाई छ। अर्थतन्त्रको पछिल्लो अवस्था र वित्तीय क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकका विभागहरूले के कसरी काम गरिरहेका छन् भन्ने बुझ्न अर्थमन्त्रीले उनीहरूलाई बोलाएर छलफल गर्नुभएको हो। छलफलक्रम अर्थमन्त्रीले अर्थतन्त्रलाई गति दिने के कस्ता सुधार गर्नुपर्छ भनेर सुझाव समेत माग्नु भएको थियो। अर्थमन्त्रीले उद्योगिक व्यवसायी र बैंकरसँग छलफल गरिसकेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भेट्नु भएको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाल बालिकाको तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दाको जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटर को पानी लाग्छ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी र सिराहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय, खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन, पालिका चुनावको उम्मेद्वार छनौटका लागि राष्ट्रपाको कार्यविधि सार्वजनिक, चार चरणको मूल्यांकन पार गर्नुपर्ने, सुशासन, पारदर्शिता र जवाबदेहितामा सरकार असफल भएको कांग्रेसको निष्कर्ष, भाडा विवादका कारण 4 महिनादेखि बन्द रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय आजदेखि पुनः सञ्चालनमा खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। बालबालिकाको फोटो, भिडियो वा व्यक्तिगत विवरण सामाजिक सञ्जालमा राखेर चर्चा, लाइक र फलोअर कमाउने प्रवृत्ति पछिल्लो समयमा निकै बढ़ेको छ। पछिल्ला वर्षहरूमा यस विषयमा भएका अनुसन्धानहरूले यसलाई सामान्य पारिवारिक पोस्ट भन्दा पनि बाल अधिकार, गोपनीयता र मानसिक स्वास्थ्यसँग जोड़िएको गम्भीर विषयका रूपमा हेर्न थालेका छन्। धेरैजसो बालबालिकाको डिजिटल पहिचान उनीहरूले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउँदै अभिभावकले बनाइदिएका हुन्छन्। पछि उनीहरू ठूलो भएपछि त्यही सामग्री हटाउन वा नियन्त्रण गर्न कठिन हुने गरेको अध्ययनहरूले देखाएका छन्। सन् 2025 प्रकाशित एक अध्ययनले अभिभावकहरूले बारम्बार बालबालिकाको जानकारी सार्वजनिक गर्दा उनीहरूमा साइबर बुलिङ, व्यक्तिगत विवरणको दुरूपयोग, अनलाइन घृणात्मक टिप्पणीको जोखिम बढ़न सक्ने देखाएको छ। सामाजिक सञ्जालमा बालबालिकाको तस्विर राख्दा के कस्ता समस्या निम्तिन सक्छन् भनेर सम्झना महर्जनले बाल अधिकारको क्षेत्रमा कार्यरत संस्था चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीलाई सोध्नु भएको छ।
7: बाल बालिकाको अथवा कसैको पनि फोटो, भिडियो, कुनै उनीहरूको सूचनाहरू सामाजिक सञ्जाल अथवा कुनै ठाउँमा सार्वजनिक गर्दाखेरि गोपनीयताको हनन हुन्छ, त्यसरी गर्नु हुँदैन। अब अनुमति दिने नै अभिभावक हो। अभिभावकले आफैले पनि राख्दाखेरि आफ्नो बाल बालिकालाई नराम्रो हुन सक्ने कुरा पनि धेरै भएकोले त्यसमा सजग हुनुपर्छ र अभिभावकले पनि अनावश्यक रूपमा त्यसरी फोटो भिडियो राखेर टिकटकमा, रिल्समा बच्चालाई नाच्न लगाएर, बोल्न लगाएर, एक्टिङ गर्न लगाएर गर्नु राम्रो कुरा होइन। त्यो बाल बालिकालाई त्यसले हानि नै हुन सक्छ। त्यो फोटो भिडियो अरूले दुरूपयोग गरेर नराम्रो कामको लागि प्रयोग गर्न सकिने हुन्छ, बाल बालिकाको सूचनाहरू दिन सकिने हुन्छ। अब सानो बाल बालिकासँग त्यसरी गराउँदा उनीहरूलाई नराम्रो हुन सक्ने सम्भावना हुन्छ र पछि ठूलो भइसकेपछि मलाई यस्तोमा राखेको रहेछ यो भन्ने खालको उनीहरूले नराम्रो लाग्न सक्छ। त्यो इन्टरनेटमा एकपल्ट गइसकेको कुनै पनि अब फोटो भिडियो सूचना त्यो हटाउन चाहिँ सकिँदैन, पछि पनि भइराख्छ। अभिभावकले पनि त्यसलाई यस्तो फोटो भिडियो राख्नु राम्रो मानिँदैन।
8: अब यो बाल बालिकाको डिजिटल सहमति चाहिँ कसरी सुनिश्चित गर्ने होला?
7: सहमतिको लागि पनि अब यो पहिले यसमा यो इन्फर्म कन्सेन्ट भनिन्छ। बाल बालिका कसैको फोटो स्कूलको कार्यक्रममा, कुनै कार्यक्रममा केमा राख्नु पर्यो भने त्यो प्रयोजनको लागि खिचिएको हो, त्यो प्रयोग हुन्छ, कसले हेर्छ भन्ने कुराहरू सबै सूचना गरेर कहिलेसम्म हुन्छ त्यो राखेर र त्यसलाई बाल बालिकालाई हानि नहुने ठाउँमा छ भने त्यस्तोमा अभिभावकको अनुमति, लिखित अनुमति लिएर अनि बाल बालिकाको पनि सहमति लिएर, मिलेसम्म लिखित नै लिएर यसमा गर्यो भने त्यो देखाइसकेमा राख्नेहरू धेरै छन्, भ्युज पनि आउँछन्। अब त्यसले अब मान्छेहरूले चाहिँ नि अरूले पनि यस्तै गर्नुपर्ने रहेछ भन्ने खालको लागेर गरे हुन्छ, त्यसको खराब असर पर्न सक्छ।
8: हजुर, अब यसको लागि चाहिँ विशेष अभिभावक, परिवार, विद्यालय उनीहरूले चाहिँ केमा ध्यान दिने?
7: सबैभन्दा पहिले त अभिभावकले अथवा चाहिँ नि शिक्षक शिक्षिका अथवा जो बाल बालिकासँग चाहिँ नि नजिकै भएर बस्छन्, काम गर्छन्, रहन्छन्, उहाँहरूले चाहिँ नि अब यो फोटो भिडियोलाई कसरी प्रयोग गर्ने, कसरी नगर्ने र यो धेरै सेयर गर्दाखेरि धेरै उसको चाहिँ गोप्य कुराहरू, निजी कुराहरू र एकदमै व्यक्तिगत कुराहरू राख्दाखेरि त्यसले असर पर्न सक्ने भन्ने कुरामा मैले जानकार हुनु पर्यो, सचेत हुनु पर्यो र त्यो सकेसम्म त्यस्तो फोटो भिडियोलाई यो आफ्नो साथीभाइको बीचमा सेयर गर्नु ठिकै हो, तर पब्लिकले सामाजिक सञ्जाल जस्तो ठाउँमा चाहिँ जो चाहिँ जो पनि आएर हेर्न सक्नेछ, जहाँ पनि चाहिँ हेर्न सक्ने सार्वजनिक रूपमा त्यस्तोमा चाहिँ राख्नु भएन। अनि अब कसैको फोटो भिडियो राख्नु पर्दा त्यो गर्नु पर्यो, पहिले फोटो खिच्न भिडियो खिच्न नै हामीले अनुमति लिनुपर्छ, कन्सेन्ट लिनु पर्यो। बाल बालिका 18 वर्ष मुनिको रहेछन् भने अभिभावकको अनुमति र बाल बालिकाको सहमति, कन्सेन्ट र एसेन्ट, बच्चाको एसेन्ट लिनुपर्ने हुन्छ। कहाँ राख्ने, के राख्ने भने त्यो लिँदैमा जताततै राख्नु पनि मिल्दैन। अनि बाल बालिकाको एकदमै निजी सूचनाहरू जस्तै उसको स्कूल, उसको नाम र चाहिँ उसलाई चाहिँ पहिचान गर्न सकिने कुराहरू सार्वजनिक रूपमा राख्दाखेरि त्यसको दुरुपयोग हुन सक्ने, उसको गोपनीयताको हनन हुन सक्ने भएकोले हामी चाहिँ मिल्दैन।
8: अब यो एआईको युगमा जुन कानूनी संरक्षणको कुरा छ बाल बालिकाको, पर्याप्त छ कि छैन अहिलेको यो समयमा?
7: बाल बालिकाको अधिकार, गोपनीयताको अधिकार, सुरक्षित रहनुपर्ने अधिकार सधैँ रहन्छ, सबै बाल बालिकालाई रहन्छ, हरेक अवस्थामा हुन्छ, अनलाइन अफलाइन, घरमा, स्कूलमा, जहाँ पनि हुन्छ, कुनै टेक्नोलोजी, कुनै कुरा आउँदैमा त्यो कम हुने होइन, त्यो सधैँ रहन्छ। उनीहरूलाई सुरक्षित बनाउने अधिकार के जिम्मेवारी पनि राज्यको पनि भयो, परिवारको छ, स्कूलको छ, समुदायको छ, सबैको जिम्मेवारी पनि हो। तर उनीहरूको त्यो आफू सुरक्षित हुन पाउने गोपनीयताको कुराहरू सबैको अधिकार चाहिँ सधैँ नै रहन्छ, सबै ठाउँमा रहन्छ, सबै बाल बालिकालाई रहन्छ।
0: उहाँ हुनुहुन्थ्यो चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी। नेपाल दर्पणमा खबरको सिलसिला। एउटा वैज्ञानिक अध्ययनले 2 वर्षको उमेरसम्म चिनी नखाँदा वा निकै कम खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सक्ने देखाएको छ। बेलायतमा गरेको अनुसन्धानको निष्कर्ष अनुसार बच्चा गर्भमा आएपछि आमाले र जन्मेको 2 वर्षसम्म बच्चाले चिनी नखाएमा त्यस्ता बाल बालिकामा दशकौं पछि मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सकिने देखिएको हो। अनुसन्धानको नतिजा अनुसार चिनी नखाएमा वा निकै कम खाएमा त्यस्ता बच्चा वयस्क भएपछि दीर्घस्थायी रोग अर्थात डिमेन्सियाको जोखिम 33% कमी रहेको पाइएको बीबीसीले जनाएको छ। तर अनुसन्धानकर्ता झ्वेङका अनुसार यो अध्ययन झण्डै 65,000 व्यक्तिको अवलोकन मात्रै आधारित भएकाले बाल्यकालको चिनी सेवनले नै मस्तिष्कमा प्रत्यक्ष असर गर्छ भनेर पूर्ण रूपमा निर्कल गर्न भने थप अनुसन्धानको आवश्यकता रहेको छ। यसैबीच अन्य स्वास्थ्य विज्ञहरूले भने दशकौं अघिको खानपान र जीवनशैलीका आधारमा अहिलेको स्वास्थ्य परिणाम अनुमान गर्दा जीवनशैलीका अरू थुप्रै पक्षहरू पनि जोड़िन सक्ने औल्याएका छन्।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्यका साथ राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुसार तयार पारिएको यो नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, किसानको आय अभिवृद्धि, उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीति सार्वजनिक गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीहरू सम्बोधन गर्दै दिगुर उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्न नयाँ नीति ल्याएको बताउनुभयो। नीतिले भूमि खण्डीकरण, बाँझो जमीन, सिंचाई र भण्डारणको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव र न्यून उत्पादकत्व जस्ता समस्या समाधानका लागि स्पष्ट नीतिगत व्यवस्था समेत गरेको छ। यसैगरी आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता, कृषि व्यवसायीकरण, नेपाली उत्पादनको ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने तथा डिजिटल प्रविधि, स्थानीय ज्ञान र नवप्रवर्धनलाई कृषिमा जोड्ने उल्लेख छ। समावेशी यान्त्रिकीकरण, कृषि बीमा, न्यूनतम समर्थन मूल्य, सहुलियतपूर्ण ऋण, माटो स्वास्थ्य व्यवस्थापन र कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने विषयलाई नीतिले उच्च प्राथमिकता दिएको छ। तीनवटै तहका सरकारबीच प्रभावकारी समन्वय, निजी क्षेत्र र सहकारीको सहभागिता तथा वित्तीय स्रोत परिचालन गरी नीति कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।
0: लगातार 2 कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 4.79 अंकले बढ़ेर 2,667.97 बिन्दुमा पुगेको छ। आज होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 122 कम्पनीको शेयर बढ़ेकामा 143 घटेको छ। यस्तै 11 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सोलु हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन एभरेस्ट कलरको शेयर 9% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.7 करोड़को कारोबार भएकोमा आज 350 कम्पनीका 1,67,00,000 कित्ता शेयर 4,40,00,000 रूपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
9: डर्मानेन्ट हेयर ट्रान्सप्लान्ट, स्किन केयर एस्थेटिक, डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
6: थप जानकारी तथा परामर्शका लागि आजै 9865444296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
9: डर्मानेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट, स्किन एण्ड एस्थेटिक, डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01545466।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पाकिस्तानको ब्रडफिकमा गएको बिहिबार हिमपहिरोमा परेर ज्यान गुमाएका पर्वतारोही निर्मल पूर्जासहित चार आरोहीको शव आधार शिविरमा ल्याइएको पूर्जाका व्यापारिक साझेदार मिगमा ग्यापु शेर्पाले जानकारी दिनुभएको छ। शव संकलन अभियानलाई सघाउन पाकिस्तान जानुभएका प्रतिनिधि सभा सदस्य समेत रहेका शेर्पाले फेसबुकमा लेख्दै निर्मल पूर्जा झोङवाङ निमा शेर्पा र किली पेम्बा शेर्पा किलुको शव ब्रड पिकमा बेस क्याम्पमा ल्याइएको जानकारी दिनुभएको हो। अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार पहिलो चरणको उद्धारमा एक नेपाली सहित दुई आरोहीको शव र एक आरोहीको अवशेष संकलन गरिएको थियो। नेपाली आरोही ग्यालु शेर्पाको शव शनिबार संकलन गरिएको थियो। आइतबार थप चार आरोहीको शव पहिचान गरिएको थियो। पाकिस्तानी आरोही सोहेल साकी र अमेरिकी आरोही न्यालोरी गाइसको शवको केही अवशेष मात्रै भेटिएको छ।
4: अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। पछिल्लो छ घण्टामा काठमाडौँको साँखुमा 55 मिलिमिटर, गुल्मीको भर्सेमा 44 तथा झापाको बाहुनडागीमा 40 मिलिमिटर वर्षा मापन भएको छ। विभागका अनुसार पछिल्लो 24 घण्टामा देशका 429 वर्षा मापन केन्द्रमध्ये 211 केन्द्रमा वर्षा मापन भएको छ। 24 घण्टामा सबैभन्दा बढ़ी रौतहटको संगोलीमा 108.2 मिलिमिटर वर्षा मापन भएको छ। अहिले मनसून सक्रिय रहेकाले आउँदो केही दिन देशका विभिन्न ठाउँमा वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। विभागले वर्षासँगै नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन तथा मौसम सम्बन्धी नियमित सूचना अनुसरण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
5: सरकारले विदेशबाट फर्किँदा अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबई, कतार लगायतका देशमा काम गरी स्वदेश फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताएको छ। कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार प्रसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ। साथै विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ।
4: पर्सामा 207 किलो गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। विन्ध्यवासिनी गाउँपालिका वडा नम्बर 5 रहेको सड़क खण्डबाट हेटौँडाका 48 वर्षका कृष्ण लामा पक्राउ परेका हुन्। उनी गाँजा बोकेको गाड़ीका चालक हुन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनी भट्टाको संयुक्त टोलीले गाँजासहित चालक लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले जाँचका क्रममा गाड़ीभित्र सिमेन्टको बोरामा लुकाएर राखेको गाँजा भेटेको जनाएको छ।
5: सिराहामा पिस्तोल र म्यागजिन सहित 3 पक्राउ परेका छन्। उनीहरू गएराती लक्ष्मीपुर पतारी गाउँपालिका उडान नम्बर 6 रहेको सलोखरी दास टोलमा पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा लाहान नगरपालिका उडान नम्बर 22 21 वर्षीय संजय दास, 20 वर्षीय गुरूदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका 6 20 वर्षीय सारबजीत दास रहेका छन्। पक्राउ परेकाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले बताउनुभयो।
4: नेपाल फार्मेसी परिषदको अध्यक्षमा डाक्टर कादिर आलम नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शपथ ग्रहणपछि मन्त्री मेहताले परिषदलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका खेल्न निर्देशन दिनुभएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। अन्तरिक्ष अनुसन्धान संस्था स्पेस एक्सको रकेट फाल्कन 9 माथिल्लो भाग आज चन्द्रमाको सतहमा ठोकिएको छ। नेपाली समय अनुसार आज दिउँसो 12:20 जाँदा चन्द्रमाको सतहमा ठोकिएको रकेटको माथिलो भागको तौल झण्डै 3,900 किलो रहेको स्पेस एक्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो भाग प्रति घण्टा 8,700 किलोमिटरको तीव्र गतिमा चन्द्रमामा ठोकिएको हो। रकेटको अवशेष ठोकिएको ठाउँ निल आर्मस्ट्रङ र एडविन अल्ड्रिनले चन्द्रमामा पाइला टेक्दा अपोलो 11 अवतरण भएको ठाउँको ठिक विपरीत दिशामा पर्छ। यो रकेट गएको वर्ष अर्थात सन् 2025 जनवरीमा मून ल्याण्डरलाई अन्तरिक्षमा पुर्याउन प्रयोग गरिएको थियो। आफ्नो मुख्य काम पूरा गरेपछि यसलाई अन्तरिक्षमै छाडिएको थियो। तर सौर्य ऊर्जा र चन्द्रमाको बलियो गुरूत्व आकर्षणका कारण यसको बाटो परिवर्तन भएर चन्द्रमातर्फ गएको अन्तरिक्ष विज्ञहरूका अनुसार यो कुनै अनियन्त्रित दुर्घटना वा खतरा भने होइन। यति ठूलो गतिमा वस्तु ठोकिएपछि चन्द्रमाको सतहमा झण्डै 60-90 फीट चौडा र 12 फीट गहिरो नयाँ खाडल बनेको वैज्ञानिकहरूको अनुमान छ। यस ठक्करबाट निस्किएको धूलोको बादल र बनेको नयाँ खाडलको अध्ययन नासाको लुनार रिकनिन्सन्स अर्बिटर लगायतका शक्तिशाली टेलिस्कोपहरूले गरिरहेका छन्। यस अध्ययनले भविष्यमा अन्तरिक्षमा हुने फोहोर व्यवस्थापन र चन्द्रमाको बनौट बुझ्न वैज्ञानिकहरूलाई ठूलो मद्दत पुग्ने स्पेस एक्सले जनाएको छ। प्राय रकेटमा यस्ता क्षतिग्रस्त हिस्साहरू पृथ्वीकै वायुमण्डलमा फर्केर जल्छन् वा समुद्रमा खस्छन्, तर यसपटक यो टुक्रा अन्तरिक्षमै छुटेर चन्द्रमाको कक्षतर्फ गएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। सन् 2027 आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनौटको मिति तय भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार 10 टोली सहभागी छनौट प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 22 मार्च 23 हुनेछ। यद्यपि छनौट खेल कहाँ हुन्छ भन्ने बारेमा भने टुङ्गो लगाइसकेको छैन। छनौट प्रतियोगिताको विजेता सिधै 14 टोली सहभागी हुने विश्वकपमा प्रवेश गर्नेछ। यस्तै छनौटको दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीहरूले विश्वकपको पहिलो चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। सुपर सिरिजको विजेताले 12 टोलीसँग टोलीहरू बीच खेल्नेछन्। सन् 2027 एक दिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाका 12 मैदानमा अक्टोबर 4 नोभेम्बर 11 आयोजना हुनेछ। सन् 2026 सेप्टेम्बर 30 एक दिवसीय वरियतामा आयोजक देशहरू दक्षिण अफ्रिका र जिम्बावे बाहेक दुई तल्लो स्थानका पूर्ण सदस्य टोली, लीग टू क्रिकेटका शीर्ष 4 टोली तथा विश्वकप छनौट प्लेअफका शीर्ष 4 टोली विश्वकप छनौटमा समावेश हुनेछन्। नेपाल अहिले लीग टू तालिकामा 32 खेलमा 24 अङ्क सहित 6 स्थानमा छ। यो अवस्थामा नेपाल शीर्ष 4 पुग्ने सम्भावना समाप्त भइसकेको छ। अब नेपालले विश्वकप छनौट प्लेअफ खेल्नुपर्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सुनसरी र सिराहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय, खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
4: पालिका चुनावको उम्मेद्वार छनौटका लागि राष्ट्रपाको कार्यविधि सार्वजनिक, 4 मूल्यांकन पार गर्नुपर्ने, सुशासन, पारदर्शिता र जवाबदेहितामा सरकार असफल भएको कांग्रेसको निष्कर्ष।
5: सामाजिक सञ्जालमा बालबालिकाको तस्विर राख्दा दुरूपयोग हुने जोखिम उच्च, अभिभावकको अनुमति बिना सामाजिक सञ्जालमा तस्विर नराख्न विज्ञको सुझाव।
4: स्पेस एक्स फाल्कन 9 रकेटको क्षतिग्रस्त भाग चन्द्रमामा ठोकियो, भविष्यमा अन्तरिक्षमा हुने फोहोर व्यवस्थापन र चन्द्रमाको बनोट बुझ्न सहयोगी हुने दावी।
5: र एक दिवसीय विश्वकप छनौट आउँदो वर्षको फेब्रुअरी 22 मार्च 23 हुने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने

0: शुक्ला गण्डकी एफएम 97.6
1: भदौ 1 गते देखि 8 गते सम्म छिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
2: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
2: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
3: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती
2: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
4: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
5: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
4: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
5: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
4: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378 98171996902।
6: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौंडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 570 52, मोबाइल 98568 28587।
11: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
12: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
11: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
12: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
11: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
12: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460 26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560 62160, सचिव बिर्सना श्रेष्ठ 98461 94378।
13: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
7: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9468064145।
13: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
1: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
13: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: आज पनि खाना काँच छ नि? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
9: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
10: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
9: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
9: फोन नम्बर 0614510000,
10: 0614510002, मोबाइल नम्बर 9856084466।
9: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
0: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चाहिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा, बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई, साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
3: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
3: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0635714479, मोबाइल 98562625, 98468064145। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
3: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
4: भर्ना कार्यक्रम बिहान 7 दिउँसो 5 भइरहेको छ।
3: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
3: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
4: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
3: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
0: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अण्डालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
0: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0658414377, मोबाइल 98560044343।
4: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560 60554।

मा छ मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार सुरु गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। पाकिस्तानको हिमालमा निधन भएका निर्मल पूर्जा सहित चार पर्वतारोहीको शव आधार शिविरमा ल्याइयो। राप्रपा प्रदेश सरकारको सत्ता समीकरणबाट टाढ़ी रहने सरकार सुशासन पारदर्शिता र जवाबदेहितामा पूर्ण असफल भएको कांग्रेसको आरोप। अति आवश्यक भएकालाई प्राथमिकता दिई ग्यास प्रदान गर्न व्यवसायीलाई शुक्ला गण्डकीको आग्रह। दुई साताभित्र एलपी ग्यासको आपूर्ति सहज हुने निगमको दावी। मर्दी हिमाल पदयात्रामा गएका तीन पोखरेनी युवक अलपत्र, उद्धारको प्रयास। शुक्ला गण्डकीमा आयोजित वक्तित्व कला प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कूलकी स्मृति प्रथम। र एक दिवसीय विश्वकप छनौट आउँदो वर्षको फेब्रुअरी 22 मार्च 23 हुने। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परि मृत्यु भएका निर्मल पूर्जा सहित चार पर्वतारोहीको शव आधार शिविरमा ल्याइएको छ। दिवंगत पर्वतारोही निर्मल पूर्जाका व्यापारिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङमा डेभिड शेर्पाले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी साझा गर्दै यसको पुष्टि गर्नुभएको हो। पाकिस्तानमा उद्धार अभियानको समन्वय गरिरहेका मिङमाले सामाजिक सञ्जालमा लेख्नु भएको छ, अत्यन्तै दुखी हृदयका साथ आज हामी पुष्टि गर्दछौं कि अत्यन्तै चुनौतीपूर्ण उद्धार अभियानपछि हाम्रा संस्थापक निर्मल निम्स पूर्जा, जोङवाङ निमा शेर्पा र किलु शेर्पाको शव ब्रोड पीकबाट सफलतापूर्वक उद्धार गरी सुरक्षित रूपमा आधार शिविरमा ल्याइएको छ। उहाँले उद्धार अभियानमा शिरबाज खान तथा घटनास्थलमा खटेका सम्पूर्ण उद्धार टोलीको असाधारण साहस, व्यावसायिकता र निस्वार्थ समर्पणप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, अत्यन्तै कठिन र जोखिमपूर्ण परिस्थितिमा पनि यो अभियान सफलतापूर्वक सम्पन्न गरेकोमा हामी उद्धार टोलीका प्रत्येक सदस्यप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछौं। यस अभियानलाई सफल बनाउन सहयोग र समन्वय गर्ने पाकिस्तानी सेना, पाकिस्तान सरकार, गिलगित बल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अन्य सबै सहयोगी संस्थाप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ। निङमाले अझै तीन आरोही बेपत्ता रहेको जानकारी दिनुभयो। परिस्थिति सुरक्षित हुने बित्तिकै उनीहरूको खोजी कार्य जारी राख्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान राजनैतिक परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रदेश सत्ता समीकरणबाट टाढ़ा रहने निर्णय गरेको हो। त्यस्तै बैठकले आगामी मक्सिर 26, 27 र 28 गते हुने पार्टीको महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन विभिन्न तयारी समिति गठन गरेको छ। समिति गठनसँगै महाधिवेशनको तयारी पनि तीव्र पार्ने निर्णय गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। बैठकले अहिलेको अवस्थामा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने र त्यसप्रति लालायित समेत नरहेको जनाएको छ। प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले नै गठन गरून् भन्ने पार्टीको धारणा रहेको बैठकले निष्कर्ष निकालेको छ। यद्यपि भविष्यमा प्रदेश सरकारका सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको वृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त समयमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष लिङदेनलाई प्रदान गरिएको छ। साथै पार्टीको आधिकारिक निर्देशन बिना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेश संसद दल र प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ। बैठकले आगामी मक्सिर 26, 27 र 28 गति हुने महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति पनि गठन गरेको छ। अध्यक्ष लिङदेनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ भने उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा सभा तथा जुलुस व्यवस्थापन समिति, दुर्व बहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति र हेमजङ गुरूङको नेतृत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाबदेहितामा पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ। समसामयिक विषयका सम्बन्धमा कांग्रेसको धारणा सार्वजनिक गर्न पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले यस्तो आरोप लगाएको हो। जारी विज्ञप्तिमा प्रवक्ता देवराज चालिसेले सरकार नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको संकटमा ग्रस्त रहेको आरोप लगाउनुभयो। सरकार आफ्ना कमजोरीबाट जनताको ध्यान मोड्न विषयान्तर गर्न लागेको उहाँको भनाई थियो। कांग्रेसले सुनसरीको देवानगंज कप्तानगंज घटनाको निष्पक्ष छानबिनका लागि सरकारी समितिको सट्टा स्वतन्त्र उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ। 23-24 भदौका घटनामा पनि सबै पक्षले स्वीकार गर्ने स्वतन्त्र आयोग गठन गर्नुपर्ने

0: राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। पत्रकार सम्मेलनमा कांग्रेसले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप, राहदानी खरिद प्रक्रिया, प्रतिनिधि सभा नियमावली, भ्रष्टाचारका मुद्दामा दोहोरो मापदण्ड, गृहमन्त्री सम्बन्धी विवाद, सुकुम्बासी समस्या, निजी क्षेत्रमाथिको दबाव, मल अभाव, एलपी ग्यास संकट, शिक्षा क्षेत्रको अव्यवस्था तथा सरकारका विभिन्न सम्झौता कार्यान्वयन नगरेको विषय उठाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। स्थानीय तहको निर्वाचन आउन 8 महिना बाँकी रहँदा रासोपाले क्याण्डिडेट उम्मेद्वार क्लब र उम्मेद्वार छनौट कार्यविधि समेटेर ल्याएको यो रूपरेखा पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको छ। वैज्ञानिक र वस्तुपरक छनौट प्रणाली स्थापना गर्ने तथा योग्य नेतृत्वको सुनिश्चितता गर्ने लगायत उद्देश्यका साथ यो व्यवस्था लागू गरिएको रासोपाले जनाएको छ। आगामी वैशाखमा हुने निर्वाचन मार्फत स्थानीय तहका 35,221 पदका लागि उम्मेद्वार छनौट गर्नुपर्नेछ। कास्कीको प्रसिद्ध मध्य हिमाल पदयात्रामा निस्किएका पोखराका 3 युवक जंगलमा अल्पत्र परेको खबर छ। माछापुछे गाउँपालिका नौस्थित बादल डाँडा क्षेत्रबाट सम्पर्कविहीन भएका उनीहरू छुमरूङको फेरी मोदी खोलाको पारीपट्टिको एरियामा रहेको भन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 24 वर्षका अजित जीसी, 23 वर्ष केकेश गुरूङ र 23 वर्षका दिपेश गुरूङ अल्पत्र पर्नु भएको हो। उहाँहरू आज बिहान 8 बजेसम्म सम्पर्कमा हुनुहुन्थ्यो, त्यसपछि मोबाइल अफ भएको थियो। युवकहरू हराएको सूचना बिहान 11 बजे प्राप्त भएपछि खोजी कार्य तीव्र पारिएको छ। शुरूमा बादल डाँडाका होटल व्यवसाय प्रेम अधिकारी सहित 4 जनाको टोली खोजीमा खटिएको थियो। घटनाको थप जानकारी लिन र खोजी गर्न भेडाबारी प्रहरी पोस्टबाट प्रहरी हवलदार जीवन बरालको नेतृत्वमा 2 जनाको टोली परिचालन गरिएको थियो। टोलीले स्थानीय बासिन्दा र बेपत्ताका आफन्तसँग समन्वय गरिएको बेला आजै दिउँसो 2 बजे युवकहरू अन्नपूर्ण गाउँपालिका 11 छुमरूङको फेदीस्थित मोदी खोला पारिरहेको सूचना प्राप्त भएको थियो। त्यसपछि प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा 2 जनाको टोली खटिएको जनाइएको छ। प्रहरी नायब निरीक्षक पौडेलका अनुसार युवाहरूको उद्धार प्रयास शुरू भएको छ। युवकहरू अल्पत्र परेको स्थानमा सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको छ। शुक्लागण्डकी नगरपालिकाले बजारमा उपलब्ध ग्यास अति आवश्यक भएकालाई प्राथमिकता दिइ प्रदान गर्न व्यवसायीलाई आग्रह गरेको छ। आज सरकारवालाको बैठकपछि जारी विज्ञप्तीमा आवश्यक भएका व्यक्तिलाई उपलब्ध गराउन विद्युत चुलोको प्रयोग गर्न अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरिएको उपप्रमुख कुम्बहादुर विकास राजुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। समस्याको यस घड़ीमा सबै नागरिकको सहभागितामा समस्या समाधान गर्नुपर्ने भएकाले उद्योगी व्यवसायी नागरिक समाज पत्रकार तथा सबै नागरिकहरूलाई सचेत भई भ्रमपूर्ण सूचनाको पछि नलाग्न पनि अपील गरिएको छ। बैठकमा नगर उपप्रमुख कुम्बहादुर विकले खाना पकाउने ग्यास अभाव, बजारको अवस्था र समाधानको लागि सरकारवालाको भूमिकाको लागि छलफल आयोजन गरिएको उल्लेख गर्नुभएको थियो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्र राम श्रेष्ठले आवश्यकता भन्दा बढ़ी ग्यास मौजात नराख्ने तथा आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गर्नुभयो। सो अवसरमा शुक्ला गण्डकी 4 का वडा अध्यक्ष राजकुमार वागले, वार्ड 6 का अध्यक्ष बुद्धिबहादुर थापा, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष उमानाथ पाठक लगायतले व्यवसाय र उपभोक्ताले अहिलेको समयमा जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो। व्यवसाय वसन्त ज्वारसन, विधान गुरूङ लगायतले अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गर्नुभयो। कास्की जिल्लामा एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ नियम लागू गरेको छ। पछिल्लो समय रातको समयमा ग्यासको कालोबजारी तथा अवैध कारोबार भइरहेको सूचना प्राप्त भएपछि प्रशासनले अबदेखि बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म मात्र ग्यास बिक्री वितरण गर्न पाइने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बराले आज एउटा सूचना जारी गरी ग्यास विक्रेताहरूले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी, भाडामा बस्ने विद्यार्थीवर्ग तथा घरायसी प्रयोजनका लागि उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुपर्ने जनाउनुभयो। साथै ग्यास खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको व्यवस्थित अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। विगत वर्षको यही अवधिमा कास्कीमा भएको खपत अनुसार हाल नियमित माग धान्न सक्ने परिणाममा ग्यास वितरण भइरहेको भए पनि 2083 साउन महिनाको शुरूआतसँगै 14.2 केजीको पूरा सिलिण्डर वितरण शुरू भएपछि देशभर एकैपटक माग वृद्धि हुन गई बजारमा केही असहजता सिर्जना भएको प्रशासनले जनाएको छ। बजारको बढ़दो माग र आपूर्तिको सन्तुलन मिलाउन नेपाल आयल निगम, ग्यास उत्पादक, ग्यास विक्रेता संघ, उद्योग वाणी संघ, उपभोक्ता मंच, संचारकर्मी लगायत सरकारवालासँग निरन्तर समन्वय भइरहेको सहायक प्रमुख जिल्लाधिकारी चित्रंगत बरालले जानकारी दिनुभयो। यसैबीच नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको मागमा अस्वाभाविक वृद्धि भएको कारण उपभोक्ताको माग अनुसार आपूर्ति गर्न नसकिएको बताउनु भएको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताउनुभयो। उहाँले एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको उल्लेख गर्नुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौड़ा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
0: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित
16: सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
15: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
16: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
15: झाँकी सुरु हुने स्थान बीपी चोक र गल्छिना।
16: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378। सुन्दर अटोक्स ए महाशोरूम धुलेगौडा प्रस्तुत गर्दछ
17: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
18: सम्पर्क 0654142121, मोबाइल 98560-35921।
17: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
19: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ।
20: मोबाइल 98560-43952 र 98066-56586।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
16: बाँकी समाचार। नेपाल आदिवासी जनजाति महासंघ नगर समय परिषद शुक्ला गण्डकीले आयोजना गरेको नगर स्तरीय वक्तृत्व कला प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कूलकी स्मृति चौधरी प्रथम हुनुभएको छ। आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको महत्व विषयक आज आयोजित प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयकी सुमारिका घिमिरे द्वितीय र रिटेल गार्डन बोर्डिङ स्कूलकी एकता गौतम तृतीय हुनुभयो। हंसबाहिनी माध्यमिक विद्यालयका कुशल भण्डारी र गाउँ फर्कदै माध्यमिक विद्यालयकी गंगा बिकाले सान्त्वन स्थान प्राप्त गर्नुभयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय र सान्त्वना हुनेले क्रमशः नगद 10,000, 7,000, 5,000 समान 2,500 साथै मेडल तथा प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा शुक्ला गण्डकी नगरपालिकाका 19 विद्यालयका 19 जनाको सहभागिता रहेको थियो। प्रतियोगितामा विजेतालाई परिषदका अध्यक्ष कुलकुमार कुमाल, शुक्ला गण्डकी नगरपालिका नम्बर 7 का वडाध्यक्ष खड्का सिंह थापा मगर, परिषदका सल्लाहकार संयोजक खिमबहादुर कुमाल, परिषदका गण्डकी सचिव विमल भुजेल, कार्यक्रम संयोजक सुरेन्द्र तामाङ लगायतले पुरस्कार वितरण गर्नुभयो। कार्यक्रम सञ्चालन परिषद सचिव बिर्सना श्रेष्ठले गर्नुभएको थियो। यसअघि कार्यक्रमको शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुम्बहादुर विकराजुले उद्घाटन गर्नुभएको थियो। 32 विश्व आदिवासी दिवसको अवसरमा परिषदले शुक्ला गण्डकीमा सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गरिएको छ। भोलि बेलचोत्रमा महिला तथा युवा लसित वृहत अन्तर्क्रिया कार्यक्रम गरिएको छ। यसैगरी साउन 22 गति बेलचोत्रमा जनप्रतिनिधिसँग छलफल तथा अन्तर्क्रिया, साउन 23 गति मूल समारोहको पूर्व तयारी बैठक र 24 गति नगरपालिका परिसरमा मूल समारोह कार्यक्रम गरिनेछ। तीव्र गतिमा डेंगू फैलिएको बागलुङमा संक्रमितको संख्या 241 पुगेको छ। बागलुङ नगरपालिका डेंगू संक्रमणको केन्द्र हटस्पट बनेको छ। यहाँ मात्रै डेंगू संक्रमितको संख्या 182 पुगेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार साउन महिनाको 19 दिनमा डेंगू संक्रमित संख्या 241 पुगेको हो। डेंगू फैलिएपछि धौलागिरी प्रादेशिक अस्पताल बोर्तिबाङ र गलकोट अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ़ेको प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो। प्रयोगशालामा गरिएको परीक्षणका क्रममा धौलागिरी अस्पतालमा 226, गलकोटमा 12 र बोर्तिबाङमा 3 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराएकाको मात्र भएको उहाँले बताउनुभयो। ग्वालिङ नगरपालिकाका किसानले उत्पादित तरकारी र कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ। ग्वालिङ नगरपालिका स्थित 83 कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएसँगै किसानका घर आँगनबाट उत्पादन संकलन गरी बजारसम्म पुर्याउने व्यवस्था शुरू भएको हो। ग्वालिङ नगरपालिका दियालु संस्था, ग्वालिङ कृषि विकास परियोजना, हेफर इन्टरनेशनल नेपाल र सहकारी बीजको साझेदारीमा कृषि उत्पादन संकलन, ढुवानी, भण्डारण तथा बजारीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले कृषि एम्बुलेन्स संचालनमा ल्याइएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ग्याउलीले एम्बुलेन्स खरिदका लागि नगरपालिकाले 18,90,000 रूपियाँ र ग्वालिङ कृषि विकास परियोजनाले 14,00,000 बिहोरेको बताउनुभयो। कुल 32,90,000 लागतमा खरिद गरिएको एम्बुलेन्स सहकारीलाई हस्तान्तरण गरिएको छ। विगतका आन्दोलनका क्रममा नष्ट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसवासीको आवेदन फारम पुनः संकलनका लागि जिल्ला भूमि समस्या समाधान समिति तनहुँले 21 दिने सार्वजनिक सूचना जारी गरेको छ। समितिले साउन 18 नै लागू हुने गरी 21 दिनभित्र तोकिएको ढाँचामा निवेदन फारम भरी सम्बन्धित वडा कार्यालयमा पेश गर्न आह्वान गरेको हो। भूमि समस्या समाधान समिति ताहाचल काठमाडौँको साउन 6 गतेको अधिकार प्रत्यायोजन सम्बन्धी निर्णय र तनहुँ समितिको साउन 14 निर्णय अनुसार सुसूचना प्रकाशित गरिएको नापिकाले तनहुँका प्रमुख एवं समितिका सदस्य सचिव विजय कुमार सिंहले जानकारी दिनुभयो। शुक्लागण्डकी नगरपालिका दुलीगढ़मा आन्दोलनका क्रममा आगजनी हुँदा निवेदन फाइलहरू नष्ट भएका थिए। वास्तविक पीड़ितलाई पुनः जग्गा पाउने प्रक्रियामा सहभागी गराउन सूचना जारी गरी पुनः फारम संकलन गर्न लागेको समितिले जनाएको छ। तनहुँका भूमिहीन सुकुम्बासी र दलित परिवारलाई साउन अन्तिम सातादेखि लालपूर्जा वितरण शुरू गर्ने तयारी गरिएको छ। तनहुँ क्षेत्र 2 का प्रतिनिधि सभा सदस्य श्रीराम नेपालले भूमि व्यवस्था मन्त्री प्रतिभा रालसँग जिल्लाको भूमि प्रशासन समिति समस्या समाधानका विषयमा छलफल गरेपछि उक्त जानकारी दिनुभएको हो। इजरायलका राजदूत इस्मुलिक एरिबास र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच पोखरामा शिष्टाचार भेटवार्ता भएको छ। नगर प्रमुखको कार्यकक्षमा भएको सो भेटमा नेपाल र इजरायलको सम्बन्ध तथा पोखरा र इजरायल बीचको साझा हितका विविध पक्षमा छलफल भयो। भेटका अवसरमा विशेष गरी पर्यटन, कृषि, प्रविधि, रोजगारी तथा प्राविधिक ज्ञान र सिप आदान प्रदानका विषयमा कुराकानी भएको छ। भेटका क्रममा नगर प्रमुख आचार्यले महानगरका कर्मचारी र प्राविधिक जनशक्तिको दक्षता तथा क्षमता बढ़ाउन इजरायलसँग सहकार्य गर्न राजदूतसँग आग्रह गर्नुभयो। उहाँले नयाँ अवसरका लागि आवश्यक समन्वय गरिदिन समेत अनुरोध गर्नुभयो। आधुनिक कृषि प्रविधि, सिप विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्न सके त्यसबाट पोखरासहित समग्र नेपाल लाभान्वित हुनेछ उहाँले भन्नुभयो। आचार्यले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्तन गर्न इजरायलसँग पर्यटन, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा सहकार्य महत्वपूर्ण हुने धारणा राख्नुभयो। राजदूत बासले इजरायलको आधुनिक कृषि प्रणाली र त्यहाँको प्रविधिबाट नेपालले फाइदा लिन सक्ने बताउनुभयो। इजरायलमा संचालित लर्न एण्ड अर्न कार्यक्रम मार्फत त्यहाँ पुगेका नेपाली युवाहरूले कृषि क्षेत्रमा ज्ञान, सिप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिएको उहाँले उल्लेख गर्नुभयो। उत्तरी गोर्खाको मनास्लु पदमार्ग अन्तर्गत चुमनुबरी गाउँपालिका 6 पर्ने रेन्जोङ क्षेत्रमा पदमार्ग स्तरोन्नतिका लागि साउन 20 देखि 30 गतिसम्म खच्चर आवाजातमा रोक लगाइएको छ। पदमार्ग सुधार कार्यक्रम अन्तर्गत ढलान कार्य भइरहेकोले 10 दिनको लागि खच्चर सञ्चालन बन्द गरिएको हो। चुमनुबरी गाउँपालिकाले निर्माण कार्यको गुणस्तर, सुरक्षा तथा सहज सञ्चालन सुनिश्चित गर्न अस्थायी रूपमा खच्चर आवागमन रोक्नु परेको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार तोकिएको अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न सबैमा आग्रह गरिएको छ। निर्माणका कारण हुन सक्ने असुविधाप्रति क्षमायाचना गर्दै स्थानीय पर्यटन पूर्वाधार सुदृढीकरणका लागि सञ्चालित यस महत्वपूर्ण कार्यमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो। लगातार दुई दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी 4.79 अंकले बढ़ेर 2667.97 बिन्दुमा पुगेको छ। आज होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको सूचक उपसूचक घटेको छ। आज 122 कम्पनी शेयर बढ़ेकोमा 143 घटेको छ। यस्तै 11 कम्पनी शेयर भने घटबड़ भएको छैन। आज सोलो हाइड्रोपावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकाल लागेको दिन एभरेस्ट कलरको शेयर 9% घटेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.07 करोड़ कारोबार भएकोमा आज 350 कम्पनीको 1,67,000 कित्ता शेयर 4.40 करोड़ रूपियाँमा किनबेच भयो। अन्तरिक्ष अनुसन्धान संस्था स्पेस एक्सको रकेट फाल्कन 9 को माथिल्लो भाग आज चन्द्रमाको सतहमा ठोकिएको छ। नेपाली समयअनुसार आज दिउँसो 12 बजेर 20 मिनट जाँदा चन्द्रमाको सतहमा ठोकिएको रकेटको माथिल्लो भागको तौल झण्डै 3,900 किलो रहेको स्पेस एक्सलाई उद्धित गर्दै बीबीसीले जनाएको छ। यो भाग प्रति घण्टा 8,700 किलोमिटरको तीव्र गतिमा चन्द्रमामा ठोकिएको हो। रकेटको अवशेष ठोकिएको ठाउँ निल आर्मस्ट्रङ र एडविन एल्ड्रिनले चन्द्रमामा पाइला टेक्दा अपोलो 11 अवतरण भएको ठाउँको ठिक विपरीत दिशामा पर्छ। यो रकेट गएको वर्ष अर्थात सन् 2025 को जनवरीमा मून ल्याण्डरलाई अन्तरिक्षमा पुर्याउन प्रयोग भएको थियो। आफ्नो मुख्य काम पूरा गरेपछि यसलाई अन्तरिक्षमै छाडिएको थियो, तर सौर्य ऊर्जा र चन्द्रमाको बलियो गुरूत्वाकर्षणका कारण यसको बाटो परिवर्तन भएर चन्द्रमातर्फ गएको हो। खेल समाचार। सन् 2027 को आईसीसी एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको मिति तय भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार 10 टोली सहभागी छनौट प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 22 देखि मार्च 23 सम्म हुनेछ। यद्यपि छनौट खेल कहाँ हुने भन्नेबारे टुङ्गो लागिसकेको छैन। छनौट प्रतियोगिताको विजेता सिधै 14 टोली सहभागी हुने विश्वकपमा प्रवेश गर्नेछ। यस्तै छनौटको दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीहरूले विश्वकपको पहिलो चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। सुपर सिरिजको विजेताले 12 टोलीबीच खेल्नेछ। 2027 को एक दिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका 12 मैदानमा अक्टोबर 4 देखि नोभेम्बर 11 सम्म आयोजना हुनेछ। यिनै खबरहरू सँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। पाकिस्तानको हिमालमा निधन भएका निर्मल पूर्जा सहित 4 पर्वतारोहीको शव आधार शिविरमा ल्याइयो। रापरपा प्रदेश सरकारको सत्ता समीकरणबाट टाढै रहने सरकार सुशासन, पारदर्शिता र जवाबदेहितामा पूर्ण असफल भएको कांग्रेसको आरोप। मर्दी हिमाल पदयात्रामा गएका 3 पोखरेल युवक अल्पत्र उद्धारको प्रयास। अति आवश्यक भएकालाई प्राथमिकता दिई प्रदान गर्न, ग्यास प्रदान गर्न शुक्ला गण्डकीको व्यवसायीलाई आग्रह। 2 साताभित्र एलपी ग्यासको आपूर्ति सहज हुने निगमको दावी। शुक्ला गण्डकीमा आयोजित वक्तृत्व कला प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कूलकी स्मृति प्रथम। एक दिवसीय विश्वकप छनौट आउँदो वर्षको फेब्रुअरी 22 देखि मार्च 23 सम्म हुने। हामीलाई इन्जेलसँग सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0465905011।
5: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
25: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
26: तर महँगो होला नि?
25: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
27: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
28: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा।
27: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
28: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9855229038 र 9808229038।
29: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
30: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 मा सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
29: धार्मिक महोत्सवका आकर्षणहरू,
30: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
31: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
29: कथा सहितको झाँकी, गीती नाटक,
30: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
29: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
30: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
29: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।
32: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा,
33: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
32: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
33: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
32: फोन नम्बर 0614510002,
33: मोबाइल नम्बर 9856084466।
32: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
34: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
35: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
34: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
35: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
34: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
35: सम्पर्क राजु टायर ट्यूब पंचर मरमत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य बैंकको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
0: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ भोलि पोखरा जाउँ न है
10: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि
0: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
11: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
35: मोबाइल 9856052577
12: Voice of Digital, entertaining the nation.

0: बसन्त
1: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9860747580।
2: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, सुक्ला गण्डकी 4 बनकेवा चोक।
6: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
6: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
1: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9864080029। दमौली शाखाको लागि सम्पर्क 9807613425।
9: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनएमएनए स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
9: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0658414377, मोबाइल 9856044343।
11: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
12: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
11: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जितिएको आधारमा विशेष छुटको व्यवस्था छ।
12: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
12: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
11: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848064145।
0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
0: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
13: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
15: हामी प्रेमको यो सीमासम्म पुगिसक्यौँ र बसन्त,
16: प्रेमको पनि कुनै सीमा हुन्छ र शान्ति? प्रेम त स्वतन्त्र हुन्छ, चराहरू जस्तै, फूलहरू जस्तै, आकाश झन् काम र ताराहरू जस्तै। प्रेमको कुनै सीमा हुँदैन शान्ति।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।
4: नमस्कार पक्ताकाइस्याउनुमुना शुक्लगण्डकी एफएम 97.6 मेगा हर्चमा बुधबार बेलुका 8 बजे र शनिबार दिउँसो 1 बजे प्रसारण हुने कार्यक्रम मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान भन्ने मूल नाराका साथमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता निरू भुजेल।
5: म याम कुमारी भुजेल।
4: आदिवासी समुदायको भाषा संस्कार संस्कृति जोगाउनको निम्ति नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद

0: वाल पेंट लाइट बोर्ड नंबर प्लेट कप प्रिंट फोटो प्रिंट कप मेडल प्रमाण पत्र माई को चिन्हो छाप ब्याज शिलालेख स्टिकर प्रिंट फोटो कपी गरिनु का साथ ही लेखाई संबंधी संपूर्ण काम को लागि हामीलाई सम्झनुहोस्। प्रोपाइटर विमल जीसी कान्छु मोबाइल 9855706081 9810706081।
1: आज मातृभाषा कार्यक्रममा हामी भुजेल जातिको पृष्ठभूमि जनसंख्या बारे के कस्तो अवस्थामा रहेको छ भन्ने विषयमा जानकारी दिने कोशिश गर्दछौ। भुजेल जाति एक संक्षिप्त परिचय। आजको जस्तो सभ्य एवं सुरम्य विश्व समाजभित्र रम्ने मानिसले आफ्नो जाति तथा मौलिक पहिचान र अस्तित्व बोधको खातिर खोज अनुसन्धान संरक्षण सम्बन्धनका लागि आफ्नो वर्गीय इतिहास आदिलाई केलाएर अध्ययन नगरी मन ढंगले यो सानो ठूलो या उच्च नीच जस्ता भेदभाव गरिने खालका भावना र व्यवहारलाई हाम्रो समाजले छिन्न भिन्न तरिकाले पालेर राख्नु पक्कै पनि राम्रो भन्ने होइन। छरपस्टिएर फैलिएको वंशलता कतातिर लहरिएको छ भनेर अध्ययन अनुसन्धान आदि तर्फ लाग्नु पक्कै नि नराम्रो भन्न पनि नमिल्ला। वर्तमान स्थितिमा हेर्ने हो भने कुनै पनि जाति आफ्नो निकटमा उभिन चाहन्छ र आफ्नो इतिहासको मूल जरोसम्म पुग्ने कोशिश गर्दछ। पहिचानलाई हेर्ने हो भने यसको पछाडि पुर्खाहरूले छोडेर गएको अब भेषी विषय परमारहरूबाट नै वंशको जानकारी प्राप्त गर्न सकिन्छ। यसै क्रममा म पनि एक जाति भुजेल जातिको बारेमा छोटो परिचय दिन चाहन्छु।
2: भुजेल जातिको बारे हाङ निम्तो परिचय। तिनको जतो सभ्य एवं सुरभ्य विश्व समाज किमलाई रम्ने मानिस लमिनीको जाति तथा मौलिक पहिचान र अस्तित्व बोधको खातिर खोज अनुसन्धान संरक्षण सम्वर्धनका लागि आफ्नो वर्गीय इतिहास आदिलाई चौबेत अध्ययन रावलवेद मनगढन्ते ढंगै यी एमएटी ब्रावया उच्च नीच बान्ती भेदभाव रामै खालका भावना र व्यवहारकै निको समाजै छिन्न भिन्न तरिकाई स्यासोध सवेत गम्मै पक्कै पनि तेतो म नै माला थरपस्टिएर फैलियो वंशलता गाकत लहरिएको मुना तोबेत अध्ययन अनुसन्धान आदि तर्फ लागमय हो भने कुनै पनि जात जाति निको निकट हाङ चिङमय चाहना र निको इतिहासको मूल जरोसम्म दाहामय कोशिश रहन पहिचान काई कन्मय हो भने इको पछाडि पुर्खल्की न्यूनवेद आलो अवशेषिया प्रमार बेल्याम नै वंशको जानकारी प्राप्त रहमै र वाइन। यसै क्रम हाङमा आज जाति फुगाल जातिको बारे हाङ निम्तो परिचय वैमय चाहनाङ।
1: आज भन्दा लगभग 700 वर्ष पहिले बागलुङ जिल्लाको ढोरपाटन क्षेत्र स्थित निसीभुजी भन्ने ठाउँमा भुजेल जातिको आफ्नो छुट्टै राज्य थियो। 22-24 राज्यमा त्यस ठाउँमा भुजेल नै राजा थिए भन्ने थुप्रै आधारहरू पनि पाइन्छ। त्यस समयमा पनि राज्यको हिसाब किताब नक्सा आदि पत्र लेखापढी तिरोभारो इत्यादि काम गर्थे। यसरी लेखापढी सम्बन्धी कार्य हुने हुनाले यहाँको राजालाई भुजे राजा भनिन्थ्यो। यसरी यो भुजे राजा बसेको ठाउँलाई भुजे राजाको नामबाट भुजी भन्ने नामकरण भएको पनि भनिन्छ। यसरी राज्य गरिरहेको अवस्थामा तत्कालीन भएको युद्धको कारणले गर्दा यहीबाट भुजेल जाति विस्थापित भएर विभिन्न ठाउँमा आफ्नो ज्यान बचाउनको लागि छिन्न भिन्न हुन पुग्यो। यसै कारणले गर्दा भुजेल जातिको बाक्लो बस्ती अहिलेसम्म पनि कुनै ठाउँमा छैन। छिन्न भिन्न भएको अवस्थामा आफ्नो रीतिरिवाज भाषा धर्म संस्कार संस्कृति पनि सबै भुल्न बाध्य भई आफ्नो जीविको पार्जन कसरी गर्ने भन्ने बारेमा मात्रै सोच हुन पुग्यो। त्यसैले गर्दा अहिले आएर पनि यस जातिको मानस पटलमा चेतनाको कमी र त्यति धेरै शिक्षित भएको पाइएको छैन।

0: तीन भन्दा लगभग 700 वर्ष पहिला बागलुङ जिल्लाको ढोरपाटाङ क्षेत्र स्थित निसिभुजी तो डाङहाङ सुगाल जातिको निको छुन्तोल राज्य मुतोना 2224 राज्यहाङ उठाङ हाङ फुगाल नै राजा मुतोना तो मै थुप्रै आधारहाङ च्याउना ऊ समयहाङ पनि राज्यको हिसाब किताब नक्सा अर्जी पत्र लेखापटी तिरो भरो इत्यादि काम रातोन यसरी लेखापटी सम्बन्धी कार्य गेमै गेवेत आयङ राजालाई भुजे राजा तोवाल यसरी यी भुजे राजा मुओ ठाङकाई भुजे राजाको मैमिल्याम भुजी तोमै नामकरण गेबो पनि तोना यसरी राज्य गरी मुओ औस्ताहाङ तत्कालीन गेबो युद्धको कारण नि राहबेत अल्याङल्याम फुगाल जाति विस्थापित गेबेत विभिन्न डाङहाङ लैको ज्यान बचाइमै लागि छिन्न भिन्न गेमै दहाल यसै कारणले यी राहबेत फुगाल जातिको बाक्लो बस्ती एहे सम्म पनि गाउँमा ठाङहाङ नाल छिन्न भिन्न गेबो अवस्थाहाङ निको रीतिरिवाज भाषा धर्म संस्कार संस्कृतिमा सक्त निमै वाद्य गेवेत निको जीविको पार्जन गत रामै तोमै बारेहाङ मात्रै सोच गेमै दहाल अबे तलै राहबेत एहै वाङ बेतमा जातिको मानस पटल हाङ चेतनाको कमी र उत्सुक नातो शिक्षित गेबो त्यो उदाङ्गल
1: अब हामी भुजेल जातिको जनसङ्ख्या बारे यहाँ समक्ष हामी जानकारी दिन चाहन्छौ श्रोताबिन जनसङ्ख्या 2078 सालको जनगणना अनुसार नेपाल अधिराज्यभर 120,245 छ तर जातीय संख्यामा यो एकदमै न्यून हो यसको पछाडि विभिन्न जातिको थरदेखि जागिर खाने वा भुजेल भन्दा सानो हुने भन्ने कारणले गर्दा पनि यो बसोबास नभएको जिल्ला बाजुरा र बदाङ हो
0: जनसंख्या 2078 सालको जनगणना अनुसार नेपाल अधिराज्यभर 8,20,245 मुना तर जातीय संख्या हाङ यी आत दमै न्यून ह यीको पछाडि विभिन्न जातिको थर लेखभेद जागिर जेमै वा फुगाल भन्दा मय गेमै तोबो कारण यी राहेतमा ह बसोबास गेलो जिल्ला बाजुरा र बदाङ ह
1: अब हामी भनी भुजेलको भेषभूषा बारे जानकारी गर्न चाहन्छौ भेषभूषा भुजेल जातिको भेषभूषाको बारेमा कुरा गर्न पर्दा यो जातिमा पुरूषले घरबुना कछाड भोटो कमिज सुरुवाल लगाउँछन् भने महिलाले गुन्यो चोली मजेत्रो लगाउँछन् छिटको कपडालाई पराए आफै तयार गर्छन् महिलाले लगाउने गरगहना पारिवारिक स्थिति अनुसार नाकमा फुली बुलाकी कानामा मारवाडी ढुम्री गलामा तिलरी चाँदीका गहना हातमा चुरा बाला औठी लगाउँछन् तर हाल आएर यी सबै कुराको लोप भएर बढ्दो शहरीकरणसँगै पश्चिमी मुलुकका सामग्रीबाट यो जाति पनि अछुतो भन्ने रहन नसकेको पाइन्छ सबै वेशभूषालाई बिर्सँगै यो सब थियो भन्ने कुरामा मात्र सीमित रहेको छ
0: भेषभूषा फुगाल जातिको भेषभूषाको बारे हाङ मुर हामै परो तोङ यी जाति हाङ अपालमी घरबुना नाइरक भोटो कमिज सुरबाल लगन्ता भने आमालमी गुन्यो चोल फुलुङ लगिन्न छिटको नाङकाई प्राय लैलै तयार रहन आमालमी लहामै गरगहना किमको स्थित अनुसार नेहाङ फुली बुलाकी नेहाङ मारवडी ढुम्री कैकाहाङ लिङ चाँदीका गहना रितहाङ चुरा बाला औठी लागिन्न तर वाङबेल यी मुरको लोप गेबेत सहरीकरण सक्त पश्चिमी मुलुकका सामग्री ल्याम यी जातिमा अछुतो भने मुमै हुम्ला च्याउना सक्त भेषभूषालाई मिथे यी सक्त मुओ तावो मुरहाङ मात्र सीवित गेबो मुना
1: अब भने हामी भुजेलले मनाउने चाडपर्वको बारेमा यहाँ समक्ष जानकारी गराउँदैछौ चाडपर्व यस जातिका मानिसहरूले मनाउने चाडपर्वका बारेमा कुरा गर्नुपर्दा चाडपर्वमा उभौली उधौली भूमि सिद्ध पूजा प्रकृति पूजन साउने संक्रान्ति माघे संक्रान्ति गर्ने चलन रहेको छ भूमि पूजा आफ्नो बारीमा भूमि देवताको स्थापना गरी कुखुराको भाले पोथीको भोगद्वारा गरिन्छ तर पराय स्थान विशेष अनुसार भिन्नता आएर हाल नेपाल अधिराज्यको विभिन्न क्षेत्रमा बसोबास गर्ने भुजेल जातिले दशैं तिहार फागु पूर्णिमा चैत्य दशैं आदि चाडपर्व मनाएको पाइन्छ। यसै गरी आफ्नो कुल पूजा पनि मनाउने गर्छन्। हाल आएर धेरै ठाउँका भुजेल जातिले आफ्नो कुल पूजा नगरेको पाइन्छ।
0: चाड पर्व यी जातिका मानिस लमी मनाईमै चाड पर्वका बाराई हाङ मुर रामै पेरो तोहाङ चाड पर्व हाङ उभौली उधौली भूमि सिक्तबुता प्रकृति पूजन साउने संक्रान्ति माघे संक्रान्ति रामै चलन गेबो मुना भूमि पूजा निको बारे हाङ भूमि देवताको स्थापना राहवेत वाको भाले पोथीको भाग ल्याम राहना तर प्राय स्थान विशेष अनुसार भिन्नता राहावेत हाल नेपाल अधिराज्यको विभिन्न क्षेत्रहाङ बसोबास रामै फुगल जाति दशैं तिहार फागु पूर्णिमा चैत दशैं आदि चाडपर्व मनायो। त्यसै गरी निको कुल पूजामा मनाईमै राहना हाल वाङबेत धेरै ठाङको फुगल जाति निको कुल पूजा राउलो च्याउन सक्तकारी सेवानुमुना आदिवासी जनजाति समुदायको भाषा संस्कार संस्कृति जोगाउनको निम्ति नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लगण्डकी नगरपालिका तनहुङको सहकार्यमा मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान अन्तर्गत भुजेल जातिको बारेमा केही जानकारी प्रस्तुत गर्यौं। अर्को हप्तामा यसैको बाँकी अंश सहित प्रस्तुत हुनेछौ। हामीलाई सुन्दै गर्नुहोस्। नमस्कार सेवानुम।
1: नमस्कार सेवानुम।

0: विमर्श एन्ड विश्वास आर्ट शुक्ला घण्टीकी साथ खैरेनी टार तनहुँ साइन बोर्ड फ्लेक्स प्रिन्ट ब्यानर वाल पेन्ट लाइट बोर्ड नम्बर प्लेट कप प्रिन्ट फोटो प्रिन्ट कप मेडल प्रमाण पत्र माईको चिन्हो छाप ब्याज शिलालेख स्टिकर प्रिन्ट फोटो कपी गरिनुका साथै लेखाइ सम्बन्धी सम्पूर्ण कामको लागि हामीलाई सम्झनुहोस्। प्रोपाइटर विमल जीसी कान्छु, मोबाइल 9855709081 9800107081।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तनाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 9843328811।
4: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 9855607827 र 9864350031।
8: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
11: चलिरहेको देखेन भन्यो,
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
5: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
11: गतिलो ठाउँ चाहिँ कहाँ छ?
5: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303324।
14: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि।
16: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
18: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
19: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
18: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको। ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
20: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 9846081457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
18: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
19: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
18: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
21: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
20: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बेपी चोक।
21: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658 570 225, मोबाइल 9856033378, 9841356558।
22: मेरिया मैने, कस्तो राम्रो गहना। होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
18: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
21: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
18: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
21: शुद्ध सुन तथा चाँदीका गर गहना,
18: छापावाला सुनचाँदीका गर गहना,
21: राशि अनुसारका पत्थर,
18: कम्प्युटर तौल प्रविधि,
21: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
18: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
21: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा, तनहुँ। शाखा कार्यालय बनकेवा चोक।
18: प्रोप्राइटर रामु विश्वकर्मा। मोबाइल नम्बर 9811716069, 9807625229।
21: प्रोप्राइटर राजु विश्वकर्मा। मोबाइल नम्बर 9811433222, 9807769142।
23: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
22: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
23: मैले तिम्रो लागि भनेर चन्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
23: पुराना गर गहना सँग नयाँ साथ फेर,
18: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
23: चन्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856062909।
22: दिपाको घरको डेकोरेसन कस्तो राम्रो बन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
0: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानोसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहु,
2: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765570900, मोबाइल नम्बर 9847061268,
1: 9856602068।
24: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
25: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
24: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
25: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
24: होम डेलिभरीको पनि व्यवस्था छ।
23: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9850700778।
26: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
27: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 देखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रुपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डर,
28: दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
26: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
29: शुक्ला गण्डकी FM 97.6।

0: 97.6 Shuklagandha KFM 97.6
1: क्षेत्रमा कम्तीमा 17 जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई विदेशबाट प्राप्त हुने क्षेप्यास्त्र रोक्न आवश्यक पर्ने इन्टरसेप्टरको आपूर्ति गत वर्षको तुलनामा 3 गुणाले कम भएको गुनासो गरेका छन्। उनले पर्याप्त इन्टरसेप्टर्स उपलब्ध भएको भए रातभर भएका आक्रमणमा धेरै मानिसको ज्यान जोगाउन सकिने पनि बताए। कियेभमा रहेका बीबीसीका ड्यान जनसन भन्छन्, युक्रेनको वायुसेनाका अनुसार रूसी आक्रमणका क्रममा प्रहार गरिएका 28 बलिस्टिक क्षेप्यास्त्र पत्ता लगाइए पनि ती मध्ये एउटालाई पनि रोक्न सकिएन। यद्यपि आक्रमणमा प्रयोग गरिएका धेरै ड्रोन भने सफलतापूर्वक खसालिएको वायुसेनाले जनाएको छ। बीबीसीका ड्यान जनसनको भनाई, यी हमलाहरूलाई यस वर्ष भएका रूसी आक्रमणका सबैभन्दा घातक श्रृंखला मध्ये एक भएको बताइएको छ। यसैबीच रूसी ड्रोन निर्माण कम्पनीका प्रमुख भ्लादिमिर तकाचुक कार विस्फोटमा घाइते भएका छन्। रूसी सेनाले प्रयोग गर्ने ड्रोन निर्माण गर्ने कम्पनी उराल ड्रोनका प्रमुखलाई गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा राखिएको बताइएको छ। उनका चालकको भने मृत्यु भएको खबर आएको छ। यो आक्रमण गए राती एकातेरिनबर्ग शहर बाहिर भएको हो। जर्मन प्रहरीले लाइप्सिग विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला पारेको जनाएको छ। प्रहरीका अनुसार राति कार्गो सञ्चालन गर्ने क्षेत्रमा काम गर्ने एक कर्मचारीले उक्त ड्रोन देखेपछि त्यसमा जडान गरिएको विस्फोटक उपकरणलाई निष्क्रिय पारिएको थियो। प्रहरीले सोही विमानस्थलमा एउटा अर्को अज्ञात वस्तु विमानसँग ठोकिएको घटनाको पनि अनुसन्धान गरिरहेको छ। उडान भरेको केही समयपछि उक्त विमानमा सामान्य क्षति पुगे पनि सुरक्षित रूपमा अवतरण गरिएको थियो। दुवै घटना युक्रेनी विमानहरू पार्क गरिने क्षेत्र नजिकै भएका थिए। टर्कीको सत्तारूढ़ दल र त्यसका साझेदारहरूले कुर्द पृथकतावादी समूह पीकेकेसँग दशकौंदेखि जारी द्वन्दको स्थायी अन्त्य गर्ने उद्देश्यले तयार पारिएको विधेयक संसदमा दर्ता गरेका छन्। प्रस्तावित विधेयक अनुसार पीकेकेलाई औपचारिक रूपमा विघटन गरिनेछ। यसको बदलामा धेरै पूर्व लड़ाकुलाई अभियोजनबाट जोगाइनेछ भने अन्य केहीको जेल सजाय निलम्बन गरिने व्यवस्था गरिएको छ। यस अन्तर्गत इराकमा रहेका पीकेकेका हजारौं लड़ाकु टर्की फर्किन सक्नेछन्। र विश्व खाद्य कार्यक्रम WFPले एल निन्यो मौसमी प्रणालीका कारण आगामी वर्षको अन्त्यसम्म करिब 5 करोड़ मानिस गम्भीर खाद्यको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। WFPले यस्तो मौसमी परिवर्तनका कारण कृषि उत्पादन घट्ने, खाद्य मूल्य बढ़ने र पहिले नै जोखिममा रहेका समुदायहरूमा खाद्य असुरक्षा अझ गम्भीर बन्न सक्ने जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर भई खाद्य तथा पोषण सुरक्षा प्रत्याभूत गर्ने लगायतका उद्देश्य सहित सरकारले राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। झण्डै 22 वर्षपछि ल्याइएको नयाँ राष्ट्रिय कृषि नीतिलाई 3 तहका सरकारबीच प्रभावकारी समन्वय गरी कार्यान्वयनमा ल्याइने कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताए। उनका अनुसार उक्त नीति कार्यान्वयनका लागि समन्वय एवं सहजीकरण गर्न कृषि मन्त्रीको अध्यक्षतामा राष्ट्रिय कृषि विकास समिति गठन गरिनेछ। सुनौ एक रिपोर्ट। मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक ल्याइएको राष्ट्रिय कृषि नीतिमा कृषि शिक्षा तथा अनुसन्धानमा जनशक्ति विकास, युवालाई कृषिमा आकर्षित गर्ने, बाँझो जग्गाको उपयोग लगायतका विषय समेटिएका छन्। गुणस्तरीय बिउ बिजन, माटोको गुणस्तर, जैविक मल, कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरण सहित नीतिले थुप्रै विषय समेटेको छ। राष्ट्रिय कृषि नीति 2061 पछि नयाँ नीति ल्याइनुका कारणबारे कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बीबीसीसँग भने,
3: अहिले पनि आधा भन्दा बढी जनसंख्या कृषिमा आधारित भएको र नेपालको आर्थिक उपार्जन अथवा अर्थतन्त्रको मेरुदण्ड भएको हुनाले नयाँ कृषि नीतिको आवश्यकता महसुस गरिएको हो र अझ अहिलेको बदलिँदो परिस्थितिमा कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो।
2: अहिलेको संविधानले खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई प्राथमिकतामा राखेको पृष्ठभूमिमा कृषि क्षेत्रबाट हुने आर्थिक वृद्धिलाई ध्यान नदिइए समग्र अर्थतन्त्रमा योगदान दिन नसकिने अधिकारीहरूको तर्क छ। नीतिले निर्यातजन्य कृषि वस्तुको व्यवसायीकरण र औद्योगिकीकरण मार्फत निर्यातलाई प्रतिस्पर्धी तुल्याई व्यापार सन्तुलनमा सुधार ल्याउने उद्देश्य लिएको छ। त्यसै गरी कृषि जैविक विविधताको संरक्षण सम्वर्धन एवं सदुपयोग गर्दै दिगो र जलवायु उत्थानशील खाद्य प्रणालीको विकास गर्ने नीतिको उद्देश्य रहेको छ। पुनः प्रवक्ता ढकाल।
3: कृषि नीतिको समग्र यसले समातेको दूरदृष्टि भनेको त एउटा सक्षम कृषि मार्फत अर्थतन्त्रमा टेवा पुर्याउनु नै हो। यो अम्रेला नीतिको छत्र छायामा रहेर कार्यान्वयन गर्न सकियो र नेपाललाई एउटा आर्थिक समुन्नतिमा कृषि महत्वपूर्ण आधार बनोस् भन्ने ध्येयका साथ हामीले काम गर्न खोजिरहेका छौं।
2: नीति अनुसार अन्तर्राष्ट्रिय बजारमा निर्यात योग्य नेपाली कृषि उपजहरूको पहुँच विस्तार गरिनेछ। त्यसका लागि निर्यात पूर्वाधारहरूको विकास विस्तार र सुदृढीकरण गर्ने नीतिमा उल्लेख छ। जलवायु परिवर्तन उत्थानशील प्रविधि विकास र विस्तार एवं किसानको कल्याण सहित कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने लगायत विषय नीतिले समेटेको छ। यो नीति कसरी कार्यान्वयन गरिनेछ त भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता ढकालले भने
3: तीन चारवटा स्रोतबाट यो नीति कार्यान्वयन गर्नमा पहल गर्ने हाम्रो उद्देश्य रहेको छ। एउटा चाहिँ नेपाल सरकारकै बजेटलाई राम्रोसँग सदुपयोग गरेर कृषिका पकेट एरियाहरू र एकदम लो ह्याङ्गिङ फ्रुट भनौँ अथवा बढी लाभ लिन सकिने क्षेत्रहरू पत्ता लगाएर कार्यान्वयन गर्ने, त्यसको लागि हामीले निजी क्षेत्रलाई राम्रोसँग परिचालन गर्ने, प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारले आपसमा समन्वय गर्ने, त्यसका अतिरिक्त अन्तर्राष्ट्रिय क्लाइमेट फाइनान्स अथवा कृषिसँग जोडिएका फाइनान्सहरूलाई पनि नेपालमा बढी भित्राएर कृषिमा लगानी नगरिकन उत्पादन आउँदैन र उत्पादन नभइकन समृद्धिमा जान सकिँदैन भन्ने पृष्ठभूमिका साथ एउटा योजनाबद्ध तरिकाले हामी जान खोजेका छौं।
2: कृषि शिक्षाको गुणस्तर व्यवस्थापन र नियमन गर्न कृषि परिषद गठन गर्ने व्यवस्था नीतिले लिएको छ। यसै सन्दर्भमा हामीले वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्कीलाई नयाँ राष्ट्रिय कृषि नीति कार्यान्वयनका चुनौती बारे सोधेका छौं।
4: पूर्वधारको विकास गर्ने, गुणस्तरीय कृषि सामग्री मल बिउ बेना नष्टहरूको व्यवस्था गर्ने, बिमाको कुराहरू, माटोको गुणस्तर, जैविक मलको प्रयोगहरूको कुराहरू, निषादीहरूको न्यूनीकरणको कुराहरू भन्नु सक्छ, जलवायु परिवर्तन कुरा भन्नु, सबै कुराहरू राम्रो आएका छन्। एग्रिकल्चर काउन्सिल बनाउने कुराहरू ठ्याक्कै यहाँले भने जस्तै कार्यान्वयन पक्षमा नीति भनेको लङ टर्म भिजन हो। यो चाहिँ एडिएस भन्नु चाहिँ एग्रिकल्चर डेभलपमेन्ट स्टडी अर्थात् चाहिँ तपाईँ हामी चाहिँ भनौँ चाहिँ 16 योजना अर्थात् चाहिँ एसडिजी सिस्टम डेभलपमेन्ट गोलहरूलाई पनि मध्यनजर गर्दै यो नीति आएको छ। नीति चाहिँ मेन गाइडिङ डकुमेन्ट भयो, त्यस पछाडि एग्रिकल्चर डेभलपमेन्ट स्ट्राटेजी अरू डकुमेन्टहरू बन्छन्।
2: यी त नीतिका विशेषताहरू भए, कार्यान्वयनका चुनौती चाहिँ के देख्नुहुन्छ यहाँले?
4: अब मूल नीतिलाई कार्यान्वयन गर्नको लागि चाहिँ हाम्रा योजनाहरू यो नीति अनुसारको चाहिँ जस्तो 17 योजनाहरू बनाइराखेर हाम्रा पञ्चवर्षीय योजनाहरू कसरी बनाउँछौ भन्ने कुरा, अनि मूल नीतिमा रहेर चाहिँ हाम्रो कम्युनिटी नीतिहरू भन्छ। हामी चाहिँ अब चाहिँ हाम्रा थुप्रै कम्युनिटी माछाको नीति छ, चियाको नीति छ, फलफुलको नीति छ, कृषि व्यवसाय नीतिहरू छ। अब ती नीतिहरूलाई पनि चाहिँ अब यसभित्र रहेर चाहिँ हामीले त्यसलाई परिमार्जन गर्नु पर्यो। एउटा त च्यालेन्जिङ नै, त्यसको परिमार्जन नै मेजर च्यालेन्ज हो। अब कार्यान्वयन पक्षको कुराहरू गर्दाखेरि चाहिँ अब हामीलाई नीतिका प्रत्येक बुधाहरूलाई टेकेर जस्तै एउटा गुणस्तरीय कृषि सामग्रीको उपलब्धता बढाउने भने चाहिँ मलमा कसरी जाने, बिउ बेरमा नष्टमा कसरी, कृषि ऋणमा कसरी जाने, बिमामा कसरी जाने भन्नाले चाहिँ हामीले चाहिँ त्यसकामा प्रत्येक बुधामा टेकेर चाहिँ नीतिका बुधाहरूमा टेकेर चाहिँ हामीले चाहिँ कार्यनीति बनाउनु पर्ने हुन्छ। त्यसलाई कार्यनीति बनाएर त्यो अनुसारको बजेट एलोकेसन गर्नु पर्यो, त्यसलाई कार्यान्वयन गर्नु पर्यो। त्यो बजेट एलोकेसन गरेर मात्रै उनीहरूलाई त्यसलाई कार्यान्वयन गर्नलाई चाहिँ हाम्रो संयन्त्र भन्छ नि इन्स्टिट्युसन पनि सोही अनुसार चाहिँ डेभलप गर्नु पर्यो। अहिले भइरहेको भद्दा इन्स्टिट्युसनले त यो त कार्यान्वयनमा जान सक्दैन। अर्को चाहिँ हाम्रो कार्यनीति नै बन्नुपर्ने चाहिँ कार्यान्वयन नीति नै चाहिँ लामो किसिमको दस्तावेज चाहिँ बन्नुपर्ने नितान्त जरुरी छ। जसको लागि चाहिँ चार पाँचवटा कुराहरू छ। एउटा चाहिँ बजेटमा आएछ, एलोकेसनमा चाहिँ ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, त्यस पछाडि हामीले चाहिँ खास गरी जनशक्तिको विकासमा ध्यान दिनु पर्यो, त्यस पछाडि सरकारी सहकारी निजी क्षेत्र र गैर सरकारी क्षेत्रलाई सँगसँगै कसरी लान सकिन्छ त्यसलाई ध्यान दिनु पर्यो, र तिनीहरूलाई ध्यान दिएपछि चाहिँ हामीले चाहिँ कार्यान्वयन जाँदाखेरि चाहिँ समयमै प्रत्येक छ महिनामा चाहिँ नीतिको चाहिँ हामीले चाहिँ नीति अनुसार हाम्रो चाहिँ कार्ययोजना अनुसार भएको छ कि छैन भनेर चाहिँ यसको मूल्याङ्कन गर्नु पर्यो र मूल्याङ्कन गरेर कहाँ कहाँ सुधार गर्दै जानुपर्छ, सुधार गरेर जान सकियो भने यो कार्यान्वयनमा जान सक्छ, नत्र भनेदेखि चाहिँ हामीले चाहिँ यो नीतिमा त्यति अधुरै हुन्छ। अब हामीले चाहिँ खास यो नीति आउने साथ त हामीले कमोडिटी नीतिहरू तुरन्तै चेन्ज गर्नु पर्यो, सबै किसिमको हामीले चाहिँ यो नीति अनुसार हामीले परिमार्जन गर्नु पर्यो, किनभने तीन तहको सरकार बनिसकेपछि चाहिँ गणतन्त्र पछाडिको त हाम्रो चाहिँ यो पहिलो चाहिँ हामीले चाहिँ भइरहेको नीतिलाई हामीले 20 वर्ष पछाडि करिब 21-22 वर्ष पछि परिमार्जन गरेका छौँ राष्ट्रिय कृषि नीति 2061।
2: भनेपछि यसले लिएका लक्ष्यहरू अलि महत्वाकांक्षी देखिए पनि कार्यान्वयन गर्ने हो भने असम्भव चाहिँ होइन, हासिल गर्न सकिन्छ
4: होइन? यहाँनिर रहेका लक्ष्यहरू पनि नेपालको, म त ईश्वरको वरदानै भन्छु, प्रकृतिको वरदान, हामीसँग उच्च पहाड तराई छ, संसारमा हुने सबै बाली र वस्तुहरू नेपालमा उत्पादन गर्न सक्ने अर्थात् चाहिँ राख्न सक्ने हुन सक्ने चाहिँ पालन पोषण गर्न सक्ने सम्भावना भएको हुनाले गर्न सकिने किसिमले नै आएको छ, तर कार्यान्वयन पक्ष चाहिँ फितलो हुन भएन र स्ट्रङसँग जानु पर्यो। नसकिने कुराहरू मुद्दाहरू कुनै पनि छैनन्, ती मुद्दाहरूलाई कार्यान्वयन एक एकलाई चाहिँ एक्सन प्लान बनाएर हामी अगाडि बढ्नु पर्यो, हामी गर्न सक्छौँ। यसो गर्न सक्यौँ भने हामी 2-4 वर्षमा चाहिँ आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्न पनि सक्छौँ। यो असाध्य भेरी पोजिटिभ आएको छ। अहिले 5 वर्षको स्थायी सरकार बन्छ, 5 वर्षमा स्थायी सरकार आफ्नो कार्यकालमै चाहिँ नेपाललाई चाहिँ कृषिमा आत्मनिर्भर बनाउन सक्ने सम्भावना मात्रै होइन कि पूर्ण विश्वास गर्न सकिन्छ, सम्भावना छ, यसलाई चाहिँ त्यो अनुसार एक्सनमा जानु पर्यो।
2: वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्की। एउटा विषय संक्षेपमा, स्थानीय प्रशासनले काठमाडौँ जिल्लाभित्र रहेका होटल तथा रेस्टुराँहरूमा अव्यवस्थित रूपमा हुने गरेको धूमपान बारे सचेत गराएको छ। होटल तथा रेस्टुरा संचालकहरूले धूमपान सम्बन्धी विद्यमान कानूनी व्यवस्थाको पालना नगरेको भनी गुनासो आएको भन्दै उसले एउटा जरूरी सूचना मार्फत उनीहरूलाई सजग गराएको हो। धूमपान गर्न मिल्ने र नमिल्ने स्थलहरू स्पष्ट देखिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले धूमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द हुने गरेर अरूलाई असर नपर्ने गरी स्थित गर्न भनेको छ। यस कार्यालय तथा तोकिएका अन्य निकायहरूबाट अनुगमन गर्दा ऐन विपरीत हुने गरी कार्य गरेको पाइएमा प्रचलित ऐन बमोजिम अधिकतम कार्यवाही हुने बेहोरा यसै सूचना मार्फत सम्पूर्ण होटल तथा रेस्टुरा व्यवसायीहरूलाई सूचित गरिएको छ, सूचनामा भनिएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसले बलिस्टिक क्षेपास्त्र र ड्रोन मार्फत युक्रेनमा गरेको आक्रमणमा परि कम्तीमा 17 जनाको ज्यान गएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेपास्त्र रोक्न पर्याप्त इन्टरसेप्टर भएको भए उनकै शब्दमा धेरैको ज्यान बचाउन सकिने बताएका छन्। रूसको रक्षा मन्त्रालयले चाहिँ किएव र आसपासका क्षेत्रमा रहेका बन्दोबस्तीका सामान राखिएका क्षेत्र तथा आपूर्ति केन्द्रहरूलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: राजधानी किएव र आसपासका क्षेत्रमा रातभरि भएका आक्रमण यो वर्षकै सबैभन्दा घातक भएको मानिएको छ। त्यहाँ मात्रै 17 जनाको मृत्यु भएको छ। त्यस्तै खार्किभमा 1 जना र डोनेट्स्कमा 3 जनाको ज्यान गएको बताइएको छ। रूसी बलिस्टिक क्षेप्यास्त्र रोक्नका लागि अमेरिकामा बनेका प्याट्रियट इन्टरसेप्टर उपलब्ध गराउन युक्रेनले लामो समयदेखि सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ, तर गैरातीको आक्रमणमा प्रहार गरिएका कुनै पनि बलिस्टिक क्षेप्यास्त्रलाई रोक्न नसकिएको युक्रेनी पक्षले जनाएको छ। रूसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपूर्ति केन्द्रहरूमा हतियार तथा सैन्य सामग्री भण्डारण, ढुवानीका साथै ड्रोन उत्पादन तथा वितरण हुने गरेको दावी गरिएको छ। रूसले ब्ल्याक सी स्थित ओडेसा बन्दरगाह नजिक 3 मालवाहक जहाजलाई पनि आक्रमण गरेको दावी गरेको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: ओरले माई तिम्रै फोटो यो दिलभित्र राखेछु सजाय.
1: हेलो एभ्रीवान, वेलकम टु माई च्यानल. म तपाईँहरूको आफ्नै रिपोर्टर, ब्लगर, युट्युबर एन्ड टिकटकर. अनि अहिले हामी छौँ कार्टुन स्ल्यानमा. तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँको पुरानो स्टाफहरू चाहिँ पुरै आन्दोलन दिइराख्नु भएको छ. हेभ अ लुक. र अर्को ब्रेकिङ न्युज, नेपालका चर्चित फैजेगाङ हिजो राति मध्ये काठमाडौँको जेल तोडेर फरार भएका छन् अनि उनीहरूलाई सम्मान चाहिँ नेपाल सरकारले 5 लाख इनाम दिनुभएको छ. ओ माई गॉड, 5 लाख एकदम बिग अमाउन्ट हो. खास पनि म पनि उनीहरूलाई सम्मान हुने यता आएको कि उनीहरू राति यतै वरिपरि आउँछ. ओ बन्द गर गाइस, किप लभ मी, दिस हट एन्ड सेक्सी बने भिडियो ट्रेन्डिङमा पुऱ्याउनु चाहिँ.

0: गोपीनाथ फैचा रात परिसक्यो। तँलाई त म सुँगेरै चिन्दिन्छु
1: सर, त्यो अस्ति एउटा भिडियोमा टोरी डान्स अटो डान्सर भन्ने पासा हो, त्यो सोसियलमा पारिदिनु ल। अब त्यो पासालाई केटी पटाउन आउँदैन रहेछ, म गएर यसो टिप्स दिएर आउँछु नि।
0: हे बडी बोल्छ, बडी बोल्छ, लैजा खडाहरू लैजा, यहाँ लैजा।
1: यो बुढा थोकी सरलाई पनि दसैँ खर्च चाहे जस्तो छ।
0: हामीलाई खबर गर्ने हजुर नै होइन त?
2: हजुर,
0: म इन्सपेक्टर टङ्क बुढा थोकी।
2: हेलो, अनि मेरो पाँच लाख
0: भोलि प्रेस मिटमा हुनेछ।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी
2: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461 16878, 98235 52763।

0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अमृतसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं।
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं।
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 50 60 63 175।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली,
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0 65 590 511।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
5: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1 लाख,
4: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51 हजार,
5: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10 हजार 511,
4: परशुराम शर्मा भण्डारी कवासी रु 31 हजार 5,
5: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10 हजार 100,
4: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51 हजार 111,
5: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10 हजार 511,
4: तुलसी शाह दुलेगौडा रु 10 हजार 505,
5: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10 हजार 155,
4: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15 हजार 5,
5: हेमन्त थापा गोदर डोलफिर्दी प्रगति टोल रु 50,231
4: मोती प्रसाद भट्टराई केसु ढोलफिर्दी हिमाली टोल रु 21,151
6: ओइ वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
8: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगई स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्तों मूल्य में पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
9: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0965707444
10: स्मृति फेन्सी ग्राहक वर्ग को सेवा मध्यनजर करते अहिले विशेष सेवा सहित पहले को स्थान दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन जानकारी कराद संपर्क मोबाइल नम्बर 98560779
11: मंगलम पुनरी काक्ष मंगलाया तनुहरी
12: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
13: ओमकार
12: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
13: ओमकार
12: अनि घरमा पूजा सामग्री पनि छैन भने
13: ओमकार
12: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
13: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
12: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434
14: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
15: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ
14: मिति 2083 श्रावण 24 गते आइतबार तदनुसार 9 अगस्त 2026
15: समय बिहान 11 बजे स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर
14: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना
15: थप जानकारीको लागि अध्यक्ष कुलकुमार कुमार 98460 26617 उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560 62 160 सचिव बिर्सना श्रेष्ठ 98461 94 378
16: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
17: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
18: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
16: सन्देश ट्रेडर्स सुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0965706676 मोबाइल 98560062676
19: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
20: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
19: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
20: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रिट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
1: फोन नम्बर 06145100
20: मोबाइल नम्बर 9856084666
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
21: ए हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न
22: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
21: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
23: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
24: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ
25: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 9857065119 र 9864957056
24: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0658414142, मोबाइल 98560231128 र 98462714726।
4: गण्डकी मल्टिपल कलेज शुक्लागण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
5: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
5: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0635714479, मोबाइल 98562265, 98468464145।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
7: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
9: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 98560206630।
8: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034881 र 98460745580।
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
5: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाणपत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
5: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
5: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
4: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
5: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
7: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 065-414-245, 065-414-345।
5: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
12: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू:
12: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
13: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
5: कथा सहितको झाँकी, गीति नाटक,
12: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
5: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
12: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
5: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
14: पङ्खा
15: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
16: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी चाहिने पंप, कूलर, हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
17: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 98-560-30-324।
5: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
5: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनु
19: पर्ने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0654143773, मोबाइल 98564443।

0: तिमीलाई देखेपछि आई लभ यु
1: आई लभ यु
0: आई लभ यु
1: आई लभ यु
2: भन्न मन लाग्यो
0: कसलाई भन्न पाउँदैन हामीले
3: ल के भयो यसलाई
0: हेर्न यार एउटा केटीले आई लभ भने दी थप्पड
3: कसले
0: उतै आऊ यसलाई त
3: कहाँ दाइ म छ नि म गर
0: ल
3: छु नि हो कान्छी

0: हामीहरूको अहिलेसम्मको सबै भिडियोहरू मन पराइदिनु भएकोमा एकदम धेरै धन्यवाद छ र अब आउने नेक्स्ट भिडियो पनि हजुरहरूलाई एकदम राम्रो लाग्छ भन्ने हामीले आशा गरेका छौँ।
1: र हजुरहरूको लागि एउटा खुसीको खबर पनि छ, यो गीतमा डान्स कभर गरेर आफ्नै च्यानलमा अपलोड गर्न सक्नुहुनेछ र
2: जसमा कपीराइट पनि लाग्ने छैन। अनि यदि हजुरहरूलाई डान्स कभर कम्पिटिसनमा भाग लिनु मन छ भने हजुरहरूले जुन भिडियो अपलोड गर्नुहुन्छ त्यसको लिङ्क कपी गरेर यो तल देखाइएको जिमेलमा पठाइदिनु होला।
3: र थप जानकारीको लागि तल दिएको कन्ट्याक्ट नम्बरमा गएर सम्पर्क गर्नुहोला।
2: अनि हजुरहरूले जुन कम्पिटिसनमा भाग लिनुहुन्छ यो चाहिँ असोज 20 गते भित्र पठाइसक्नु पर्ने हुन्छ र यसको प्राइज चाहिँ 1 लाख।
3: हामी जाने, लभ यु अल, थ्याङ्क यू।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचार.
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560605544.

नमस्कार, राति 10 बजेको शुक्रागण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shukragandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि

ती खोलाको पारीपट्टिको एरियामा रहेको भन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 24 वर्षका अजित जीसी, 23 वर्षका युकेश गुरूङ र 23 वर्षका दिवेश अलपत्र परेका हुन्। उनीहरू आज बिहान 8 बजेसम्म सम्पर्कमा थिए, त्यसपछि मोबाइल अफ भएको थियो। युवकहरू हराएको सूचना बिहान 11 बजे प्राप्त भएपछि खोजी कार्य तीव्र पारिएको छ। शुरूमा बाजाडाँडाका होटल व्यवसायी प्रेम अधिकारी सहित 4 जनाको टोली खोजीमा खटेको थियो। घटनाको थप जानकारी लिन र खोजी गर्न भेडाबारी प्रहरीको पोस्टबाट प्रहरी हवलदार जीवन बरालको नेतृत्वमा 2 जनाको टोली परिचालन गरिएको थियो। टोली स्थानीय बासिन्दा र विपत्ता आफन्तसँग समन्वय गरिरहेको बेला आज दिउँसो 2 बजे युवकहरू अन्नपूर्ण गाउँपालिका एघार छुम्रुङको फेदी स्थित मोदी खोला पारिरहेको सूचना प्राप्त भएको थियो। त्यसपछि प्रहरी चौकी गान्द्रुकबाट प्रहरी नायब उपदेशक राजेन्द्र पौडेलको नेतृत्वमा 2 जनाको टोली खटिएको छ। प्रणानी पौडेलका अनुसार युवाहरूको उद्धार प्रयास शुरू भएको छ। युवाहरू अलपत्र परेको स्थान 17 प्रहरीको टोली पनि उद्धारमा खटिएको छ। शुक्ला गण्डकी नगरपालिकाले बजारमा उपलब्ध ग्यास अति आवश्यक भएकाहरूलाई प्राथमिकता दिइ प्रदान गर्न व्यवसायले आग्रह गरेको छ। बुधबार सरकारवालाहरूले बैठकपछि जारी विज्ञप्तिमा आवश्यक भएका व्यक्तिहरूलाई उपलब्ध गराउन विद्युतीय चुलोको प्रयोग गर्न अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरिएको उपप्रमुख बहादुर विक्र राजुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। समस्याको यस घड़ीमा सबै नागरिकको सहभागितामा समस्या समाधान गर्नुपर्ने भएकाले उद्योग व्यापारी नागरिक समाज पत्रकार तथा सबै नागरिकहरूलाई सचेत भई भ्रमपूर्ण सूचनाको पछि नलाग्न पनि अपील गरिएको छ। बैठक नगर उपप्रमुख बहादुर विक राजुले खाना पकाउने ग्यास अभाव बजारको अवस्था र समाधानका लागि सरकारवालाहरूको भूमिकाको लागि छलफल आयोजना गरिएको उल्लेख गर्नुभयो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष सम्राम श्रेष्ठले आवश्यकता भन्दा बढ़ी ग्यास मौजदात नराख्ने तथा आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो। सो अवसरमा शुक्ला गण्डकी नगरपालिका 4 वडा अध्यक्ष राजकुमार वाक्रो र नम्बर 6 का अध्यक्ष बुद्धि बहादुर थापा, शुक्ला गण्डकी नगरिक समाजका अध्यक्ष उमानाथ पाठक लगायतले व्यवसायी र उपभोक्ताले अहिलेको समयमा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने जोड़ दिनुभयो। व्यवसायी वसन्त ज्वारचन, विधान गुरूङ लगायतले आवश्यक रूपमा भण्डारण नगर्न अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको हो। कास्की जिल्लामा एपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ नियम लागू गरेको छ। पछिल्लो समय रातको समयमा ग्यासको कालोबजारी तथा अवैध कारोबार भइरहेको सूचना प्राप्त भएपछि प्रशासनले अबदेखि बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म मात्र ग्यास बिक्री वितरण गर्न पाइने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले आज एक सूचना जारी गरी ग्यासको विक्रेताहरूले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी, भाडामा बस्ने विद्यार्थी वर्ग तथा घर आइसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुपर्ने जनाएका छन्। साथै ग्यास खरिदकर्ताहरूको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको व्यवस्थित अभिलेखहरू अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। विगत वर्षको यही अवधिमा कास्कीमा भएको खपत अनुसार हाल नियमित माग धान्न नसक्ने परिणाममा ग्यासहरू वितरण भइरहेको भए पनि 2083 साउन महिनाको शुरूआतसँगै 14.2 केजी पूरा सिलिण्डर वितरण शुरू भएपछि देशभरकै पटक माग वृद्धि हुन गई बजारमा केही मौजदा असहजता सृजना भएको ग्यास प्रशासनले जनाएको छ। बजारको बढ़दो माग र आपूर्तिको सन्तुलन मिसाउन नेपाल आयल निगम, ग्यास उत्पादक ग्यास विक्रेता संघ, उद्योग वाणिज्य संघ, उपभोक्ता मंच, संचारकर्मी लगायतका सरकारवालाहरूसँग निरन्तर समन्वय भइरहेको सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद पराले जानकारी दिनुभयो। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले आयोजना गरेको नगर स्तरीय भुक्तकला प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कूलकी स्मृति चौधरी प्रथम भएका छन्। आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको महत्व विषयका बुधबार आयोजित प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयकी स्मारिका घिमिरे द्वितीय र डिजिटल गार्डन बोर्डिङ स्कूलकी एकता गौतम तृतीय भएका छन्। हंसवाहिनी माध्यमिक विद्यालयका कुशल भण्डारी र गाउँ फर्कदै माध्यमिक विद्यालयका गंगा विगले सान्तवना स्थान प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय सन्तावना हुनेले क्रमशः नगद 10,000, 7,000, 5,000 र समान 2,500

0: साथै मेडल तथा प्रमाणपत्र प्रदान गरिएको हो। प्रतियोगितामा सुक्ला गण्डकीका 19 विद्यालयका 19 जनाको सहभागिता रहेको थियो। विजेतालाई परिषदका अध्यक्ष कुलकुमार कुमार, सुक्ला गण्डकी नगरपालिका 7 वडा अध्यक्ष खड्क सिंह थापा मगर, परिषदका सल्लाहकार संयोजक खिमबहादुर कुमार र परिषदका गण्डकी सचिव विमल भुजेल, कार्यक्रम संयोजक सुरेन्द्र तामाङ लगायतले पुरस्कार वितरण गरेको थियो। कार्यक्रमको संचालन परिषदकी सचिव बिर्सेना श्रेष्ठले गर्नुभएको थियो। यसअघि कार्यक्रमको शुक्ला गण्डकी नगरपालिकाका नगरपा प्रमुख कुम्भादुर विक राजुले उद्घाटन गर्नुभएको थियो। विश्व आदिवासी दिवसको अवसरमा परिषदले शुक्ला गण्डकीमा सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गरिरहेको छ। बिहिबार र बेलचौतारामा महिला तथा युवा लक्षित वृहत अन्तर्क्रिया कार्यक्रमहरूको कार्यक्रम गरिनेछ। यसै गरी साउन 22 गते बेलचौतारामा जनप्रतिनिधिहरूसँग छलफल तथा अन्तर्क्रिया, साउन 23 गते मूल समारोहको पूर्वतयारी बैठक र साउन 24 गते नगरपालिका परिसरमा मूल समारोह कार्यक्रम गरिनेछ। तीव्रगतिमा डेंगू फैलिएको बागलुङमा संक्रमितको संख्या 241 जना पुगेको छ। बागलुङ नगरपालिकामा डेंगू संक्रमणको केन्द्र हटस्पट बनेको छ। यहाँ मात्रै डेंगू संक्रमितको संख्या 182 पुगेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार साउन महिनाको 19 दिनमा डेंगू संक्रमणको संख्या 241 पुगेको हो। डेंगू फैलिएपछि धौलागिरी प्रादेशिक अस्पताल बुर्तेबाङ र गलकोट अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ़ेको प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरोगी देवप्रकाश घिमिरेले जानकारी दिनुभयो। प्रयोगशालामा गरिएको परीक्षणका क्रममा धौलागिरी अस्पतालमा 226 र गलकोटमा 12 र बोर्तीबागमा 3 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क अनुसार स्वास्थ्य संस्थामा परीक्षण गरिएको मात्र थाहा भएको उहाँले बताउनुभयो। निजी स्वास्थ्य संस्था तथा मेडिकलमा पनि डेंगू परीक्षण भइरहेकाले संक्रमितको संख्या अझ बढ़ी हुन सक्ने उहाँको भनाइ छ। भालिङ नगरपालिकाका किसानले उत्पादित तरकारी र कृषि उपज बोकेर बजार धान्नुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ। भालिङ नगरपालिका स्थित 83 कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि मूल्य संस्थारण गरिएसँगै किसानका घर आँगनबाट उत्पादन संकलन गरी बजारसम्म पुर्याउने व्यवस्था शुरू भएको हो। भालिङ नगरपालिकाका दियालु संस्था, भालिङ कृषि विकास परियोजना, एफर इन्टरनेशनल नेपाल र सहकारी बीचको साझेदारीमा कृषि उत्पादन संकलन, ढुवानी भण्डारण तथा बजारीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले कृषि एम्बुलेन्स संचालनमा ल्याइएको हो। नगरपालिकाका प्रमुख प्रशासक अधिकृत जीवन गेवालीले एम्बुलेन्स खरिदका लागि नगरपालिकाले 18,90,000 रूपियाँ र वालिङ कृषि विकास परियोजनाले 14,00,000 बेहोरेको बताउनुभयो। कुल 32,90,000 लागतमा खरिद गरिएको एम्बुलेन्स सहकारीलाई हस्तान्तरण गरिएको छ। हाल सहकारी मार्फत दैनिक करिब 50 क्विन्टल तरकारी संकलन तथा भण्डारण हुँदै आएको छ। अब कृषि एम्बुलेन्स संचालनमा आएपछि किसानका घर घरबाट तरकारी तथा अन्य कृषि उपजहरू संकलन गरिनेछ। यसले ढुवानी खर्च घट्नुका साथै समयमै बजार पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। विगतका आन्दोलनका क्रममा नष्ट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आवेदन फारम पुनः संकलनका लागि जिल्ला भूमि समस्या समाधान समिति तनहुँलेका सैन्य सार्वजनिक सूचना जारी गरेको छ। समितिले साउन 18 गते नै लागू हुने गरी 21 दिनभित्र तोकिएको ढाँचामा निवेदन फारम सहित सम्बन्धित वडा कार्यालयमा पेश गर्न आह्वान गरिएको छ। भूमि समस्या समाधान समिति तथा चौर काठमाडौँको साउन 6 गतेको आधिकारिक प्रतिवेदन सम्बन्धी निर्णय र तनहुँ समितिको साउन 14 निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको नापी कार्यालय तनहुँका प्रमुख एवं समितिका सदस्य सचिव विजय कुमार सिंहले जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिका दुरैगोडामा आन्दोलनका क्रममा आज जानी हुँदा निवेदन फाइलहरू नष्ट भएका थिए। वास्तविक पीड़ितहरूलाई पूर्ण जग्गा पाउने प्रक्रियामा सहभागी गराउन सूचना जारी गरी पुनः फारमहरू संकलन गर्न लागि समितिले जनाएको छ। तनहुँका भूमिहीन सुकुम्बासी र दलित परिवारलाई साउन अन्तिम सातादेखि लाल पूर्जा वितरण शुरू गर्ने तयारी भएको छ। तनहुँ नम्बर 2 प्रतिनिधि सभा सदस्य श्री रमणीय पानेले भूमि व्यवस्था मन्त्री प्रतिभा संघको जिल्लाको भूमि प्रशासन सम्बन्धी समस्या समाधानका विषयमा छलफल गरेपछि उक्त जानकारी दिनुभएको हो। नेपालका लागि इजरायलका राजदूत इस्मुलिक एरिवासी र पोखरा महानगरपालिकाको प्रमुख धनराज आचार्य बीच पोखरामा शिष्टाचार भेटवार्ता भएको छ। नगर प्रमुखको कार्यकक्षमा भएको सो भेटमा नेपाल र इजरायलको सम्बन्ध तथा पोखरा र इजरायल बीचको साझाहितका विविध पक्षमा सफल भएको हो। भेटका आधा अवसरमा विशेष गरी पर्यटन, कृषि, प्रविधि, रोजगारी तथा प्राविधिक ज्ञान र शिल्प आदान प्रदानका विषयमा कुराकानी भएको छ। भेटका क्रममा नगर प्रमुख आचार्यले नगरको महानगरका कर्मचारी र प्राविधिक जनशक्तिको दक्षता तथा क्षमता बढ़ाउन इजरायलसँग सहकार्य गर्न राजदूतसँग आग्रह गर्नुभयो। उहाँले नयाँ अवसरका लागि आवश्यक समन्वय गरिदिन समेत अनुरोध गरेका हुन्। आधुनिक कृषि, प्राविधिक, विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्न सके त्यसबाट पोखरा सहित समग्र नेपाल लाभान्वित हुनेछ। उहाँले भन्नुभयो, आचार्यले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्धन गरेर इजरायलसँग पर्यटन, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा सहकार्य महत्वपूर्ण हुने धारणा राख्नुभयो। राजदूत बासले इजरायलको आधुनिक कृषि प्रणाली र त्यहाँको प्रविधिबाट नेपालले फाइदा लिन सक्ने बताउनुभयो। इजरायलमा संचालित लर्न एण्ड अर्न कार्यक्रम मार्फत त्यहाँ पुगेका नेपाली युवाहरूले कृषि क्षेत्रमा ज्ञान सिप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको उहाँले जानकारी दिनुभयो। इजरायलको प्राविधिक मन्त्री र आधुनिक कृषि प्रणालीबाट नेपालले समेत राम्रो लाभ लिन सक्छ बासले भन्नुभयो। उत्तरी गोर्खाको मनसुलु पदमार्ग अन्तर्गत चुमनुब्री गाउँपालिका छमा पर्ने रेन्जम क्षेत्रमा पदमार्गमा स्तरोन्नतिका लागि साउन 20 गतेदेखि 30 गतेसम्म खतर आवजाउन रोक लगाइएको छ। पदमार्ग सुधार कार्यक्रम अन्तर्गत ढलान कार्य भइरहेकाले 10 दिनका लागि खतर व्यवस्थापन बन्द सञ्चालनहरू बन्द गर्न गरिएको हो। चुम्बनवेटी गाउँपालिकाले निर्माण कार्यको गुणस्तर, सुरक्षा तथा सहज सञ्चालन सुनिश्चित गर्न अस्थायी रूपमा खच्चड आगमनमा रोक्नु परेको जनाएको छ। हामीलाई दिनसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यो दिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुन चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछ। दिनजेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झाडुकाको चुको लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानीमा एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ पुनरा शुभरात्रि, नमस्कार।
1: तपाईको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।